0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: लस्तो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहरदिन प्रे रखोरमा नगफारममा असिम चमटार की टनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेगो है रोमा।
2: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
3: त्यो त फाटिस दिने बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
4: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
4: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस् बाबा
5: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
6: सम्पर्क मोबाइल 97-41-031-429
7: आदरणीय सिद्धलेख वासी कृषक महानुभावहरू के तपाईँलाई थाहा छ हाम्रा रैथाने कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ त्यसैले आयातित बिउको मह त्यागौं रैथाने बिउ जोगाऊ आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं सिद्धलेख गाउँपालिकाको अभियान कृषिमा आत्मनिर्भरता स्वास्थ्यमा सुधार सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश

0: Ready, hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, Vivo sako warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule. Tapai ko man jitna barambar.
2: शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
3: एसई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजरमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
2: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812205553, 9812205553।
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
4: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष

0: उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
4: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
5: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
4: होइन, के भन्छ, कसरी नि?
5: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810।
6: ओ मेज्यू, नमस्कार है।
7: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
6: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
7: ल धन्यवाद धन्यवाद मेज्यू, अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
6: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
7: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
6: किन आउने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
7: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
6: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
7: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। लील प्रकाश चन्द सँगै सन्तोष गन्धर्वको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 21 गते बिहीबार, जुन 4 तारीक सन् 2026, नेपाल सम्बत 1146, अधिक जेठ कृष्ण पक्षको चतुर्थी तिथि, निर्दोष बाल बालिकामाथि अत्याचार विरूद्धको दिवस, जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्राथमिकताको सूची बनाएर नेपाल भारत बीच निरन्तर संवाद गर्ने भारतका प्रधानमन्त्री मोदीको प्रस्ताव, रासोपा सभापति लामिछाने फर्किए लगतै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, फार्मेसी र अस्पतालहरूमा केमोथेरापीको औषधि अभाव,
1: महाधिवेशनसम्म नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान, कर्णालीको नीति तथा कार्यक्रममा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्मका योजना, लुम्बिनीमा 5 नयाँ मन्त्री नियुक्त,
0: राष्ट्रिय सभाबाट पारित हुन सकेन वैकल्पिक वित्त परिचालन विधेयक, विदेशबाट फर्किने श्रमिकले एउटा मोबाइलदेखि 65 इन्च सम्मको टीभी ल्याउन पाउने, स्थल मार्ग हुँदै 500 रूपियाँसम्मका सामग्री ल्याउँदा भन्सार नलाग्ने,
1: युक्रेन युद्धका कारण रूसी अर्थतन्त्र कमजोर बन्दै, कुवेत विमानस्थलमा इरानले आक्रमण गरेपछि उडान स्थगित, दिल्लीको एक रेस्टुरेन्टमा आगलागी हुँदा 21 जनाको मृत्यु,
0: र एसीसी महिला प्रिमियर कपमा नेपालद्वारा कतार 8 विकेटले पराजित, साफ महिला च्याम्पियनशीपमा बंगला देशसँग पराजित हुँदै नेपाल सेमी फाइनलबाट बाहिरियो, 16 राष्ट्रपति रनिङ सिल्डमा अविनाश सुनार अनि भगवती खड्काको कृतिमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: खबरको सबैभन्दा शुरूमा नेपाल र भारत बीचका असहमतिका विषयमा मुद्दा बनाएर निरन्तर संवाद गर्ने भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावको प्रसंग।
1: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकतामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताउनु भएको छ। भारत भ्रमणका क्रममा दिल्लीमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसँग हिजो भएको भेटमा मोदीले भारत सदैव नेपालको साथमा रहेको र नेपालको विकास र आर्थिक प्रगति तथा समृद्धिमा साझेदार बन्न इच्छुक रहेको समेत बताउनु भएको छ। मोदी र लामिछाने बीच एक घण्टा भन्दा बढ़ी चलेको भेटवार्तामा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो। उहाँहरू परिवर्तित राजनैतिक परिस्थितिमा नेपाल भारत सम्बन्धलाई नयाँ दिशामा अगाडि दिशा दिन समेत सहमत हुनुभएको थियो। भेटमा सहभागी नेपाली प्रतिनिधिका अनुसार रासोपा सभापति लामिछानेले भारतका प्रधानमन्त्री मोदीलाई आफ्नो पार्टीसँग कुनै राजनीतिक बोझ नरहेकाले भारतसँग नयाँ ढंगले सम्बन्ध विकास गर्न चाहेको समेत बताउनु भएको थियो। मोदीले 21 फागुनको निर्वाचनमा रासोपाले हासिल गरेको प्रभावशाली जीतको प्रशंसा समेत गर्नुभयो। मोदीसँगको भेटमा लामिछानी पत्नी निकिता पौडेल, रासोपाका नेताहरू विपिन आचार्य, दीपक बोहरा तथा दिल्लीस्थित नेपाली दूतावासका कूटनीतिज्ञहरूको उपस्थिति रहेको थियो। बैठकमा भारतीय विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विक्रम मिश्री लगायतका उपस्थित हुनुहुन्छ। पछिल्लो समय चर्चामा रहेको सीमा लगायतका विषयमा भने भेटवार्तामा छलफल नभएको बताइएको छ। सीमाका विषयमा व्यक्तिगत रूपमा चासो राखिएको हुन सक्ने भए पनि औपचारिक छलफल भने नभएको नेताहरूले बताएका छन्। छलफलपछि सांसद तथा भ्रमण दलमा सहभागी दीपक बोहराले भन्नुभयो,
2: स्वतन्त्र पार्टीका सभापति लगायत हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्यौं। यसअघि हिजो भारतीय गृहमन्त्री, परराष्ट्र मन्त्री, भाजपाको भारतीय जनता पार्टीको निमन्त्रणामा स्वतन्त्र पार्टीका सभापति सहित हामी भारतमा आएका हौं। एकदमै पछिल्लो 20 वर्षमा तपाईँहरूले भन्ने हो भने 62-67 आन्दोलनपछि गिरिजा प्रसाद कोइराला भारत आउँदाखेरि त्यो किसिमको तत्कालीन प्रधानमन्त्री भारत आउँदाखेरि स्वागत भएको थियो र अहिले जसरी रवि लामिछाने राष्ट्रसङ्घ पार्टीका सभापतिको यो भ्रमणलाई एकदमै महत्वका साथ दुई देशले हेरेको थियो, दुई देशका जनताले हेरेको थियो। यो भ्रमण एकदमै सफल भयो। प्रधानमन्त्री मोदीसँगको मिटिङमा हामी पनि थियौं। त्यहाँको छलफलमा नेपाल भारतसँग भएका विषयहरूमा त्यसको लिस्ट बनाऊ, त्यसको प्राथमिकताको छुट्याउँ, त्यसको टाइमलाइन पनि दिऊ, हामी काम गर्छौं भनेर प्रधानमन्त्री प्रतिबद्ध जनाउनु भएको थियो।
0: नेता बोहराका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भारत भ्रमणबाट फर्किए लगतै परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक रूपमा नयाँ दिल्ली जाने पनि तयारी भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार 3 दिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको उहाँले बताउनुभयो। परराष्ट्र मन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ। यसअघि उहाँ मौरिशसमा आयोजित 9 हिन्द महासागर सम्मेलनमा सहभागी हुनुभएको थियो। त्यसक्रममा पनि उहाँले भारतीय समकक्षी जयशंकर र अन्य केही नेतासँग भेटवार्ता गर्नुभएको थियो। मौरिशसमा खनाल र जयशंकर बीच बदलिएको परिवेशमा नेपाल भारत सम्बन्धलाई अगाडि बढ़ाउने विषयमा पनि छलफल भएको थियो। नेपालको नयाँ सरकारका प्राथमिकताहरूबारे काठमाण्डुमा विस्तृत रूपमा छलफल गर्न सहमति समेत त्यस बेला भएको थियो। जयशंकरले नयाँ सरकारसँग संवाद गर्न र प्राथमिकता बुझ्न विदेश सचिव विक्रम मिश्रीलाई काठमाण्डु पठाउने प्रस्ताव गर्नुभएको थियो। तर प्रधानमन्त्री बालेन्द्र शाहले प्रोटोकलका कारण देखाउँदै भेट्न अस्वीकार गरेपछि मिश्रीको भ्रमण स्थगित गरिएको थियो। यही बीचमा भारत र चीनले नेपाली भूभाग लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रा पुनः शुरू गर्ने निर्णय गरेपछि विवाद झन बल्झिएको छ। मिश्रीको काठमाण्डु भ्रमण स्थगित भएपछि खनाललाई पहिलो अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सहभागी हुन दिल्ली निमन्त्रणा गरिएको थियो। तर केही अफ्रिकी मुलुकमा इबोलाको प्रकोप देखिएपछि 1 जून अर्थात 18 जेठका लागि निर्धारित उक्त सम्मेलन स्थगित गरिएको थियो। परराष्ट्र मन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्षी जयशंकर र अन्य केही उच्च पदस्थसँग पनि छलफल गर्ने योजना छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटका लागि भारतीय पक्षलाई अनुरोध पठाइएको छ। काठमाण्डु र दिल्ली स्थित स्रोतका अनुसार खनालले विदेश मन्त्री जयशंकर, वाणिज्य मन्त्री पीयूष गोयल र अन्य उच्च अधिकारीसँग पनि भेट गर्ने तयारी भएको छ।
1: एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछाड्ने स्पष्ट संकेत गर्नुभएको छ। फागुन 21 गतेको निर्वाचनपछि हिजो पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी ओलीले नेतृत्व नछाड्ने संकेत दिनुभएको हो। ओली निकट पदाधिकारीहरूसँग उहाँको विकल्पको खोजीमा जुटिरहेका बेलामा केन्द्रीय संगठन विभागले काठमाडौँमा आयोजना गरेको दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन सत्रलाई हिजो सम्बोधन गर्दै ओलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह सहित राज्यका विभिन्न निकायप्रति असन्तुष्ट समेत पोख्नुभयो। जेएनजी विद्रोहपछिको परिस्थिति आफू अनुकूल बनाउन हतार हतार पार्टी महाधिवेशन गरेका ओलीले अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्ने गरी अध्यक्ष नभएको समेत स्पष्ट पार्नुभयो।
3: गएको पुष 3 गते मलाई अध्यक्ष छान्नु भएको थियो। जस्तो सुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। संघर्षको नेतृत्व गर्नु अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको। मैले विषयमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने त्यो आशंका मनमा नलिनु होला। पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यस सम्मत मैले विश्राम लिने स्थिति बन्छ।
0: नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज जेठ 21 गते दुई दशक अर्थात 20 वर्ष पूरा हुँदैछ। पुनस्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा गरिएको थियो। जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा पनि मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको दुई दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव अझै हट्न सकेको छैन। राष्ट्रिय दलित आयोगमा चालू आर्थिक वर्षमै 64 उजुरी परेका छन्, जुन पछिल्लो 5 वर्षकै उच्च संख्या हो। यो अघिल्लो वर्ष छुवाछुत र भेदभावका 58 उजुरी परेका थिए। संविधानसभा सदस्य परशुराम मेगी गुरूङ विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन मापन नहुँदा यस प्रकारको घटनामा कमी नआएको बताउनुहुन्छ। गुरूङ पुनस्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक हुनुहुन्छ। नेपालको संविधान 2072 धारा 24 छुवाछुत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर र सजाय ऐन 2068 जातीय वा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्ने कार्य गर्न, कुनै प्रकारको मदत गर्न, दुरुत्साहन गर्न, उक्साउन वा यसको कार्यको उद्योग गर्न नहुने व्यवस्था पनि गरेको छ। विगतमा भएको विभेदको क्षतिस्वरूप गणतन्त्र घोषणा भए पश्चात राज्यले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरी दलित तथा उत्पीड़ित समुदायलाई मूलधारमा ल्याउने व्यवस्था गरेको थियो। तर पछिल्लो दिनहरूमा उत्पीड़ित समुदायभित्रै पनि अवसरमा पहुँचको विषयले आलोचना हुन थालेको छ। नेपालको कुल जनसंख्या मध्ये 13% भन्दा बढ़ी दलित समुदाय छन्, जसमध्ये 4.9% तराई मधेसका दलित छन्। कानूनमा समानुपातिक समावेशी प्रतिनिधित्व सम्बन्धी व्यवस्था अन्तर्गत निजामती तथा संगठित र सुरक्षा निकाय राजनैतिक प्रतिनिधित्वमा दलितको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। तर मधेसका दलितको पहुँच विस्तार हुन नसकेको राष्ट्रिय सभाका सदस्य धर्मेन्द्र पासवानको भनाई छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा के नेकपा एमालेमा अध्यक्ष ओलीको विकल्प तत्काल छैन।
4: विदा लिनुहुन्छ उहाँले, सधैँ बसिरहने कुरै हुँदैन। त्यसपछि त्यस विदा लिने परिस्थिति हेरेर हामीले विशेषता र गुणहरू भएको नेतृत्वलाई हामी अगाडि सार्छौं।
0: फार्मेसी र अस्पतालहरूमा केमोथेरापीको औषधि अभाव, कर्णालीको नीति तथा कार्यक्रममा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्मका योजना, लुम्बिनीमा 5 नयाँ मन्त्री नियुक्त लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: यसरी
6: चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
7: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ,
1: र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
8: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
9: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
8: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
9: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
10: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
11: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
10: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नागरिक दैनिकको पहिलो पृष्ठमा लुम्बिनीमा पाँच नयाँ मन्त्री शीर्षकमा खबर प्रकाशित छ। लुम्बिनी प्रदेश सरकारमा पाँच मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्य हिजो मन्त्री परिषद फेरबदल गर्दै पाँच मन्त्रीलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेका चार र जनता समाजवादी पार्टी जसपा नेपालका एक रहेका छन्। उहाँहरूको कार्य विभाजन समेत गरिएको छ। जसअनुसार एमालेका तुलसी प्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र दिल्ली राज भूषाललाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिएको छ। त्यसै गरी जसपाका भण्डारी लाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिएको छ। त्यस्तै कर्णालीमा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्म शीर्षकमा नरेन्द्र उपाध्यायले खबर लेख्नु भएको छ। कर्णाली प्रदेश सरकारले स्याउको बजारीकरणका लागि स्याउ विकास बोर्ड गठनदेखि समुदायमा स्वास्थ्य प्रबन्धन गर्न लिटिल डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारले हिजो ल्याएको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष 2083-84 विभिन्न आकर्षक अभियान सञ्चालन गर्ने समेत उल्लेख गरेको छ। त्यस्तै भित्रपृष्ठमा वैदेशिक रोजगार सेवा शुल्क बढ़ाउन व्यवसायको माग शीर्षकमा खबर प्रकाशित छ भने नयाँ पत्रिकाको पहिलो पृष्ठमा जबरजस्ती करनी कसूरमा सर्वोच्चको नजिर, पीड़ितको बयानसँग अन्य प्रमाणको तालमेल हेरेर मात्रै फैसला गर्नुपर्छ शीर्षकमा खबर प्रकाशित छ। सर्वोच्च अदालतले जबरजस्ती करनी कसूरको मुद्दामा पीड़ितको बयानका आधारमा मात्र फैसला दिन नहुने ठहर गरेको छ। पीड़ितको बयानसँग घटनाका अन्य वस्तुनिष्ठ प्रमाणहरूको तालमेल मूल्याङ्कन गरेर मात्रै फैसला गर्नुपर्ने निष्कर्ष सुनाएको हो। अल्झिएन कांग्रेस सुदूरपश्चिम संसदीय दलको विवाद सुल्झिएन कांग्रेस सुदूरपश्चिम संसदीय दलको विवाद मुख्यमन्त्री शाहले बोलाएको बैठक असन्तुष्ट पक्षद्वारा बहिष्कार शीर्षकमा पहिलो पृष्ठमा खबर प्रकाशित छ।
0: आर्थिक कारोबार दैनिकमा खानी सम्बन्धी नयाँ ऐन प्रस्ताव अनुमति बेगर उत्खनन गरे 1 करोड़सम्म जरिवाना शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छ। विधेयकको प्रस्तावमा सबै खनिज सरकारी सम्पत्ति हुने, उल्लंघनको हकमा जरिवाना र कैद सहित ठूलो सजाय, रेडियो धर्मी खनिज उत्खनन गरेमा 10 लाखसम्म जरिवाना र 10 वर्षसम्म कैद, बिगो जरिवाना र प्रयोग भएका यन्त्र जफत, खनिज अन्वेषणको अधिकार प्रदेश कानून बमोजिम, रेडियो धर्मी खनिजको काम गर्ने अधिकार नेपाल सरकारलाई मात्र भनेर उल्लेख गरिएको छ। पूर्वाधार आयोजना विकास गर्न हाइब्रिड एन्युटी मोडल प्रस्ताव गरिएको बारेमा जीवन बस्नेतले लेख्नु भएको खबर छ भने सर्वोच्चको फैसलाबाट बैंकर तनावमा शीर्षकमा अर्को खबर छ। बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओ र संचालकहरू सर्वोच्च अदालतको एउटा फैसलाका कारण तनावमा परेका गरेका छन्। अधिवक्ता एवं सांसद मधु कुमार चौलागाईले दायर गरेको रिटमा अदालतले गरेको नयाँ व्याख्याले गर्दा राष्ट्र बैंकको सामान्य नसिहत वा सचेत गराउने कार्यवाहीमा परेका व्यक्तिहरू पनि पदका लागि अयोग्य हुने सक्ने जोखिम बढ़ेको छ, जसले बैंकरहरूलाई तनाव बढ़ाएको हो। मुसहर बस्तीमा सोह्रजना भारतमा बन्धक शीर्षकमा राजकरण महतोले हरदिवासबाट अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। खोज तलाशका लागि प्रहरीमा पीड़ित परिवारहरूको हार गुहार छ। आकर्षक तलब र सुविधाको प्रलोभनमा परि कामको सिलसिलामा भारत पुगेका महोत्तरीका 16 जना नेपाली बन्धक बनेका छन्। महोत्तरीको बरदिवास नगरपालिका 14 स्थित एकीकृत नमूना मुसहर बस्तीका बालबालिका सहित एकै परिवारका सदस्यहरू भारतको हरियाणामा बन्धकमा परेको उल्लेख गरिएको छ। कान्ति लोकपथमा सधैँ पहिरोको जोखिम 45 दिनमा 8 पटक अवरूद्ध शीर्षकमा प्रताप विष्टले हेटौडाबाट लेख्नु भएको खबर रहेको छ भने नागढुङ्गा सुरुङ मार्गमा खर्च अपुग भएपछि जापानसँग लियो थप 5.5 अर्ब ऋण शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ। निर्माण थालेको 81 महिना अर्थात आगामी साउनदेखि सुरुङ सञ्चालनमा आउन लागेको छ। जलविद्युत सौर्य ऊर्जा लगायतको नयाँ सर्वेक्षण अनुमति पत्र जारी गर्न रोक लगाइएको बारेमा सीमा तामाङले लेख्नु भएको खबर छ। फार्मेसी र अस्पतालमा केमोथेरापीको औषधिको अभाव भएको छ। कालो बजारीमा क्यान्सरका बिरामी निर्भर हुनु परेको बारेमा अर्जुन पौडेलले लेख्नु भएको खबर छ। कार्बोप्लाटिन रिसप्लाटिन र अक्सालिप्लाटिन लगायतका प्लाटिनम आधारित केमोथेरापी औषधिको चरम अभाव छ। आपूर्तिकर्ताहरूले भने सरकारले 11 वर्ष अघि तोकेको मूल्यमा औषधि ल्याएर बेच्न नसकिने उल्लेख गरेका छन्। अन्ततः विष्णु कुमारीले पाइन न्याय शीर्षकमा गौरव पोखरेल र दुर्गा दुलालले लेख्नु भएको खबर रहेको छ। 11 वर्ष अघि मारिएका छोराको न्यायका लागि 15 पटकसम्म सर्वोच्च अदालत धाउँदा समेत सुनवाई नभएपछि 76 वर्षीय विष्णु कुमारी पाण्डेले निराश भएर भन्नुभएको थियो, न्याय पाउँछु भने मसँग बचेको कानको सानो मुन्द्री पनि बेच्छु। सोह्रौं पेशीमा सर्वोच्च अदालतबाट फैसला भयो, जिल्ला र उच्च अदालतबाट सफाई पाएका व्यक्ति पनि दोषी ठहर भएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा छापिएको खबर छ। मुद्दा शून्यमा झार्न निर्देशन शीर्षकमा पूर्व प्रदेश राज्य मन्त्री सिंहलाई 4 वर्ष कैद सजाय शीर्षकमा खबर छ। विशेष अदालतले मधेस प्रदेश सभाका बहालवाला सदस्य एवं पूर्व राज्य मन्त्री सरोज कुमार सिंहलाई भ्रष्टाचार मुद्दामा 4 वर्ष 1 महिना कैद सजाय हुने ठहर गरेको हो। पेट्रोल भन्दा विद्युतीयबाट चल्ने ट्याक्सीको भाड़ा बढ़िरहेको बारेमा लक्ष्मण दर्णाले लेख्नु भएको खबर पनि छापिएको छ। नयाँ पत्रिका दैनिकको भित्री पन्नामा विदेशबाट फर्किने श्रमिकले एउटा मोबाइलदेखि 65 इन्चसम्मको टीभी ल्याउन पाइने, स्थल मार्ग हुँदै ल्याइएका 500 रूपियाँसम्मका निजी प्रयोगका सामग्रीमा भन्सार नलाग्ने बारेमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। युक्रेन युद्धले रूसी अर्थतन्त्र कमजोर बन्दै गएको छ। अगस्त 2025मा अलास्कामा अमेरिका रूस सम्मेलनपछि ट्रम्प र पुटिन युक्रेन बारेको युद्धलाई लिएर साझा सहमतिमा पुग्ने अपेक्षा रूसी अधिकारीको थियो, तर शान्तिवार्ता परिणाममुखी भएन। बरू फेब्रुअरीको अन्त्यमा अमेरिका आफै इरान युद्धमा होमिएको थियो। अहिले इरान युद्ध टुंग्याउन ट्रम्पलाई नै मुस्किल परिरहेको छ। इरान र संयुक्त राज्य अमेरिका बीच बढ़दो सैन्य तनावका बीचमा हिजो कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण भएपछि व्यापार उड़ानहरू तत्कालका लागि स्थगित गरिएको छ। यस घटनामा धेरै मानिस घाइते भएको हुन सक्ने समेत प्रारम्भिक अनुसन्धानमा खुलेको छ। कुवेतको रक्षा मन्त्रालयका प्रवक्ताले धेरै शत्रुतापूर्ण ड्रोनले विमानस्थलको यात्रु भवनलाई लक्षित गरी आक्रमण गरेको समेत बताउनु भएको छ। आक्रमणपछि भवनमा ठूलो क्षति पुगेको र धेरै व्यक्तिहरू घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र भारतको राजधानी दिल्ली नयाँ दिल्लीको मालवीय नगरस्थित एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा 21 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 17 जना विदेशी नागरिक रहेका छन्। दक्षिण दिल्लीको मालवीय नगरस्थित हौज रानी भवनको फ्लोरिरे एक रेस्टुरेन्टमा 8:50 लागेको आगो सोही भवनमा रहेको लेमन ग्रीन रेस्टुरेन्टसम्म सल्किएको थियो। आगलागीमा परि 21 जनाको मृत्यु भएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। साबिक विजेता बंगलादेश लगातार तेस्रो पटक दक्षिण एसियाली महिला फुटबल साफ च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। भारतको गोवा स्थित नेहरू रंगशालामा हिजो भएको सेमी फाइनलमा बंगलादेशले नेपाललाई 2-1 हराउँदै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो। सन् 2022 यता बंगलादेशले साफ च्याम्पियनशीपमा उपाधिको दावेदारी दिइरहेको छ। नेपालले एसीसी महिला प्रिमियर कपमा बुधबार कतारलाई 8 विकेटले हराएको छ। मलेसियामा भएको खेलमा नेपाली महिला टोलीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै 2 अंक जोडेको हो। टस हारेर पहिले ब्याटिङ गरेको कतारले 16.5 ओभरमा सबै विकेट गुमाउँदै 76 रन मात्र बनाउन सक्यो। र अविनाश सुनार अनि भगवती खड्काले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको जुनियरमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। अविनाशले छात्र हाई जम्प तथा भगवतीले छात्रा 400 मिटर दौड़मा हिजो रेकर्ड बनाउनुभयो। दुवै बागमती प्रदेशका हुनुहुन्छ। दशरथ रंगशालामा अविनाशले 1.86 मिटर जम्प गर्दै आफ्नै नाममा रहेको 1.82 मिटरको कीर्तिमान सुधार गर्नुभयो। 1.82 को कीर्तिमान अविनाशले गत साता सम्पन्न बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ सील्डमा बनाउनु भएको थियो।
1: नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको अडान र असन्तुष्ट नेताहरूको घेराबन्दीको प्रभाव कस्तो रहला कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
14: बारम्बार खडेरी र आधी बेरी आउँदा उठी बास भएको बेला कहाँ जाउँला के खाउला सुक्खा ठाउँमा बाँच्न सक्ने बोट बिरुवा रोपौ खाली ठाउँमा हरियाली बाढी पहिरो रोकौं कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ।

0: जलवायु परिवर्तनले निम्ताएका चुनौतीको सामना गर्न जमिन जल र प्राकृतिक स्रोत व्यवस्थापनका सर्वोत्तम उपलब्धिहरूको कार्यान्वयन गरौं। पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखा वन तथा वातावरण मन्त्रालय र CIN
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरमा अब एमाले भित्रको नेतृत्व विवाद विकल्प र सम्भावना। गत फागुन 21 को प्रतिनिधि सभा निर्वाचनबाट तेस्रो पार्टीमा खुम्चिएको एमाले भित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोजी भइरहेको छ। पार्टीलाई चलायमान बनाउन अब नेतृत्व परिवर्तन मात्रै एउटा विकल्प रहेको शीर्ष नेताहरूको ठहर छ। पार्टीभित्रको नेतृत्व परिवर्तनको बहस तथा संस्थापनको नीतिका विषयमा एमाले नेता विशाल भट्टराईसँग कुराकानी गरेका छौं।
3: कुनै न कुनै नयाँ सन्देश दिएर जानुपर्छ कि भन्ने एउटा उहाँहरूले सन्देश दिन मात्रै खोजेको हो। त्यो बिल्कुल चाहिँ उहाँले अहिले छोड्नुपर्छ, छोड्ने बित्तिकै अर्को आएर थपक्क बस्ने बित्तिकै सुध्रिहाल्छ, त्यस्तो पनि होइन।
4: उहाँले नछोडेर पार्टी फेरि तंग्रिने स्थिति आउन सक्छ
3: एउटा कुनै न कुनै हामीले चाहिँ जनताका बीचमा चाहिँ नवीनताको नेतृत्व नवीनताको सन्देश दिनुपर्छ भन्ने कुरामा आम बुझाइ नेकपा एमालेमा छ।
4: त्यो नेतृत्व फेरेर कि अथवा अरू खालको जिम्मेवारी
3: त्यो नेतृत्वदेखि लिएर तलसम्मको सबै कुरामा हामीले चाहिँ शुद्धिकरण अभियान चलाएर पार्टीलाई पनि शुद्धिकरण गरेर सुदृढ बनाएर हामीले एउटा चाहिँ हाम्रो पार्टीको नेपाली समाजलाई रूपान्तरण गर्ने कुरामा अगुवाई हुन्छ र नेपाल बनाउन हामीसँग त्यो क्षमता छ है भन्ने कुराको सन्देश चाहिँ हामीले दिनै पर्छ।
4: पार्टीभित्रको अहिलेको छाटकार हेर्दाखेरि चाहिँ बाजी मार्न चाहिँ कसले सक्छ जस्तो लाग्छ?
3: होइन, अहिले नै त्यो विषयमा धेरै हामी छलफल गरेर निष्कर्षमा पुग्न अहिले सक्दैनौ, किनभने पार्टी आफै पनि त्यो ठाउँमा पुगेकै छैन भनेपछि मैले अब चाहिँ भन्न सक्ने कुरै रहेन।
4: फलाना व्यक्तिलाई दियो भने एमाले हिजो अस्तिकै अवस्थामा पुग्न सक्छ?
3: होइन, त्यस्तो छ। त्यो बेला आएपछि म भन्छु, आज हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली हो र उहाँले चाहिँ स्वेच्छाले जुन दिन विदा लिनुहुन्छ त्यस बेलाभन्दा अगाडि हामी उहाँलाई विदा दिँदैनौ।
4: तपाईँले नदिने कि सिङ्गो पार्टीले दिँदैन?
3: पार्टीले पनि दिँदैन अहिले उहाँलाई। उपयुक्त बेलामा विदा लिनुहुन्छ उहाँले, सधैँ बसिरहने कुरै हुँदैन। त्यसपछि त्यस विदा लिने परिस्थिति हेरेर हामीले कस्तो भने अघि मैले भनेका विशेषता र गुणहरू भएको नेतृत्वलाई हामी अगाडि सार्छौं। यति हो ग्यारेन्टीका साथ म के भन्छु भने नेकपा एमालेमा राम्रो नेतृत्व आउँछ, राम्रो गरी हामी काम गर्छौं र फेरि नेकपा एमालेलाई पूर्ववत अवस्था अझै त्योभन्दा राम्रो अवस्थामा फर्काउँछौं।
4: पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष ओलीले के भन्नुहुन्छ भने मलाई केही लोभ छैन, मोह छैन, म सब जे गर्छु देशकै लागि देशमै समर्पित भन्नुहुन्छ होइन। कतै अध्यक्ष ओलीको त्यो जुन वरपरको त्यो समूह छ नि नेता कार्यकर्ताहरूको, त्यो समूहको बदनियतको कारणले गर्दाखेरि उहाँले नेतृत्व गर्दा सरकारले अथवा उहाँले नेतृत्व गर्दा पार्टीले चाहिँ क्षति बिहोर्नु पर्यो भन्ने कहिले काहीँ लाग्छ?
3: अलिअलि त त्यस्तो पनि भयो होला, तर त्यसैलाई मात्रै प्रमुख कारण मान्नु हुँदैन। प्रमुख कारण भनेको चाहिँ नेतृत्व गर्ने मान्छेले चाहिँ अब मेरो वरिपरिकाले दिएनन् भन्ने प्रकारको कुरो गर्न त्यति सुहाउँदैन पनि, किनभने वरिपरि राख्ने त सम्बन्धित मान्छेले नै हो नि त, फेर्न पनि पाइयो नि होइन। जेसुकै भए पनि हामी कहाँ एउटा हामी माथि अलिकति माथि उठेर सोच्ने हो भने चाहिँ हामीले अलिकति बृहत्तर राष्ट्रिय हितलाई ध्यान दिने कुरा भन्दा अलिकति बढी दललाई ध्यान दिएका जस्ता केही कमीहरू विगतमा भएकै हुन्। त्यो हामीले एकदमै आत्मसमीक्षा गर्नुपर्छ र आगामी दिनमा जाँदाखेरि त्यस्ता कुराहरू हामीले सच्याउनु पनि पर्छ। र मान्छे सबभन्दा पहिला चाहिने के रहेछ भने निर्लोभी हुनुपर्ने रहेछ। मान्छे उहाँका जति पनि निजी सम्पत्तिहरू छन् सबै राष्ट्रका नाममा उहाँले हस्तान्तरण गरिसक्नु भएको हो, तर पनि उहाँको त्यो बालकोटको निवास मात्र होइन, झापाको उहाँको बुवा र भाइ बसिरहेको घर समेत पनि डराइयो र देशको हितलाई चाहिँ उहाँले जहिले पनि प्राथमिकता दिनुभयो। तर केही अलिकति छुचो छुचो बोल्ने कुराले मान्छेलाई के लाग्यो भन्दाखेरि चाहिँ अलिकति पार्टीभित्र पनि अघि तपाईँले भने जस्तो अलिअलि मान्छेलाई कर्नरमा पार्न खोज्ने जस्तो, अनि अलिअलि चाहिँ मान्छेलाई गाली गरेको यताउता सुनेर चाहिँ मान्छेले उहाँको बारेमा धारणा अलिकति नकारात्मक बनाए, तर जति नकारात्मक उहाँको बारेमा धारणा छ सच्चाईमा त्यस्तो मान्छे चाहिँ होइन।
4: एमाले नेता विशाल भट्टराईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: प्राथमिकताको सूची बनाएर नेपाल भारत बीच निरन्तर संवाद गर्ने भारतका प्रधानमन्त्री मोदीको प्रस्ताव, राष्ट्रपा सभापति लामिछाने फर्किए लगतै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, फार्मेसी र अस्पतालमा केमोथेरापीको औषधि अभाव,
4: महाधिवेशनसम्म नेतृत्व नछाड्ने एमाले अध्यक्ष
5: अध्यक्ष ओलीको अडान कर्णालीको नीति तथा कार्यक्रममा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्मका योजना लुम्बिनीमा पाँच नयाँ मन्त्री नियुक्त
2: राष्ट्रिय सभाबाट पारित हुन सकेन वैकल्पिक वित्त परिचालन विधेयक विदेशबाट फर्किने श्रमिकले एउटा मोबाइलदेखि 65 इन्चसम्मको टीभी ल्याउन पाउने स्थलमार्ग हुँदै 500 रूपियाँसम्मका सामग्री भन्सार नलाग्ने
5: युक्रेन युद्धका कारण रूसी अर्थतन्त्र कमजोर बन्दै कुवेत विमानस्थलमा इरानले आक्रमण गरेपछि उडान स्थगित दिल्लीको एउटा रेस्टुरेन्टमा आग लागे हुँदा 21 जनाको मृत्यु
2: र एसएससी महिला प्रिमियर कपमा नेपालद्वारा कतार 8 विकेटले पराजित साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँग पराजित हुँदै नेपाल सेमी फाइनलबाट बाहिरियो
5: साझा खबरको अन्त्यमा कार्टुन कार्टुन कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौं व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा उच्च पदस्थ र वरिष्ठ भनिएका नेताहरूले दिने अभिव्यक्ति वरिष्ठ हुनु नै लिखित रूपमा भाषण नगरी मनमा जे आउँछ मुखमा जे आउँछ त्यही बोल्नु हो कि भन्ने खालको भाष्य पनि स्थापित गर्न खोजिएको छ यहाँ एउटा पार्टी कार्यालयमाथि लेखिएको छ र तल अगाडिपट्टि भाषण लेखक लेखिएको छ र त्यसको ठिक अगाडिपट्टि एकजना व्यक्ति छन् जसले हातमा केही फाइल जस्तो दिन खोजिरहेका छन् र कालो कोट लगाएका व्यक्ति दौड़िँदै भाइर ढोकातिर जान खोजिराखेका छन् र त्यो फाइल रोक्न खोजेका छन् र केही भन्दैछन् तल यस्तो लेखिएको छ भो चाहिन्न आज अलि ठूलाहरूले जस्तो जे पायो त्यही बोल्ने मोडमा छु क्या
2: हस्त प्राविधिक साथी रवि धितललाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आदरणीय सिद्धलेखवासी कृषक महानुभावहरू, के तपाईलाई थाहा छ हाम्रा रैथाने कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ। त्यसैले आयातित बिउको मोह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कम मलबाट जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: टाइम चेक। इट्स 7 AM।
1: अहिले बिहानको ठीक 7 बजेको छ।
2: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न FM रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण।

0: क्षेत्रीय उद्धार
1: ग्रह अनुसार रत्न र कवच धारण
0: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845275223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845275223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी भनी दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रतनगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चरौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजरा 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz छेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz बिरगञ्ज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यहरूको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजामिति 2083 साल जेठ महिनाको आज 81 गते, तदनुसार ईस्वी सन् 2026 जुन 4 तारिक, सक सम्वत् 1948, नेपाल सम्वत् 1146, अनलागा रुद्र नामक सम्वत् उत्तरायण ग्रीष्म ऋतु, आज बिहिबार रहेको छ, अधिक जेठ शुक्ल कृष्ण पक्ष तिथि रहेको छ, आज चतुर्थी तिथि रहेको छ, विशेष गरी आज तिथि रहेको छ असाध्यै पवित्र तिथि, आज चतुर्थी तिथि रहेको छ, 38 गरी 57 पला रहेको छ, नक्षत्रमा रहेको छ उत्तर साढा, नक्षत्र रहेको छ 50 घडी 53 पला रहेको छ, योगमा रहेको छ शुभ योग रहेको थियो बिहानको 6:49 विशेष गरी बिहानको 7:45 शुभ योग तत्प्रान्त ब्रह्मयोग रहनेछ, कर्णमा रहेको छ बाबा करण रहेको छ विशेष गरी 7:10, यानि कि बिहानको 8:02 बाबाकरण तत्प्रान्त बालाबाकरण रहनेछ, चन्द्रमा आज धनु राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी वृष राशिमा, आनन्दादि योगमा आज सौम्य योग रहेको छ, आज बिहान सूर्योदय 5:10 भयो भने सन सूर्यास्त 6:55 हुनेछ, राजाको दिन भने घडी 13:45 रहनेछ। आज दिन विशेष रहेको छ, आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस भनेर पनि पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने
विशेष गरी ग्रह गोचरको विषयमा पनि जानकारी भनी म गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष जानकारी भनी गर्नेछु। विशेष गरी आजको काल बेला यानि कि अशुभ समय भइरहेको छ। साँझको 5:12:53 साँझको 6:56:27 शुभ बेला रहेको छ भने अहिले लाभ बेलाको समय रहेको छ। दिउँसोको 12:02:11 विशेष गरी दिउँसोको 1:45:45 लाभ बेला रहनेछ। आजको शुभ बेला भने रहेको छ बिहानको 5:07:55 बिहानको 6:51:29 शुभ बेला रहेको थियो भन्ड पञ्चाङ्गले उल्लेख भने गरिएको छ। अब भने शुभ बेलाको समय रहेको छ विशेष गरी साँझको 5:12:53 साँझको 6:56:27 शुभ बेला भन्ड पञ्चाङ्गले उल्लेख गरेको छ। काले बेला भने दिउँसोको 3:29:19 साँझको 5:12:53 भन्ड पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, पालो रहेको छ ग्रह गोचर। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा मकर राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मकर राशि आउँछ। उत्तर साढाको दोस्रो चरण नाम आउँछ भोजराज अथवा भोजकुमारी नाम आउँछ। अन्त्यनाडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा गराएँ र अब भने पारिरहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन पुराना कामको चर्चा हुँदै जानेछन् भने मेहनत गर्दा उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ। कर्म क्षेत्रमा गरेको साधना सिद्ध हुनेछ। मेहनतले सजिलो लक्ष्यमा पुर्याउनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछन्। विभिन्न अवसर पछ्याउनेछन् भने दिगो अवसर प्राप्त हुनेछ। पदाचीन व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यवसायमा फाइदा हुनेछ। कर्मयोगले मान सम्मान समेत दिलाउने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिन्छ। सामाजिक दायित्व बढ्नेछ। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय रहेको छ। आजको मेहनतले भविष्यमा राम्रा प्रतीक्षा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछन्। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिन्छ। तारिवेका कामले लोकप्रियता समेत दिलाउने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिया काम दोहोर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयता विशेष ध्यान पुर्याउनु होला। उपलब्धिको लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्शाउँदा सहयोगीहरूको साथ पाइन्छ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन पनि सकिने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। आर्थिक लाभ उठाउन सकिन्छ। भौतिक साधन जुटाउनुका साथै दिगो काम थाल्ने समय रहेको छ। अवसरले काममा उत्साह जगाउँदैछन्। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय रहेको छ। रमाइलो यात्रा सम्भावना रहेको छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। तर मनोरञ्जनमा अल्मलिनाले लक्ष्यमा बाधा पर्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिन्छ। प्रयत्न गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौड़मा समेत जित हासिल हुनेछ। बुद्धि र बल दुवैको उपयोगले फाइदा दिलाउनेछन्। कर्मयोगले भविष्यको बाटो समाउनेछ। मेहनतले काममा सफलता दिलाउनेछन्। परिश्रम परे पनि सजिलो लक्ष्य प्राप्त हुने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अध्ययनमा राम्रो प्रगति हुनेछ। फाइदाको साथ पहिचान गर्न सकिन्छ। शिवमूलक कामबाट धन लाभ हुनेछ। शुभ चिन्तकले साथ दिनेछन्। प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। गुरूजनको सुझाव र सन्तानको सहयोगले फाइदा उठाउन पनि सकिने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन विशेष गरी प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बाहिरी काम छोडेर पनि आफन्त परिवारजनलाई समय दिनुपर्ला। कृषि पशुपालन तथा घरेलु कामकाजमा जुट्नुपर्ने योग देखिन्छ। बगैँचा फुलबारी र घरको सजावटमा समय बित्नेछ। टाढेका आफन्त साथीभाइ नजिकिन सक्छन्। लगनशीलताले प्रतिष्ठा दिलाउन सक्छ। दोहोऱ्याएर प्रार्थना गर्दा लक्ष्य प्राप्ति हुने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन अग्र तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिन्छ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नामदाम इनाम आर्जन गर्न सकिन्छ। उद्योग र व्यापार विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नामदाम इनाम दिलाउन सक्छ। शत्रु परास्त हुँदैछन् भने प्रतिस्पर्धीहरू पनि पछि हट्दै जाने खालको योग भनी राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन बोलीको प्रभाव बढ्दै जानेछन् भने अभिव्यक्ति कला निखार्ने अवसर जुट्नेछ। चिताका काम सम्पादन हुँदै जानेछन्। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। मेहनतले सम्मान स्थान दिलाउनेछ। मान सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धनलाभ हुनेछ। आमदामीको स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नामदाम इनाम प्राप्त पनि हुने खालको योग भई राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
2: मकर राशि
0: उनीहरूका लागि आजको दिन रमाइलो जमघटमा सहभागी बन्ने अवस्था जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवस्थाले प्रसन्नता दिलाउनेछन् भने सहयोगीहरूले साथले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ भने आकर्षण उपहार पनि प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला सबै जाग्ने खालको योग भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ।
2: कुम्भ राशि
0: उनीहरूका लागि आजको दिन खर्च लागि पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय रहेको छ। अवसरको खोजीमा केही दुर्धुप गर्नु पर्ला तैपनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। छिमेकमा केही असमझदारी देखे पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। कर्जा बढे पनि लाभ उठाउन सकिने खालको योग भई राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ।
2: मीन राशि
0: उनीहरूका लागि आजको दिन दैनिक आवश्यकता पूरा हुन जानेछन् भने मेहनतको फल प्राप्त हुनेछ। आमदामी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा फड्को मार्न सकिन्छ। छोटो समयमै राम्रो उपलब्धि हात लागी हुनेछ। रोकियो काम बन्द जानेछन् भने जिम्मेवारी सम्झ बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने आर्थिक साझेदारीबाट पनि मनग लाभ उठाउन सकिने खालको योग भनी राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृदान
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845275223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: विश्राम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने हामीले गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भन्ने तपाईँले गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कार्यक्रम ज्योतिष वास्तुमा फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई उपलब्ध गराउनु पर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: नमस्कार गुरु।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: रोल्पादेखि देवबहादुर थापा। गुरु
0: रोल्पाबाट देवबहादुर थापा, कसको विषयमा हेर्न चाहनुहुन्छ देवबहादुरजीले? हजुर
1: मेरो नातिको बारेमा हेर्नु पर्यो भन्नु हजुर।
0: नातिको बारेमा हेर्न मन लाग्यो?
1: हजुर।
0: जन्ममिति र जन्म समय भन्नुहोस् त नातिको।
1: 2068
0: साल
1: 11 महिना 18 गते।
0: कति भन्नुभयो? 11 महिना 18 गते। हजुर हेलो।
1: चैतको 18 गते गुरु।
0: चैत महिनाको 18 गते के बार पर्छ?
1: बारबरी खासै साल भन्नु गुरु, त्यो चैत दसैँ परेको छ गुरु त्यस दिन।
0: हजुर जन्म समय भन्नुहोस् त।
1: जन्म समय 2:45 गुरु दिउँछ।
0: दिउँसोको 2:45 हो?
1: हजुर 2:45 दिउँछ।
0: हजुर हजुर। अनि जन्म कहाँ भएको? रोल्पा जिल्लामै भएको
1: हो? रोल्पामा हो गुरु, रोल्पामा।
0: हजुर। अनि रेडियो सुनिराख्नु भएको छ कि अहिले सुन्नु भएको छैन?
1: ए रेडियो सुनि गुरु।
0: ल परिवारलाई रेडियो घन्काएर सुन्ने भन्नुहोस्, तपाईँ मसँग बोल्नुहुन्छ है?
1: हजुर हजुर हजुर।
0: ल श्री गणेश आय नमः श्रीमती रामानुज आय नमः। तपाईँको 2068 साल चैत्र शुक्ल पक्षको शनिबार 9 तिथिमा जन्म। तपाईँको राशि चाहिँ मिथुन राशि हो। पुनर्वासुको दोस्रो चरण नाम आउँदो रहेछ तपाईँको कोमल भन्ने नाम आउँदो रहेछ। यो तपाईँको नाति होइन?
1: हजुर नाति हो।
0: हजुर कोमल भन्ने नाम आउँछ। आदिनाडी देवगुण परेको छ, घातकमा परेको छ। तिथि द्वितीय सप्तमी द्वादशी सोमबार घातक, नम्बरमा 4 राशिमा धनु राशि घातक छ है। ग्रह दशा भाग्य राम्रा छन्, त्यति खासै नराम्रो ग्रहहरू छैन। राम्रो बाबुको लागि चाहिँ पढाएको सिलसिला पनि राम्रो हो। अलि रुचि कम हुन्छ क्या पढ्नमा चाहिँ, अहिले उल्का चल्यो नि त। उल्का भन्ने ग्रह चल्यो अनि अर्को शनि भन्ने ग्रह चल्यो। 20 उल्का चल्छ, उमेर 20 अनि उसको उमेर 23 4 महिना नभएसम्म शनि चलिरहन्छ। उल्का र शनिको शान्ति गर्नुपर्छ। ग्रह शान्ति गरेपछि राम्रो हुन्छ, समस्या आउँदैन। अलिक एकरो अलिक जिद्दी पनि छ क्या फेरि, बुझ्नुभयो?
1: जिद्दी छ
0: हो, अलिक एकरो स्वभावको छ, अलिक जिद्दी स्वभावको छ हो। त्यो यसमा चाहिँ अलिकति विशेष ख्याल गर्नु, अरू त्यस्तो नराम्रो छैन, ठिकै राम्रो देखिन्छ है। ग्रह शान्ति गर्नु पर्यो, नगरी हुँदै
1: भएन।
0: ग्रह शान्ति गर्नुहोस्, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन। ग्रह शान्ति गरिसकेपछि राम्रो हुन्छ। अलिकति पढाइमा बिहान बेलुका आफैले यसो फोकस गराउनुहोस् पढाइको लागि चाहिँ, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रहहरू है। हुन्छ हस् हस्। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी फोन गर्नुभएको थियो उहाँले चाहिँ आफ्नो नातिको केटाको बारेमा हेर्नको लागि फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी भने तपाईले पनि प्राप्त गर्न सक्नुहुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईलाई गराउँछु। फोन गर्दाखेरि तपाईले विशेष ख्याल गर्नुहोला 9845175223 र 9806575223 नम्बरमा तपाईले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तवमा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्ते जिल्ला।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: दार्जिलिङ जिल्लाबाट।
0: दार्जिलिङ जिल्लाबाट, हजुरको हजुरको शुभ नाम भन्नुहोस् त।
2: गङ्गा थापा मगर।
0: गङ्गा थापा मगर दार्जिलिङ जिल्लाबाट हो।
2: हजुर,
0: कार्यक्रम कतिको सुन्नुहुन्छ गङ्गा थापाजीले? धेरै सुन्नुहुन्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: आफ्नै बारेमा।
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2066 साल।
0: कति? 66 साल।
2: हजुर,
0: 66 साल, फागुनको महिना
2: 22 गते।
0: के बार पर्छ?
2: शनिबार।
0: जन्म समय भन्नुहोस् त तपाईँको कति हो? दिउँसोको 4:30 हो। जन्म कहाँ भएको? दार्जिलिङ जिल्लामै भएको
2: हो? काठमाडौँमा।
0: काठमाडौँमा, ल सुन्नुहोस् है ध्यान दिएर। तपाईँको 2066 साल चैत्र कृष्ण पक्षको शनिबार सप्तमी तिथिमा जन्म, वृश्चिक राशि है। तपाईँको अनुराधाको प्रथम चरण नाम आउँदो रहेछ नारायणी भन्ने नाम आउँदो रहेछ। मध्यनाडी देवगण परेको छ। घातकमा परेको छ तिथि प्रतिपदा षष्ठी एकादशी भन्ने तिथि घातक छ। शुक्रबार घातक, रेवती नक्षत्र घातक, नम्बरमा 8 नम्बर घातक, राशिमा तुला राशि घातक हुन्छ। तपाईँको ग्रह दशा भाग्य राम्रो छ, माङ्गलिक हुनुभएको छ। एउटा मङ्गलबारको दिन चुखुनितो गर्नु, शुद्ध भोजन गर्नु, छिट्टो रिसाउन मन लाग्दो रहेछ तपाईँलाई, मोबाइल चलाइराख्न मन लाग्दो रहेछ है। अनि यो मोबाइल तपाईँको हो कि मम्मी बाबाको
2: हो?
0: तपाईँले अहिले मोबाइल चलाउन बेला भएको छैन नि, हो कि होइन? अनि मोबाइल चलाउन मन लाग्ने ग्रह दशाहरू परेको छ। अहिले अब हेर्दा साथी बनाउन मन लाग्ने ग्रहहरू छ, साथी बनाउने ग्रहहरू पनि परेको देखाउँछ है। अहिलेलाई ग्रह दशा सिद्धार अर्को बुध चलेको छ। ग्रह दशाहरू अलिकति राम्रो त राम्रो छ, तर पढाइमा राम्रो भएन, रुचि हुँदैन पढाइमा, रिसाउन मन लाग्छ, घुमफिर गर्न धेरै मन लाग्ने, मोबाइलमा धेरै कुरा गर्न मन लाग्ने, साथी बनाउन मन लाग्ने, प्रेम गर्न मन लाग्ने ग्रहहरू परेको रहेछ क्या तपाईँको, बुझ्नुभयो? एकदम ख्याल गर्नुपर्छ तपाईँले है। अनि त्यसपछि राम्रो नभए त एकदमै समस्या छ, पढाइ बिग्रिने ग्रह छ, पढाइ छोड्ने ग्रह छ, अनि विवाह पनि अलिक छिट्टै विवाह गर्ने ग्रहहरू परेको छ होइन। त्यो भएर अलिकति विचार गर्नु होला, अरू त्यस्तो नराम्रो छ नि, ठिकै छ। समस्याहरू केही सोध्न मन लागेको छ तपाईँलाई? भविष्यको लागि सबै थोक राम्रो छ, तपाईँले अरू केही नगर्नु, पढाइमा ध्यान दिनुहोस्। लभ गर्नुभयो, प्रेम गर्नुभयो भने असफल हुनुहुन्छ, सफल हुनुहुन्न, अनि पछि भविष्यमा दुःख पनि पाइन्छ। प्रेम विवाह गर्नुभयो भने दुःख पनि हुन्छ। मङ्गलबारको दिन चोखो नित्य गर्नुहोस्, चाँदीको सिक्री बनाइदिनु भन्नु मम्मी बाबालाई, एउटा लाउनुहोस् है। अथवा सिक्री लाउन मन लागेन भने खुट्टा पाउजु बनाएर लगाउनुहोस् चाँदीको होइन। यति गर्नुभयो भने सबै थोक राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन। हजुर,
2: विदेश
0: यात्राहरू तपाईँको त्यति राम्रो देखिँदैन, मध्यम खालको छ। पूर्णिमाको व्रत बस्नुभयो भने अथवा चोखो नितो गर्नुभयो भने विदेश यात्रा पनि राम्रो हुन्छ तपाईँको लागि है। हुन्छ, हस् हस्, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो, विशेष गरी धादिङबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो विषयमा हेराएर पनि गइसक्नु भएको छ। तपाईँहरू पनि आफू र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575 पचहत्तर दुई सय तेइस नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते।
3: नमस्ते गुरु।
0: नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ।
3: पूर्वी रुकुमबाट तुलसी खड्का।
0: तुलसी खड्का पूर्वी रुकुमबाट हो?
3: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ पूर्वी रुकुमबाट?
3: छोराको विषयबाट।
0: छोराको विषयमा?
3: हजुर।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
3: छोराको जन्ममिति 2011 महिना 12 गते बिहान 9 बजे बुधबार।
0: 2000 कति साल?
3: 2061 साल।
0: 2061 साल अनि 11 महिना
3: हजुर 12 गते बिहान बुधबार बिहान 9 बजे
0: बिहानको 9 बजे जन्म कहाँ भएको? उही पूर्वी रुकुमै भएको हो
3: हजुर।
0: बिहानको 9 बजे है?
3: हजुर।
0: श्री गणेश आयरमा श्रीमती रामानुज आयरमा 2061 साल माघ शुक्ल पक्षको बुधबार पर्दो रहेछ। पूर्णिमा तिथिमा जन्म भएको छ। राशि चाहिँ कर्कट राशि आउँदो रहेछ। नाम आउँदो छ डोलराज भन्ने नाम आउँदो रहेछ, डोलराज है। अन्त्यनाडी राक्षस गर्नु परेको छ, यहाँबाट हेर्दा अन्त्यनाडी राक्षस गर्नु परेको छ। घातकमा तिथि द्वितीया सप्तमी द्वादशी बुधबार घातक अनुराधा नक्षत्र घातक नम्बरमा 7 नम्बर राशिमा राशिमा चाहिँ वृष राशि घातक छ। ग्रह दशा भाग्य राम्रा छन्, त्यति खासै नराम्रो ग्रहहरू छैन, ठिकै छ। बाबुको विदेशीहरू राम्रो छ, पढाइ राम्रो छ, विवाह राम्रो छ। अलिकति यसलाई रोग लाग्ने ग्रहहरू छ है, अलिकति नसा च्यापिने, नसा च्यापिने, नसामा समस्याहरू आउने दशाहरू छ। विवाहको लागि त्यस्तो नराम्रो छैन, एउटा आँखसँग विवाह गर्यो भने घरबार राम्रो हुन्छ, नभए पहिलो घरबार बिग्रिन पनि सक्छ है।
3: विवाह गरिसक्यो गुरुजी?
0: विवाह गरिसक्यो
3: हजुर, यो बैशाखमा गर्यो अस्ति भर्खर। बुहारीको पनि अब कस्तो के छ, बुहारी विवाह गरिसकेको छ, अनि केही हेर्न जाउँ कि?
0: ए ठिकै छ त, विवाह गरेको घर पनि ठिकै छ, त्यस्तो नराम्रो छैन।
3: बुहारीको पनि भन्न मिल्छ, ऊ पनि हो जन्म हो मिति।
0: बुहारीको जन्ममिति र समय पनि थाहा छ, जन्मेको समय?
3: हजुर थाहा छ।
0: ल भन्नु त, जन्ममिति कति हो?
3: 2063 साल 8 महिना 29 गते शुक्रबार बिहान 9 बजे गरे।
0: 2063 साल 8 महिना
3: हजुर।
0: है एकछिन, 2063 साल 8 महिना कति गते?
3: 29 गते।
0: जन्म समय कति बजे हो?
3: बिहान 9 बजे
0: बिहानको 9 बजे हो
3: हजुर।
0: छोराको 2061 साल फागुनको 12 गते बिहानको 9 बजे हो
3: हजुर। हजुर,
0: दुईजना ठ्याक्कै समयमा जन्मे रहेछन् है
3: हजुर।
0: र सुन्नुहोस्, म भन्छु अब के कुरा मिलेको छ, के कुरा मिलेको छैन भन्ने कुरा भन्छु। छोराको बुधबार जन्म, बुहारीको शुक्रबार जन्म, छोराको कर्कट राशि, बुहारीको चाहिँ कन्या राशि, छोराको डोलराज नाम आउँछ, बुहारीको पेयबाट नाम आउँछ प्रेम कुमारी भन्ने नाम आउँछ
3: हजुर।
0: एउटै कुरा हो, 26 गुण आएको छ
3: हजुर।
0: गुण चाहिँ 18 नम्बर भन्दा माथि विवाह गर्न मिल्छ, तर 26 गुण आएको छ, राम्रो हो यो चाहिँ
3: हजुर।
0: बुहारी माङ्गलिक परेकी छिन्
3: हजुर।
0: यो माङ्गलिकको शान्ति र माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग। माङ्गलिक प्लस कालसर्प योगको रत्न कवच लाएपछि
3: हजुर,
0: लभ गरेर बिहा गरेछन् है यिनीहरूले
3: हजुर।
0: लभ गरेर बिहा गरे होइनन्, प्रेम विवाह
3: हजुर हो।
0: अनि छोरा र बुहारीको अन्तर्जातीय विवाह हो कि एउटै जातमा विवाह भएको
3: हो? जस्तै अब उनी खुकुरी परे, छोरा खर्का पर्यो,
0: अन्तर्जातीय पर्यो नि होइन
3: हजुर।
0: यो पनि ठिक हो, तर बुहारीको लागि चाहिँ माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग
3: हजुर।
0: हो, यो रत्न कवच बुहारीलाई लगाइदिनु भयो भने यिनीहरू दुईजनाको सम्बन्ध पनि राम्रो हुन्छ, अनि छोरालाई पैसा कमाउन, कमाएको धन बचत गर्न पनि मद्दत गर्छ, राम्रो हुन्छ
3: हजुर।
0: नभए अरू कुरा मिलेको छ, माङ्गलिक मिलेको छैन विवाहमा, अब यसको शान्तिहरू गर्ने रत्न कवच धारण गर्ने काम गर्नुपर्छ, नगरिकन हुँदै हुँदैन। बुहारीको बुहारीलाई अलिकति पितृदोष परेको छ क्या, पितृदोष परेको छ। बुहारीको माइततिर अकालमा मृत्यु भएको होइन हो, त्यस्तो देखाउँछ। त्यही भएर चाहिँ अलिकति विशेष ख्याल गर्नुपर्छ। बुहारीलाई आफ्नो बुहार नफाप्ने, माइती नफाप्ने ग्रह पनि परेको देखिन्छ यहाँबाट हेर्दा है। अरू त्यस्तो नराम्रो, सरकारी जाइ खाने ग्रह राम्रो छ, विदेश जाने ग्रह राम्रो छ, ठिक छ, ग्रह त्यस्तो नराम्रो छैन। माङ्गलिक परेको भएर विवाह चाहिँ बाधा आयो है, यसमा चाहिँ विशेष ख्याल गर्नुपर्छ तपाईँहरूले।
3: छोरालाई विदेश कस्तो होला गुरुजी?
0: छोरालाई विदेश राम्रो छ, ठिक छ।
3: के सङ्कट गराछन् भने भन्छन्, अर्को कहाँ हेराउँदाखेरि भन्थ्यो भयो
0: सङ्कट। मैले भनेर अघि तपाईँलाई
3: हजुर सङ्कट गरा छन् कि के छन्, कहिलेसम्म छन्, कहिले मात्र लाग्यो त्यो हेरिदिनुहोस् त।
0: अहिले सङ्कट ग्रह चलेको छैन, सङ्कट ग्रह चल्न बाँकी छ, अझै बाँकी छ। अहिले पर्छ 22 भनेपछि अब आउने फागुनदेखि बल्ल सङ्कट चल्ने हो क्या।
3: हजुर
0: त्यो भएर अलिकति दुईजनाको विवाहमा अरू अरू कुरा त मिल्यो है,
3: एउटा
0: माङ्गलिक मिलिन। माङ्गलिकको व्रत बस्न लाउनु पर्यो बुहारीलाई। मङ्गलबार, मङ्गलबार व्रत बस्ने, अनि गणेश चौथी मङ्गल चौथीको पनि व्रत बस्नुपर्छ। यति गरियो भने त धेरै कुरामा राम्रो हुन्छ, समस्या आउँदैन।
3: हजुर, अनि के अरू कलर कस्तो हो, के हो साथी ससुरासँग कस्तो सम्बन्ध, आमा बाउसँग के बार खुल्छ त गुरुजी? अब बुहारीलाई छोरालाई
0: होइन, बार जुन बार पनि खुल्छ, व्रत बस्नु भन्नु। बारले केही गर्दैन, कुनै पनि काम गर्दाखेरि काल बेलालाई हटाएर काल बेला नपरेको बेलामा गर्नु, अलिकति काल बेलालाई बार्नुपर्छ त्यो बेलामा गर्नु। शुभ बेलामा, लाभ बेलामा, अमृत बेलामा गरेको कामहरू सफल हुन्छन्। काम हेरी हेरी हुन्छ, अब के काम गर्ने हो भन्ने कुराहरू हुन्छ, हो त्यो हेरी हेरी हुन्छ। लामो यात्रा गर्दै विदेश यात्रा गर्ने हो भने घर घडेरी पास गर्ने, घर घडेरी बहिना गर्ने हो भने शुभ बेलामा गर्नु पर्यो होइन। अब चाहिने विशेष गरी व्यापार व्यवसाय गर्ने, पसल दोकानहरू खोल्ने हो भने लाभ बेलामा गर्नु पर्यो होइन। अब पछि छोराछोरी चाहिने तपाईँको चाहिँ भात खाइ गर्नु पर्यो, कुनै कामहरू गर्नु पर्यो, औषधि मुलो खानु पर्यो भने अमृत बेलामा गर्ने होइन। यस्तो कुरा हो नि त, अरू त केही पनि होइन, अरू त सबै ठिक छ, राम्रो छ। चिन्ता लिइराख्नु पर्छ भन्ने कुराहरू छैन, अरू ग्रहहरू सबै कुरा ठिक छ, राम्रो छ, उन्नति प्रगति राम्रो छ, नराम्रो छैन, ठिकै छ है। खुलिया दुइटैले राम्रो छ, तर माङ्गलिक परेका छन्, बुहारी माङ्गलिक परेको भएर अलिकति बाधा रोकावटहरू आउने, जीवनमा अलिक झन्झट धेरै हुने, पैसा चाहिँ महिनाको 10,000-20,000 कमायो भने पनि खर्च भइहाल्ने, जम्मा नहुने होइन, त्यस्तो ग्रह छ हो। त्यस्तो धेरै भयो भने चाहिँ रत्न कवच बुहारीलाई लगाइदिनु पर्छ, हामीसँग पाउँछ।
3: त्यो कसरी पठाइदिनुहुन्छ?
0: पठाइदिइहाल्छु नि, जहाँ पनि पुग्छ पठाइदिन्छु म। अब ग्रह शान्ति गर्नु अथवा बुहारीलाई मङ्गलबारको दिन व्रत बस्न लाउनु, त्यति गर्दा पनि भएन भने पछि रत्न कवच पछि लगाउँला नि, अहिले नहातिनु न है।
3: हजुर, त्यो रत्न दिउँसो पठाउनुहुन्छ नि, आजकल त माइत यहाँ कहिलेसम्म होला गुरुजी?
0: माइत कहाँ हो उहाँको?
3: उता पूर्वी रुकुमै पर्छ, उता सिस्ने पर्छ।
0: ए ठिकै छ नि त, तपाईँलाई चाहियो भने भन्नु न, दिउँसो 10 बजेपछि फोन गर्नु, बाँडिदिउँला नि है।
3: सरबारी आइपुगे नि फोन गरौँला गुरुजी है।
0: हुन्छ हुन्छ
3: हुन्छ, ल ल, तपाईँको नम्बर
0: राखेको। उहाँले फोन गर्नुभएको थियो, हामीले पूर्वी रुकुमबाट फोन गर्नुभएको थियो। उहाँले चाहिँ आफ्नो छोराको, आफ्नो बुहारीको ग्रह कस्तो मिल्दो रहेछ, मिल्दो रहेछ भन्ने कुरा चाहिँ हेराएर जानुभएको छ। 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले हामीलाई जानकारी पनि गराउनुहोला। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु पनि भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
4: नमस्ते हजुर।
0: नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ
4: म सुनुलबाट बोलेछु
0: सुनुलबाट बोल्नु भएको छ आजको शुभ नाम भन्नुहोस् त
4: छोराको विषयमा गरेछु कान्छा छोराको विषयमा
0: तपाईँको नाम भन्नु न
4: मेरो नाम त कुन्ता
0: कुन्ताजी
4: हजुर
0: अनि छोराको जन्ममिति भन्नुहोस् त कति हो
4: असोज 29 गते 55 साल असोज 29 गते 2:12 बिहान 9 बजे पार
0: पढ्नुस् न मैले लेख्नु परेन
4: हजुर
0: 2055 साल असोज महिनाको 29 गते भन्नुभएको होइन
4: हजुर
0: 29 गते असोज महिनाको 29 गते के बार पर्छ
4: 2:12 बिहान
0: हजुर समय कति बजे हो
4: 9 बजे पार हो हजुर
0: 9 बजे हो
4: 9 बजे पार 10 बजे भित्रमा
0: ए 9 बजेदेखि 10 बजेको बिचमा हो
4: हजुर हजुर
0: बिहानको जन्म जिल्ला कुन जिल्लामा कहाँ जन्मिनु भएको छोरा
4: अरखाँची भएको हजुर
0: अरखाँचीमा कार्यक्रम कतिको सुन्नुहुन्छ सुनौलतिर
4: सुन्छु उहाँसँग सुन्थे अहिले सुनौलमा छु
0: ए अरखाँची हुँदा सुन्नुहुन्थ्यो अहिले सुनौलमा को हुनुहुन्छ तपाईँको माइता हो
4: माई त होइन भाडामा बसिछु छोराबार बुटोल छन् कान्छा छोराको विषयमा हेर्न खोजेछु
0: ए ल सुन्नु है त ध्यान दिएर
4: हजुर
0: श्री गणेश आयुर्मा श्रीमती रामानुज आयुर्मा 2055 साल कार्तिक कृष्ण पक्षको बिहिबार एकादशी तिथिमा जन्म राशि चाहिने कर्कट राशि अश्लेष नक्षत्रको चौथो पाउ नाम आउँदो छ डोलराज नाम आउँदो छ डोलराज भन्ने नाम आउँछ
4: छोराको
0: हजुर डोम प्रसाद पनि हुन्छ डोलराज पनि हुन्छ है
4: त्यहाँनिर
0: राक्षस गुण परेको छ बाबुको घातकमा परेको छ तिथि नराम्रो तिथि चाहिँ बाबुलाई द्वितीय सप्तमी द्वादशी नराम्रो बुधबार नराम्रो होइन नम्बरमा 7 नम्बर नराम्रो राशिमा वृष राशि नराम्रो है बाबुलाई वृष राशि नराम्रो हुन्छ ग्रह राम्रो छ भाग्य राम्रो छ त्यति खासै नराम्रो ग्रहहरू छैन शनिबारको दिन चोखो खाने शुद्ध भोजन गर्ने शनिबार एकादशीको दिन व्रत बस्नुपर्छ है बाबुले एकादशीको दिन व्रत बस्नुपर्छ अब धेरै समस्या आइराख्यो भने रत्न कवच लाउनुपर्छ नभए समस्या ठिकै छ विदेश जानलाई ठिकै छ सरकारी जग्गा खान ठिकै छ तर अहिले ग्रह चाहिँ अलिक कमजोर ग्रह छ क्या अहिले बुझ्नुभयो अहिले ग्रह चाहिँ अलिक कमजोर ग्रह छ किनकि अहिले सङ्कटा भन्ने ग्रह चलेको छ शुक्र भन्ने ग्रह चलेको छ स्त्रीबाट पत्नीबाट अलिक दुःख हुने पत्नीबाट पीड़ा हुने दशा पनि परेको देखिन्छ यहाँबाट हेर्दा अरू त सबै कुरा ठिकै छ राम्रो समस्या के छ त भन्नुहोस् त विदेश जाने ग्रह छ जान्छन् नातिन हुन्छ
4: मलाई पाल्ला कि पालाउन कान्छा छोराले
0: किन नपाल्नु तपाईँलाई पालिहाल्नुहुन्छ नि
4: त्यसैले पलिअलि गरे हर बसी छ भाडामा
0: त्यही त नि
4: टेन्सन
0: लिनु पर्दैन बाबुलाई विदेश जान्छन् सबै थोक राम्रो हुन्छ विदेश जानेलाई भिसा लागिसकेपछि एउटा औठी लाउनु पर्छ हामीसँग पाउँछ रत्न कवच भन्ने हुन्छ त्यो भिसा लाग्छ नलाग्ने कुरा छैन है भिसा लागेपछि औठी रत्न कवच लगाएर मात्र विदेश जानु भन्नु नभए फेरि फर्केर आउनुपर्छ उहाँ गएर बिरामी हुन्छ के त्यो रत्न कवच नलगाइकन विदेश नजानु भन्नु अब रत्न कवच लाउनको लागि चाहिँ भिसा लाग्छ लागिसकेपछि अनि लाउनु होला है विवाह गर्नको लागि सायद पनि आउँदैछ त ठिकै छ त विवाहको लागि समस्या छैन आफ्नो जातमै गर्छन् आफै गरिदिनु पर्छ तपाईँहरूले हजुर एकादशीको दिन र शनिबारको दिन चाहिँ चोखो खानुभयो लसुन प्याज माछा मासु
4: चोखै खान्छु अब ऊ इन्डियातिर छ के गर्छ पनि हजुर भन्नुहोला मैले त चोखै खाएछु हजुरहरूले भनेको सुनेर चोखै खाइरहेको
0: छु त्यही त नि बाबुले पनि चोखो खानुभयो भन्नु न तपाईँले फोन गरेर पूर्णिमाको के अरे एकादशी र शनिबार चाहिँ माछा मासु लसुन प्याज नखा भन्दा गुरुले तँलाई दोष लाग्छ बाधा आउँछ रोकआउट आउँछ तँलाई दुःख हुन्छ गह लाग्छ भन्नुभएको छ भन्नु बुझिहाल्नुहुन्छ नि उहाँले है हुन्छ हस् फोन गर्नुभयो धेरै धन्यवाद हस् नारायण उहाँले फोन गर्नुभएको थियो हामीलाई सुनौलबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले पनि फोन गर्न चाहिँ सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु मसँग प्रत्यक्ष रूपमा भेटेर आफ्नो सल्लाह परामर्श अनि जानकारीहरू लिन चाहनुहुन्छ भने तपाईँले चाहिँ हामीलाई विशेष रूपमा जानकारीहरू गर्न सक्नुहुन्छ र कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ आफ्नो आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ र फोन गर्दाखेरि आफ्नो आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले घरै बसी पनि जानकारी पनि प्राप्त गर्न सक्नुहुन्छ भन्दै आजकलाई चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा पनि भइराखेको छ भोलि बिहान ठिक 7 बजे कार्यक्रम ज्योतिष वास्तु एयरमा फेरि पनि उपस्थित हुनेछु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृद्वार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा मैले मर्कुसको सुसमाचार एक अध्यायको 21-28 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरू सबैले ध्यान लगाएर सुन्नुहुनेछ भनेर। र आउनुहोस् यसरी पाठ गरौं। तब उहाँ

0: उहाँहरु कफर्नहुममा जानुभयो र तुरुन्तै सभा दिनमा सभा घरमा पछि उहाँले शिक्षा दिन लाग्नुभयो अनि तिनीहरू उहाँको शिक्षामा चकित भए किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तै होइन तर अधिकारसँग सिकाउनु भयो त्यही बेला त्यस सभाघरमा अशुद्ध आत्मा भएको एकजना मान्छे थियो त्यसले यसो भन्दै चिच्यायो हे नासरतका यीशु हामीलाई तपाईसँग के सरोकार के तपाई हामीलाई सर्वनाश पार्नलाई आउनुभएको हो म तपाईलाई चिन्छु तपाई परमेश्वरका पवित्र जन हुनुहुन्छ तर यीशुले त्यसलाई यसो भन्दै हकार्नुभयो चुप लाग र त्यसबाट निस्किजा त्यस मान्छेलाई लछार पछार पार्दै त्यो अशुद्ध आत्मा ठूलो स्वरले चिच्याएर त्यस मान्छेबाट निस्किगयो तब सबैजनाले अचम्म माने र तिनीहरू यसो भन्दै आपसमा सोधासोध गर्न लागे यो के हो यो त नयाँ शिक्षा रहेछ यिनले त अधिकारसँग अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन् र तिनीहरूले यिनका आज्ञा मान्दछन् अनि चाँडै नै यीशुको कीर्ति गालिलको इलाका वरिपरि चारैतिर फैलियो आदरणीय श्रोता यो खण्डमा यीशुको नाममा अशुद्ध आत्माहरूलाई निकाल्ने अधिकार छ भन्ने कुरा हामी यहाँ बुझ्न सक्छौ यीशुको नाममा अशुद्ध आत्मालाई निकाल्ने अधिकार छ भन्ने कुरा हामी यहाँ देख्छौ र यो खण्डमा विशेष गरेर दुईवटा बुँदाहरूलाई तपाईँहरूको बीचमा ल्याइरहेको छु सबैभन्दा पहिला चाहिँ सभा दिनमा शिक्षा दिन थाल्नुभयो यीशु प्रभुले उहाँहरू जब उहाँहरू कफर्नहुममा जानुभयो र सभा दिनमा सभा घरमा पछि उहाँले शिक्षा दिन लाग्नुभयो यीशु प्रभु यो संसारमा आउनुको उद्देश्य भनेकै स्वर्गको राज्यको बारेमा बताउनु स्वर्गको राज्यमा कसरी प्रवेश गर्ने र को परमेश्वरको राज्यमा प्रवेश गर्ने भन्ने कुरा सिकाउनु एकदमै महत्वपूर्ण थियो सिकाउने कुरा चाहिँ विशेष गरेर सदुसीहरूले फरिसीहरूले र शास्त्रीहरूले सिकाउने काम गरि नै रहेको थियो र उहाँहरूले सिकाउनु भएको कुराहरूलाई सभाघरमा अरूहरूले सिकाएका कुरालाई पनि दर्शकहरूले त्यसलाई तुलनात्मक रूपमा पनि हेर्न लाग्यो अरूले दिएको शिक्षा मानव सदुसी फरिसीहरूले दिएको शिक्षा शास्त्रीहरूले दिएको शिक्षालाई पनि मानिसहरूले हेरिरहेकै थिए तर यीशु प्रभुको शिक्षा सुनिसकेपछि मानिसहरू चाहिँ चकित भए भनेर लेखिएको छ चकित भए किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन तर अधिकारसँग सिकाउनु भयो यीशु प्रभु को हो भन्ने कुरा यीशु प्रभु कहाँबाट आउनुभएको हो भन्ने कुरा यीशु प्रभुलाई राम्ररी थाहा थियो र उहाँले आफ्नो शिक्षा दिँदाखेरि सही शिक्षा दिइराख्नु भएको कुरा उहाँलाई थाहा थियो र उहाँले यो शिक्षा दिने क्रममा उहाँले आफ्नो शिक्षा चाहिँ आधिकारिक थियो भन्ने कुरा यीशुलाई थाहा थियो यो शिक्षा आफूबाट नभएर स्वर्गबाट परमेश्वरबाटै आएको कुरालाई उहाँले स्पष्ट पार्नुभएको थियो उहाँको शिक्षा अरूको भन्दा फरक हुनुको कारण चाहिँ उहाँको शिक्षा परमेश्वरबाट नै आएको थियो र परमेश्वरबाट नै यो शिक्षा स्पष्ट थियो। त्यसै कारण यहाँनिर यीशु प्रभुले शिक्षा दिँदाखेरि मानिसहरू किन चकित भए त, किन मानिसहरूले चकित भएर उनीहरूले यो प्रतिक्रिया दियो त, अधिकारसँग सिकाउनु भयो भनेर उनीहरूले कसरी थाहा पाए त? किनभने यीशुले सिकाउनु भएको शिक्षा र शास्त्रीहरूले सिकाउनु भएको शिक्षामा मानिसहरूले फरक भेटाए र शास्त्रीहरूले जुन तरिकाले सिकाएका थिए अधिकार नभएको जस्तो, अधिकार नभएको जस्तो उनीहरूले आफूलाई बाहिर एउटा कुरा भित्र अर्को कुरा भएर उनीहरू जिउँथ्यो। उनीहरूको अवस्था कपिट एउटा ढुङ्गीपन थियो उनीहरूमा। उनीहरूले आफूले नगरेको कुरालाई उनीहरूले सिकाउँथे, आफूले नगर्ने अरूलाई चाहिँ गर भनेर धेरै भारी कुराहरू सिकाउँथे, आफूले केही कुरा नगर्ने अरूलाई चाहिँ धेरै कुरा गर्नलाई सिकाउने काम गर्थे, जसले गर्दा बोझ भएको थियो, जसले गर्दा भारी भएको थियो, मानिसहरूलाई गाह्रो भएको थियो शास्त्रीहरूको शिक्षा सुनेर। तर यीशु प्रभुको शिक्षा सुन्दाखेरि उनीहरू चकित भए र अधिकार भएका मानिसले जस्तो सिकाउनु भयो भनेर यहाँ मानिसहरूले यो प्रतिक्रिया दिएका थिए। यीशु प्रभुको शिक्षा स्वर्गबाटै भएको कारणले गर्दा यीशु प्रभुको शिक्षामा कुनै पनि घटी कमी थिएन। उहाँ परमेश्वर नै हुनुभएको कारण उहाँले बोल्नुभएको, उहाँले सिकाउनु भएको शिक्षा उहाँ आफ्नै भएकोले अधिकारसँग उहाँले बताउनु भयो। र आज आदरणीय श्रोताहरू, यहाँनिर हामीले यो कुरा सुन्दै गर्दाखेरि यीशु प्रभुको शक्तिलाई हामीले विचार गर्नुपर्छ। यीशु प्रभुले दिनुभएको शिक्षा चाहिँ साँचो हो र यो शिक्षा चाहिँ जे आफूले गरे त्यही कुरा अरूलाई गर्न सिकाएका छन् र यीशुले आफूले जे जे गर्नुभयो त्यो कुरा उनीहरूलाई सिकाउनु पनि भयो र यसरी उहाँको शिक्षा पक्का भयो, उहाँको शिक्षा आधिकारिक भएको हामी देख्छौं। आज मण्डलीका प्रत्येक परमेश्वरका जनहरूले सोच्नुपर्छ, हामीले दिएको शिक्षा, परमेश्वरको जनहरूले दिएको शिक्षा के आधिकारिक छ, के आफूले त्यो शिक्षा अरूलाई दिँदाखेरि आफूले गरेर सिकाउनु भएको छ अथवा सिकाइरहेका छौं त? यदि हामीले आफूले नगर्ने अरूलाई चाहिँ यो गर त्यो गर भनेर शिक्षा दिन थाल्यो भनेदेखि फेरि हाम्रो शिक्षा चाहिँ ती शास्त्रीहरूले सिकाएको जस्तै हुन सक्छ। आज धेरै सम्भावनाहरू छन् आफूले नगर्ने अरूलाई चाहिँ गर गर भनेर सिकाउने, आदेश दिने, आज्ञा दिने मानिसहरू धेरै हुन सक्छन् र ती मध्येमा के तपाईँ र म पनि परेका छौं कि? आज यो प्रवचन सुनिरहेका प्रत्येकले के यो कुरा याद गरिराख्नु भएको छ कि? आउनुहोस्, हरेकले शिक्षा दिँदाखेरि आफूले गरिसकेपछि आफूले अनुभव गरेका कुराहरू सिकाउने काम गरौं, ताकि त्यो चाहिँ अधिकारपूर्ण हुन्छ। यही कुरालाई हरेक परमेश्वरको जनहरूले पछ्याउनु आवश्यक छ। र जतिजनाले यीशु प्रभुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन र हजुरहरूले पनि यीशु ख्रिस्टलाई विश्वास गरिसकेपछि हजुरहरूलाई पनि यही कुरा लागू हुन्छ कि आफूले गरेको कुरा, आफूले अनुभव गरेको कुरा मानिसहरूलाई सिकाउँदाखेरि त्यो आधिकारिक हुन्छ, त्योमा एउटा शक्ति हुन्छ, त्यसमा अधिकार हुन्छ। त्यसकारणले आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र अधिकारका सँग अरूलाई पनि सिकाउने काम गर्नुहोस्। र दोस्रो बुँदामा हामी हेर्दाखेरि यीशुले सभा दिनमा अशुद्ध आत्मालाई निकाल्नु भयो र 25-28 पदहरूमा हामीले हेर्यौं भनेदेखि यीशु प्रभुले अशुद्ध आत्मालाई हकार्नु भएको छ र उहाँले अशुद्ध आत्मालाई हकारेको कुरा यहाँ देख्छौं। 25 पदमा यीशुले त्यसलाई भन्दै हकार्नु भयो, चुप लाग र त्यसबाट निस्कि जा है। र यो कुरा अति नै अचम्मको देखिन्छ कि दुष्ट आत्मा अथवा अशुद्ध आत्माले यीशु प्रभुलाई धेरै कुराहरू गरेको देखिन्छ। र यहाँनिर 23 पदमा हेर्दाखेरि त्यही बेला त्यस सभाघरमा अशुद्ध आत्मा भएको एकजना मान्छे थियो, सभाघरमा शिक्षा दिँदै गर्दाखेरि अधिकारका साथ यीशुले शिक्षा दिँदै गर्नुहुँदाखेरि दुष्ट आत्मा लागेका अथवा अशुद्ध आत्मा लागेका व्यक्ति पनि त्यहाँनिर थियो भन्ने कुरा यहाँ स्पष्ट छ। र यीशुले यति शक्तिशाली एउटा शिक्षा दिँदै गर्नुहुँदाखेरि अधिकारका साथ दिँदै हुँदाखेरि यीशु प्रभु को हो भन्ने कुरा यो दुष्ट आत्मा अथवा अशुद्ध आत्मालाई स्पष्ट थाहा भएको देखिन्छ। वास्तवमा अशुद्ध आत्माले नै यीशु को हो भन्ने कुरा, यो अधिकारका सँग सिकाउने व्यक्ति को हो भन्ने कुरालाई यो दुष्ट आत्माले चिच्याएर भनेको कुरा हामी यहाँ देख्छौं। र त्यसले चिच्याएर भन्यो, हे नासरतका यीशु है, ये नासरत भन्ने ठाउँमा यीशु प्रभु चाहिँ नासरतमा हुर्किनु भयो अनि नासरतमा नै उहाँले सेवाकाईको लागि तयारी हुनुभयो र नासरतबाट एउटा असल कुरा आउँछ भन्ने कुरा इतिहासमा थियो र त्यही कुरा अनुसार नै अनि यहाँ नासरतबाट आउने यीशु ख्रिस्ट भनेर यहाँ अशुद्ध आत्मा लागेका मान्छेले चिच्याउँदै भनेको हामी यहाँ देख्छौं। अनि यहाँ छ, हामीलाई तपाईँसँग के सरोकार? आत्मा अशुद्ध आत्माले यो कुरा फरक भेटाएको छ। यीशु ख्रिस्टलाई तुलनात्मक रूपमा हेर्दाखेरि यीशु ख्रिस्ट परमेश्वर हुनुहुन्छ, यीशु ख्रिस्ट मुक्तिदाता हुनुहुन्छ, यीशु ख्रिस्ट मानव जातिलाई उद्धार र मुक्ति दिन मानव चोलामा आउनुभएको परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा यो दुष्ट आत्मालाई अथवा अशुद्ध आत्मालाई थाहा छ। त्यसै कारणले पनि यो कुरा चिच्याएर भन्दछ, हामीलाई तपाईँसँग के सरोकार है? सरोकार छैन, अशुद्ध आत्माको लागि न्याय भइसकेको छ, दियाबलसको लागि न्याय भइसकेको छ, दुष्ट आत्माको लागि न्याय भइसकेको छ। यिनीहरूको अन्तिम चाहिँ नरक कुण्डको आगोको भागीदार नै हो र उनीहरूको लागि यो परिवर्तन हुँदैन। दियाबलसको लागि नरकको कुण्ड तोकिएको छ, अग्नि कुण्ड तोकिएको छ। त्यसकारण यी मानिसहरूलाई यी अथवा यो दियाबलसलाई अनुग्रह पनि छैन र उसको लागि अब निश्चित रूपमा उसलाई तोकिएको छ अग्नि कुण्ड, उसको गन्तव्य स्पष्ट रूपमा तोकिसकेको छ। त्यसै कारणले पनि दियाबलसले भन्छ, तपाईँसँग के सरोकार? केही सरोकार छैन, किनभने दियाबलसको आफ्नै योजना छ, आफ्नै काम छ, उनले आफ्नै तरिकाले काम गर्छ। परमेश्वरले दियाबलसलाई अग्निकुण्ड तोकिसकेको छ, उनीहरूको लागि अनुग्रह छँदै छैन। त्यसै कारणले पनि शैतान अथवा दियाबलस अथवा अशुद्ध आत्मा चाहिँ आत्तिन्छन् र उनीहरू छिटै नै हामीलाई दण्ड दिन्छन् कि भन्ने कुरामा उनीहरू आत्तिएको देखिन्छ। र हामी यो पनि देख्छौ कि म तपाईँलाई चिन्छु भनेर अशुद्ध आत्माले यीशुको बारेमा बताउँछन्, अनि को बताउँछ? तपाईँ परमेश्वरको पवित्र जन हुनुहुन्छ। र यीशु ख्रिस्टको बारेमा यसरी दियाबलस अथवा अशुद्ध आत्माले पनि यसरी प्रकट गरेका छन्। जो व्यक्तिले शिक्षा दिँदाखेरि अधिकारकासँग दिनुभएको थियो र त्यो व्यक्ति चाहिँ परमेश्वरको पवित्र जन हुनुहुन्छ र परमेश्वर नै उहाँ हुनुहुन्छ भन्ने कुरा यहाँ स्पष्ट भएको छ। त्यसकारण यहाँ यीशु प्रभुले यो कुराहरू गर्दै जाँदाखेरि बोल्न दिनु भएन, उहाँले हप्काउनु भयो र उहाँले भन्यो चुप लाग र त्यसबाट निस्किजा। यीशु प्रभुले दियाबलासलाई निकालेको देखेर देख्नेहरू सबैजना अचम्म माने भनेको छ। बाबरे, अचम्म माने। यीशु प्रभुलाई मानिसहरूले विभिन्न दृष्टिकोणबाट हेरिरहेका थिए, तर यीशु प्रभुको शिक्षा, यीशु प्रभुले आफ्नो शिक्षा दिँदै गर्ने क्रममा उहाँ परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा प्रकट गर्दै जाँदाखेरि दियाबलसले पनि अथवा अशुद्ध आत्माले पनि यो कुरा भनिसकेपछि यहाँ समाजमा बडो अचम्म भयो र उनीहरू अचम्म माने, आपसमा सोधासोध गर्न लागे यो के हो भनेर। उनीहरूको बीचमा यो कुरा पनि चल्यो अनि उनीहरूको भनाइ यो पनि थियो, यो नयाँ शिक्षा रहेछ, अनि यो नयाँ शिक्षा रहेछ। यसरी यीशु प्रभुले अधिकारकासँग अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन् र तिनीहरूले यिनको आज्ञा मान्दरहेछन् भनेर यो कुरा उनीहरूको बीचमा चल्यो। है, दुष्ट आत्मा अथवा अशुद्ध आत्माहरूलाई आज्ञा गर्दोरहेछन् र यिनीहरूले यिनको आज्ञा पनि मान्दोरहेछन् र यो कुरा अचम्मित भएर यीशुको कीर्ति चाहिँ गालिलको इलाका वरिपरि चारैतिर फैलिएको कुरा यहाँ 28 पदले उल्लेख गरेका छन्। आदरणीय श्रोताहरू, यीशु प्रभु अधिकारका साथ सिकाउनु भयो उहाँले र त्यसपछि अशुद्ध आत्मालाई पनि उहाँले निकाल्नु भयो। यसरी उहाँ आफूलाई परमेश्वर हुनुहुन्छ, उहाँको शिक्षा परमेश्वरबाट आएको र उहाँ चाहिँ परमेश्वर नै हुनुभएकोले दियाबलसलाई आज्ञा गर्छन् र दियाबलसले मान्दछन्। र आज जतिजनाले यीशु प्रभुलाई विश्वास गर्छौं, हामी सबैको लागि पनि परमेश्वरले अशुद्ध आत्माहरू निकाल्नलाई अधिकार दिनुभएको छ। यीशुको नाउँमा अशुद्ध आत्माहरूलाई निकाल्ने अधिकार छ र हामी सबैजना, जतिजना आज चर्चमा हुन्छौं, जतिजनाले यीशुलाई विश्वास गरेका छौं, हामी सबैले अब यीशुको नाउँमा भूतहरू निकाल्न सक्छौं, रोगीहरूमाथि हात राख्न सक्छौं अनि हामीहरू दियाबलस अथवा दुष्ट आत्माहरूलाई आज्ञा गरेर उनीहरूलाई निकाल्न सक्छौं। यो अधिकार यीशुलाई विश्वास गर्ने प्रत्येकको जीवनमा हुन्छ र आज यदि तपाईहरूले पनि यीशुको नाउँमा भूतहरू निकाल्नुपर्छ, यदि दुष्ट आत्माहरूलाई निकाल्नुपर्छ, रोगीहरूमाथि हात राखेर निको पार्ने काम गर्नुहुन्छ र शक्तिशाली रूपमा शिक्षा दिन तयारी हुनुहुन्छ भने आज प्रभुलाई आफ्नो जीवन समर्पण गर्नुहोस् र यो काम गर्नका लागि आफूलाई हर समय तयारी राख्नुहोस्, किनभने अब यीशुको नाउँमा अशुद्ध आत्माहरूलाई निकाल्ने अधिकार हामीसँग छ र यो अधिकार प्रयोग गरौं। कोही पनि नडरौं र यो अधिकारलाई प्रयोग गरौं। जो जोले यीशुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन, हजुरहरूको लागि पनि यो मौका छ। यीशुलाई विश्वास गर्नुहोस् र उहाँलाई विश्वास गरिसकेपछि तपाईँले उहाँको नाउँमा तपाईँले पनि असल शिक्षा, एउटा अधिकारसँग शिक्षा सिकाउन सक्नुहुन्छ, सही शिक्षा, सत्य कुरा तपाईँले सिकाउन सक्नुहुन्छ र दुष्ट आत्मा अथवा अशुद्ध आत्माहरूलाई पनि तपाईँले निकाल्न सक्नुहुन्छ। यो अधिकार तपाईँ र मलाई परमेश्वरले दिनुभएको छ। के यो अधिकार प्रयोग गर्नका लागि आज यहाँहरू तयारी हुनुहुन्छ? यदि तपाईँहरू तयारी हुनुहुन्छ भने आज नै आफ्नो जीवनमा यीशु प्रभुलाई विश्वास गर्नुहोस्। यीशु प्रभु आज शरीरमा हुनुहुन्न, उहाँले पवित्र आत्मा हामी प्रत्येकलाई दिनुभएको छ। यसैले पवित्र आत्माको शक्तिमा यी अधिकारहरूलाई हामी सबैले प्रयोग गरौं र त्यसपछि यो अधिकारमा परमेश्वरको नाउँमा, यीशुको नाउँमा हामी सबै दुष्ट आत्माहरूलाई हकारौं र सही शिक्षा दिएर हामी परमेश्वरको महिमा गर्न सकौं। र यति भन्दै आजको दिनलाई मैले यो प्रभुसँग सेवा यति नै राख्न चाहे र यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा आउने नै छु र अर्को प्रभुसँग सेवा लिएर आउनेछु। त्यतिन्जेलसम्म हरेकलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।
2: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
1: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: रेडियो बिहानी 97.6 MHz।
4: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
5: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
6: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
7: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
8: कृष्ण सप्लायर्स, दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
9: सम्पर्क मोबाइल 9741-031-429।
10: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
11: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
10: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
11: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
10: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
11: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
10: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
11: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखाको समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्मेटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
12: शैक्षिक सत्र 2082 एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
11: एसई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरीद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
12: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 98455566, 98280249215। ए पख्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 98122553, 98122553। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98141867764, 98141867764।
11: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
13: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
11: होइन, के भन्छ, कसरी नि?
13: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
11: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491580810, 98491580810।
12: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802 98510-63802।
14: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
12: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
14: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
12: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
14: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98410-55754 98410-55754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808887778।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोपराइटर वीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नु होला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपराइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843007437।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा सरो बहस नेपाली बहस।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु। आजको नेपाली बस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभरकै साथ सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी सामाजिक आर्थिक सांस्कृतिक राजनीतिक कूटनीतिक क्षेत्रका विषयमा छलफल र बहस गर्ने गर्दछौ। सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौ। नेपाली बहस धेरै भन्दा धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। विदेशमा छरिएर रहेकादेखि स्वदेशका हरेक नेपालीहरूले बिहान बिहानै रेडियोका माध्यमबाट र विभिन्न माध्यमबाट नेपाली बहस सुन्नुहुन्छ र प्रतिक्रियाहरू पनि जनाउनुहुन्छ। र नेपाली बहसमा हामी आजको दिनमा चर्चा गर्न चाहन्छौ। यतिखेर ठूला प्रकरणमा सीआईबीको नजर छ। प्रभावशाली व्यक्ति र समूह अनुसन्धानको दायरामा पर्दैछन्। एकपछि अर्का व्यक्तिहरू अनुसन्धानको दायरामा पर्दैछन्, तर जीवी राईलाई भने पक्राउ गर्न सकिएको छैन। अन्य धेरै व्यक्तिहरू बिस्तारै पक्राउ परिरहेका छन्। ससाना कारोबारीहरू ठगहरू पक्राउ पर्दै गर्दाखेरि अरबौंका ठग जीवी राईलाई भने यतिखेर प्रहरीले सीआईबीले पक्राउ गर्न सकिरहेको छैन। जीवी राई कहाँ छन्, कसरी बसेका छन्, कोसँग छन्, कसले लुकाएको छ, यी आउट विषयमा पनि कुनै किसिमको पनि अहिलेसम्म अत्तोपत्तो लाग्न सकेको छैन। जीवी राईलाई तत्काल पक्राउ गर्नका निम्ति भन्दै जनताबाट दबाव पनि छ, सहकारीका पीड़ितहरूबाट दबाव छ, तर जीवी राई अहिलेसम्म पक्राउ पर्न सकिरहेको एउटा स्थिति छैन। आजको दिनमा हामी चर्चा गर्न चाहन्छौ। अब सहकारी ठगीको आरोपमा बुझिएका व्यक्तिहरूको पक्राउ हुनुपर्दछ र खरबौं अरबौं रकम जनताहरूको पसिनाको रकम खाने व्यक्तिहरू अब कानूनको दायरामा आउनुपर्दछ। दुईटै नजिकको सरकारले यस्ता व्यक्तिहरूलाई खोजेर अनुसन्धान गरेर उनीहरूका सम्पत्तिहरू जफत गरेर जनताका आँखालाई ओभानो पार्ने कामतर्फ सक्रिय हुनुपर्दछ। आजको नेपाली भाषा हामी चर्चा गर्न चाहन्छौ आदरणीय श्रोता। र यतिखेर रवि लामिछाने यति भारत भ्रमणमा हुनुहुन्छ। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, संस्थापनको उच्च महत्व पनि छ र उच्च स्तरीय भ्रमणमा सीमा विवादको मुद्दा भने ओझेलमा पर्यो। नेपाल भारत सम्बन्धलाई विकासको नीतिको नयाँ युगतर्फ अघि बढ़ाउनु पर्छ भनेर रवि लामिछानेले भन्दै गर्दाखेरि नेपाल भारतको प्राथमिक साझेदार हो, सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँछौं नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीले बताउनु भएको छ। तर नेपाल र भारतको जुन समस्या छ, समस्याका विषयमा भने त्यति धेरै वान टू वान हुन सकेन, तर सम्मान भने एकदमै राम्रो पाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अब नेपालका कैयन धेरै सीमाहरू छन्, सीमा समस्याहरू छन्, धेरै अन्य समस्याहरू छन्। यी समस्याहरूलाई दुई देशका प्रबुद्ध व्यक्तिहरू बसेर यसको छलफल गरेर अध्ययन गरेर यी विवादहरू समाधान गर्नपट्टि पनि अब सरकारले ध्यान दिनुपर्दछ। र विशेष गरी यो जुन भ्रमण भएको छ, यो भ्रमणले अझै धेरै खालका विषयहरूलाई चाहिँ उजागर गरेको छ। भारतले अब नेपाललाई हेर्ने नजरियामा समेत केही परिवर्तन गरेको छ र भारत पनि कम्तीमा कुनै न कुनै विषयमा सहकार्य गर्न पनि उत्सुक रहेको पनि भारतले एउटा सन्देश प्रवाह गरेको छ। आदरणीय श्रोता, हामी भन्न चाहन्छौ अब नेपाल र भारतको बीचको सम्बन्ध सुमधुर भन्नुपर्दछ। यो सम्बन्ध चिसिनु हुँदैन, छिमेकीलाई फेर्न सकिँदैन, छिमेकीलाई सुमधुर सम्बन्ध मार्फत नै अगाडि बढ़ाउनु पर्दछ। नेपालको विकास र आर्थिक प्रगति तथा समृद्धिमा साझेदार बन्न भारत इच्छुक छ र लामिछाने फर्किए लगतै परराष्ट्र मन्त्री शिशिर खनाल पनि दिल्ली जाने कार्यक्रम तय भएको छ र त्यस पछाडि पनि महत्वपूर्ण विषयमा सम्झौताहरू हुने अपेक्षा गरिएको छ। अब हामी यो ग्लोबलाइजेशनको यो युगमा, विज्ञान र प्रविधिको यो युगमा, डिजिटलाइजेशनको यो युगमा अब हरेक देशसँग हाम्रो सुमधुर सम्बन्ध हुनुपर्दछ र

0: घट्दो आर्थिक वृद्धि दर र आर्थिक तरलता र यो समस्यालाई समाधान गर्नुपर्दछ। बजेट आइसकेको छ तर बजेटको बारेमा छलफल गर्नुपर्ने सदन र संसदमा यतिखेरका हरकतहरू तपाईँहरूले राम्रोसँग देख्नु भएको छ। बजेटको विषयमा बुदागत रूपमा चाहिँ छलफल हुनुपर्ने जुन बेला हो तर त्यो हुन सकिरहेको छैन। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाललाई अतिक्रमणकारीको संज्ञा दिइरहँदाखेरि प्रतिपक्षीहरू र विपक्षीहरू त्यहाँ चर्किएका छन्, उनीहरू तर्किएका छन्, उनीहरूलाई पनि एउटा न्यू भएको छ। अब संसदलाई बन्धक बनाइराख्नका निम्ति उनीहरूलाई पनि सजिलो भएको छ प्रतिपक्षी दलहरूलाई, तर अब संसदलाई खुलाउनु पर्छ, संसदमा बहस र छलफल हुनुपर्दछ। अब प्रधानमन्त्रीले के माफी माग्ने? त्यसो भए आज बहसको केन्द्रमा छ यो विषय, तर कतिपयले भन्दैछन् प्रधानमन्त्रीले माफी माग्नु भनेको देशले माफी माग्नु हो, अब प्रधानमन्त्रीलाई माफी मगाउने होइन। तर कतिपयले भन्दैछन् संसदको रेकर्डबाट यो शब्दहरू हटाउनुपर्छ, तर अप्रत्यक्ष रूपमा अनौपचारिक रूपमा प्रधानमन्त्रीले यसबाट ब्याक भइसकेको सन्देश चाहिँ दिएका छन्। सरकारका प्रवक्ता सस्मित पोखरेलले दिउँसै जनताका आँखामा छारो हालेका छन् प्रधानमन्त्रीले यो शब्द बोल्नै भएको छैन भनेर। तर प्रधानमन्त्रीले बोल्नु भएको छैन ती शब्दहरू, प्रवक्तालाई थाहा छैन प्रधानमन्त्रीले सीमाको विषयमा बोलेको विषय, नेपालले पनि भारतका कैयन ठाउँमा सीमा कब्जा गरेको रहेछ, जमिन कब्जा गरेको रहेछ भनेको विषय ओपन सिक्रेट छ, तर सस्मित पोखरेलले कसरी झूट बोल्न सके? आज नेपाली जनता जान्न चाहन्छन् यो विषयमा। आदरणीय श्रोता, हो टङ स्लिप हुने कुरा, तर प्रधानमन्त्री हरेक कुरामा अप टू डेट हुनुपर्दछ, हरेक कुरामा जान्नुपर्दछ, संसदको नियमावलीलाई पनि ख्याल गर्नुपर्दछ, संसदको नियमावली मान्नुपर्दछ। पपुलारिटी र पपुलिजमले मात्र राजनीति चल्दैन, अब हो पपुलिजमले राजनीतिमा अगाडि बढ़ायो, अब चाहिँ उहाँले आफूले आफूलाई सम्हाल्नु पर्दछ। हिजोको विगतले देश चलाउने कुरा सम्भव हुन सक्दैन, महानगर चलाउने कुरा र देश चलाउने कुरामा फरक छ। त्यसैले प्रधानमन्त्रीज्यूलाई हाम्रो आग्रह छ, प्रधानमन्त्रीले अहिलेको अवस्थामा अब आफूलाई संयमतातर्फ ढाल्नु पर्दछ। प्रधानमन्त्रीले यो सिंह देशको प्रधानमन्त्री हो, एउटा व्यक्तिको प्रधानमन्त्री होइन, आज नेपालको प्रधानमन्त्री, नेपालको प्रधानमन्त्रीले संसदको रोष्ठमा उभिएर बोल्ने कुरा देशको एउटा दर्शी बन्छ, प्रमाण बन्छ, नजिर बन्छ, भोलि यो एउटा सम्पत्ति बन्छ, अन्तर्राष्ट्रिय जगतले भोलि उठाउन सक्छन्। धेरै विश्लेषकहरूले हामीलाई भनेका छन् यदि सीमा मिचिएकै हो भने पनि संसदको रोष्ठमा उभिएर एउटा देशको प्रमुखले, अभिभावकले, प्रधानमन्त्रीले यो हरकतसम्मका कुराहरू गर्नु हुँदैन, त्यसले हामीलाई कमजोर तुल्याउँछ अन्तर्राष्ट्रिय रूपमा भन्ने खालका पनि विषय आएका छन्। आज हामीले त्यसका बारेमा अलिकति पनि ध्यान नपुर्याउँदाखेरि, त्यसको बारेमा शिक्षा नलिँदाखेरि, त्यसको बारेमा थोरै पनि छलफल र बहस नगर्दाखेरि आलोचित हुनु परेको एउटा स्थिति छ। यसलाई सुधार्दै अब सरकार अगाडि बढ्नु पर्दछ। संसदलाई लामो समयसम्म बन्धक बनाउने होइन, बजेटको विषयमा वृहत्तम रूपमा चाहिँ छलफल र बहस हुनुपर्दछ। दुई तिहाईको दम्बले पेलेर जाने कुरा पनि त्यति लोकतान्त्रिक पद्धतिमा त्यति राम्रो हुँदैन। प्रधानमन्त्री र सभामुखको पनि सुमधुर सम्बन्ध हुनुपर्दछ, सभामुखले पनि रूलिङ गर्न सक्नुपर्दछ। सभामुख पनि एउटा प्यादा जस्तो भएर बस्ने होइन संसदमा, सभामुखलाई थाहा हुनुपर्छ प्रधानमन्त्री आउने कि नआउने, सभामुखले रोक्न सक्नुपर्दछ, नियमावली सम्झाउन सक्नुपर्दछ, तब मात्रै राष्ट्र, देश, सरकार एउटा समृद्धिको दिशामा अगाडि बढ्न सक्दछ। हामी नेपाली जनताले त खबरदारी गर्ने हो, अहिले दुई तिहाईको बहुमत दिएका छन्, नेपाली जनतालाई त आशा छ अब देश बन्छ, अब बेरोजगारी समस्या हल हुन्छ, रोजगारीका सृजनाहरू आउँछन्, यही तालले यही अवस्थाले देश बन्छ त भन्ने खालका विषयहरू पनि आएका छन्। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ, छोटो विश्राम छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड। जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
4: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
0: यतिखेर हाम्रो बेसमा भारतका लागि पूर्व नेपाली राजदूत वेद कुमार उपाध्याय हुनुहुन्छ। उपाध्याय सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
5: नमस्ते नमस्ते खेमजी, सबैमा शुभ प्रभात।
0: गुड मर्निङ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भारत भ्रमणलाई यहाँले कसरी हेरिराख्नु भएको छ? नयाँ कोसे ढुङ्गा साबित भयो त यो भ्रमण?
5: कुटनीतिमा सबै कुरा हेर्नु, सबै देशले आफ्नो आफ्नो हितको लागि आफ्नो प्रयास गर्छन्। अब त्यसो मामलामा अब खास गरेर मित्र राष्ट्र भारत या अहिलेका वर्तमान प्रधानमन्त्री मोदीजी अत्यन्त निपुण माहिर हुनुहुन्छ, त्यसमा त अब हामी सबैले पहिलेदेखि नै जानेकै बुझेकै कुरा हो। जस्तै उहाँले पहिलो संसदमा आएर दिएको वक्तव्य सुन्दाखेरि सबै नेपाली गदगदै भएका थिए। त्यो अनुसारको परिणाम अब नेपालीले देख्न पाएनन्, त्यसको लागि हाम्रा पनि कमी कमजोरी होलान्, होइन भारतको पनि होला। त्यसको चाहिँ समीक्षा गरेर नयाँ हिसाबबाट फेरि विथ रियलाइजेसन अब नयाँ अध्याय आयाम सुरु गर्ने प्रयास भारतले भन्ने अब सुरु गरौँ भनेको छ। त्यो राम्रो कुरा हो, सकारात्मक रूपबाट लिनुपर्छ। हामी चाहिँ के गर्छौँ भन्ने कुरो महत्वपूर्ण
0: होइन। यो भ्रमणको दृश्यलाई हेर्दाखेरि होइन, भारतले जुन किसिमको सम्मान गरेको छ, जुन किसिमको स्वागत गरेको छ, भारतका उच्च पदस्थहरूसँग पनि भेट भएको छ, अहिलेसम्म विदेशका कुनै पनि पार्टीका अध्यक्ष सभापतिहरूसँग नभेटेका गृहमन्त्रीले समेत भेट दिनुभएको विषयलाई पनि सँगसँगै हेरिएको छ, यी यावत कुराहरूलाई चाहिँ कसरी लिन सकिन्छ?
5: त्यही मैले भने, अब त्यस किसिमको कुटनीतिमा भारत चाहिँ अब एकदम अहिलेबाट होइन, खास गरेर बिजेपीको सरकार चाहिँ अत्यन्त निपुण छ, होइन खास गरेर यो प्रधानमन्त्री मोदीजी र उहाँको टिमहरू चाहिँ अब यो मामलामा अब निपुणै छन्। अहिले पनि जस्तै भन्नु त नेपाल सरकारले अब आफ्नो पार्टीको सभापतिलाई सरकारले निर्णय गरेर आधिकारिकता सहित पठाएको भएदेखि त्यो कुरो एकदम स्वागत गरेको थियो, राम्रो थियो। तर हामीले चाहिँ त्यो कतिसै गऱ्यौँ, नेपाल सरकारले चाहिँ विश्वास गर्न सकेन आफ्नै सभापतिलाई, आफ्नै पार्टीको भन्ने अब नेतालाई पनि। एकैछिनले प्रधानमन्त्रीले विभिन्न कारणले नगए पनि नेपाल सरकारको विशेष दूतको रूपमा भनेर पठाइदिएको भएदेखि चाहिँ आधिकारिकता पाएको मानिन्थ्यो कुटनीतिमा चाहिँ है। तर भारत चाहिँ खेल चाहिँ यस्तै हेर्नुहोस्, पहिले पनि जस्तै भने तपाईँलाई याद होला यस्ता धेरै खेल भएका छन्। अब हाम्रो तत्कालीन परराष्ट्र मन्त्री चाहिँ स्वास्थ्यको कारणले दिल्ली जान सक्नु हो, अब प्रधानमन्त्रीले पनि जानु उपचार गरेर आउनुहोस् भनेर त्यो भन्दा केसीले भन्नुभयो। जाँदाखेरि मलाई चाहिँ यस्तो किसिमको अब न्यानो रेड कार्पेट ओछ्याएर स्वागत गरियो, त्यो तपाईँ हामीले देखाएको थियौँ होइन। अनि हाम्रो प्रधानमन्त्री पनि दङ्ग पर्नु पऱ्यो, ओहो उपचार गर्न गएको मान्छेलाई पनि यत्रो स्वागत भन्छ। अब यो त गफेर कुटनीति यस्तो हुनु पनि
0: पर्छ।
5: यस्तै घटना भारतमा धेरैचोटि भएको छ, त्यस्तै घटनाको यो चाहिँ भन्ने
0: अर्को कुरा पनि गर्यो, फेरि गइरहँदाखेरि वास्ता पनि गरेन नि त पछि त
5: गर्दैन त, कसैलाई गरेको छैन गर्दैन कि आफ्नो आफ्नो राष्ट्रको हित, आफ्नो राष्ट्रको स्वार्थमा परुञ्जेल गर्ने नगरेपछि नगर्ने भन्ने कुरो त हामीले बुझ्नु पर्यो नि, हामी चाहिँ सचेत हुनु पर्यो कि। तर हामीमा नेपालीमा चाहिँ के छ भन्दा त्यसले सकेन मैले सक्छु, त्यसले तिर सेवा गरेर त म चाहिँ गर्छु भन्ने खालको त्यो मानसिकताले गर्दाखेरि हामी धेरै पछाडि परेका छौँ। यस्ता कुराहरूमा अझै पनि हामी चाहिँ म त अत्यन्त सकारात्मक सोच राख्ने मान्छे हौ किनभने कि अब ठिक छ भारतले पनि यी कुराहरूलाई रियलाइज गरेको हामीले विगत धेरै कम्ती कमजोरी त्रुटि हामीले पनि गऱ्यौँ कुटनीतिमा किनभने मैले पनि भारतको कुटनीतिलाई चाहिँ परिपक्व कुटनीति मानेको छैन हेर्नुहोस् सायद कोभिडको बेलामा नेपालले चाहिँ भ्याक्सिन नपाउने कुरामा हाम्रा चाहिँ मान्छे नि अब त्यो सुदूर पश्चिममा ट्रेनबाट खसेर चाहिँ अब बिचरा विपत्त भएको बेलामा चाहिँ खोजबिन गर्ने कुरामा पनि अमानवीय किसिमको चाहिँ सोच व्यवहार देखाउने पनि कुटनीति हुन्छ त्यो अपरिपक्वता हो इपिजीकै प्रतिवेदन पनि कमसेकम बुझेर कार्यान्वयन नगरे हुन्छ नि त बाध्यकारी थिएन त्यो नै बुद्धि दिने कुरा यस्ता कुरा चाहिँ के हो भने भारतका पनि अर्गनाइज अनि यो यहाँ विवादको बारेमा पनि खालि नेपालले खोजेको त के भनेदेखि वार्ता गरौँ संवाद गरौँ भने अब वार्ता गर्दै त कुरो अहिले पनि सबै कुरो भयो अरे अब सीमाको बारेमा चाहिँ चर्चै भएन अब त्यो भारत चाहिँ गर्न खोज्छ
0: सीमा विवादमा चाहिँ मौनता नै साधी हो नि त होइन यो वान टु वान टक हुन सकेन नि त सीमाको विषयमा
5: होइन नेपाललाई यहाँ सबभन्दा बढी मर्का पीड़ा परेको छ त्यो कुरालाई चाहिँ विवादित कुरा अहिले किन गर्ने अहिले त राम्रो राम्रो कुरा गरौँ मिठो मिठो कुरा गरौँ भनेर भन्छन् कुटनीतिमा ठिकै छ अब त्यस कारण यस्ता कुराहरूमा चाहिँ सजग हुने चाहिँ हामीले यो भारतले गर्नु चाहिँ त मैले कुनै अस्वाभाविक मानेको छैन
0: भारतीय पक्षले नेपालसँगको सम्भावित सम्वादका विषयको सूची लिस्ट पनि मागेका छ होइन अब सभापति फिर्ता भइसके पछाडि परराष्ट्र मन्त्री शिशिर खनाल पनि भारतको भ्रमणमा जाने कुरा छ यसले केही नयाँ आयाम थप्न सक्छ
5: सक्नुपर्छ हामीले सक्नुपर्छ भारतले भन्न त यो कुरा सधैँ भन्थ्यो वास्तवमा नेपालले के चाहन्छ भन्थ्यो कि अब त्यो चाहिँ हामीले के चाहन्छौँ भन्ने कुराको त हामीले एउटा पार्टीको एजेन्डा एउटा प्रधानमन्त्रीको एजेन्डा भन्दा पनि नेपालको चाहिँ एजेन्डालाई बनाउन सक्नुपर्छ जुन कुरो मैले धेरै पटक बोल्ने गरेको छु नेपालको सुरक्षा नीति नेपालको पराराष्ट्र नीति नेपालको विकास एजेन्डा भनेको अब अहिले हामीले चाहिँ यसलाई एउटा राष्ट्रिय एजेन्डा बनाउन सक्यौँ होइन भनेदेखि त्यसले चाहिँ एउटा निकै ठुलो गयाबिति दिन्छ र भारतलाई पनि बाध्य पार्छ भारतमाथि पनि ठुलो अभाव छ नेपाल जस्तो एउटा भनिदिनु उनीहरूको नेबरहुड फर्स्ट पोलिसी भनेको नयाँ पोलिसी हो र हिजो पनि थियो नि त हिजो किन बिग्रियो किन चाहिँ परिणाम दिन सकेन कतै उचाइको पुर्याउने कुरा फेरि आएछ है पुऱ्याउँ ठिक छ
0: अनुभूति चाहिँ भयो दिप कुमार उपाध्याय सर तपाईँलाई अलिकति अनुभूति भयो गणतन्त्र पछाडि चाहिँ जुन किसिमको यो सम्मान जुन किसिमको यो स्वागत देखियो जुन किसिमको यो होइन एउटा पार्टीको सभापतिलाई होइन पार्टीको सभापतिलाई हरेक सरकारका चाहिँ उच्च पदस्थहरूले भेटे यसको सन्देश चाहिँ अब दुइटै नजिकको सरकार छ नेपालसँगको सम्बन्ध अलिक फरक हुनुपर्छ भन्ने खालको सन्देश दिन पनि खोज्या हो र भारतले
5: त्यो अवश्य होइन समय बलवान हो समय नै सबभन्दा बलवान विषय हेर्नुहोस् र हामी त एउटै ऋषि परम्परा वैदिक सनातन धर्म संस्कृति परम्पराको चाहिँ देश अब भारत त पनि यो विचार त प्रबल छ त्यसले गर्दाखेरि नेपालमा यत्रो परिवर्तन भयो यत्रो परिवर्तन भएपछि अब यत्रो झन्डै दुई तिहाईको बहुमतको सरकार बनेको छ त्यसमा भारतले कस्तो किसिमको सम्बन्ध राख्छ कस्तो व्यवहार गर्छ भन्ने कुरा त खास गरेर नेपाल र भारतमा नभएर अन्तर्राष्ट्रिय चासोको विषय पनि छ भारतलाई पनि यो कुराहरू त कतै चाहिँ घोसेको होला दुखेको होला र सुधार्ने अवसरको रूपमा भारतले ग्रहण गर्छ हिजो त आफ्ना पनि भनिदिनु विगत यावत कमी कमजोरीहरूलाई उसले चाहिँ सुधार्ने प्रयास गर्छ भने नेपालले त हाम्रो तर बाध्यता छ हामी एउटा कुरा खेल्दी सबै कुरो गर्न सकिन्छ भूगोल बदल्न सकिन्न छिमेकी बदल्न सकिन्न हाम्रो यस्तो भौगोलिक अवस्था छ भोलि गएर कुनै बेलामा अब 10-20-50 वर्षपछि अब हिमाल मुनिबाट एउटा इन्टरनेसनल चाहिँ तपाईँको भनिदिनु अब सुरुङ मार्ग बन्ला अन्तर्राष्ट्रिय सुरुङ मार्ग बन्ला ल त्यो बनेर अलिकति बन्द नेपालमा चाहिँ 24 घन्टा उताबाट सप्लाई आउने बेलाको कुरा छुट्टै हो होइन भने हामी त पूरै रूपमा त भारतसँग नमिलिकन भारतसँग हाम्रो समुद्र सम्बन्ध नराखिकन त हाम्रो त बाध्यता छ त्यसको फाइदा चाहिँ भारतले उठाउँछ हामीले भारतसँग उठाउनु पर्ने फाइदाको बारेमा हामीले चाहिँ सधैँभरि चुक्तै गरौँ भन्ने मेरो चाहिँ दुखेसो हो नेपाल सरकारले पनि यो बारेमा चाहिँ ध्यान अब देला आशा गरौँ
0: अब अहिले सभापति रवि लामिछानेको पहिलो भ्रमण भयो यो सरकार बनिसकेपछि तर प्रधानमन्त्री को चाहिँ भ्रमण हुन सकेन यसमा कूटनीतिक हिसाबले कतै भारत नेपालसँग अलिकति रिसाएको वा चाहिँ अलिकति सम्बन्धमा चाहिँ के समस्या आएको चिसो पनि आएको थियो यो भ्रमणभन्दा अगाडि चाहिँ
5: होइन अब नेपाललाई त हेर्नुहोस् हामी सोभरेन कन्ट्री हो होइन हामी प्राविधिक रूपले कहिले पनि पराधीन भएनौं त्यो हाम्रो आफ्नो एउटा चाहिँ भन्दैन अब गौरव गाथा इतिहास छ संस्कृति सभ्यताको इतिहास त्यो साक्षी छ तर त्यो भन्नेमा अनि फेरि अब तर भारतमा पनि एउटा राजनैतिक तह छ एउटा प्रशासनिक तह छ है अब त्यो राजनैतिक तहमा त त्यस्तो कुरो कहिले पनि पाइएन तर प्रशासनिक तहले चाहिँ नेपाललाई त हामीले म्यानेज गरेका छौँ ठिकै छ भन्ने केही पनि नगर्ने नेपाललाई यतिकै खालि अल्मलाएर राख्ने नै चाहिँ देखिएको थियो त्यसमा डिपार्चर हो भनेदेखि हामी अत्यन्त सौहार्दका साथमा नेपाल चाहिँ अगाडि बढ्न सक्नु पर्दछ, नेपाल अगाडि बढ्नु पर्दछ। त्यो बढ्नको लागि त गर्दै त सरकारले हो, आज भनौँ न राष्ट्रपतिको सरकार छ, झन्डै दुई तिहाईको बहुमतको सरकार छ। यसै पनि विगतका नेपालका अब जति पनि हामी चाहिँ भनौँ अब राष्ट्रिय प्रशासकहरू पार्टीहरू चाहिँ अलमल्ली आपसमा चाहिँ यस्ता कुराहरूमा चाहिँ अलिकति हामीले चाहिँ ध्यान पुगेन, राष्ट्रिय दृष्टिकोण बनाउन सकेनौँ। अब त्यो गल्ती नदोहोऱ्याएर नेपालको एजेन्डा चाहिँ बनाऊ, त्यसमा म चाहिँ एकदम सहमत छु। अवसर हो, नेपालको लागि पनि अवसर हो। के हो त भारतसँग हाम्रो अपेक्षा के हो भन्ने कुरा कस्तो रूपबाट आँखामा आँखा जुटाएर नेपालले भन्न सक्नु पर्दछ। यहाँ त सरकारले गर्नु पर्दछ, गर्छै गर्दैन साँच्चै।
0: सरकारले चाहिँ कूटनीतिक हिसाबले हरेक छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई चाहिँ सुमधुर बनाउन सक्ने आधारहरू देख्नुहुन्छ तपाईँले?
5: अहिले पर्छ, हेर्नुहोस् पर्छ, अब कति गर्छ त त्यो त हेर्नुहोस् अब हामीले त केही शुभकामना दिने हो, शुभेच्छा दिने हो।
0: अनि सीमा लगायतका विषयमा होइन, सीमा लगायतका विषयमा, रोजगारीका विषयमा वान टू वान वार्ताहरू, छलफलहरू किन हुन सक्दैनन्? तपाईँले अघि पनि उठाउनु खोज्नु भएको थियो, प्रबुद्ध समूहको इपिजीको प्रतिवेदन चाहिँ भारतले बुझ्नै मानेको छैन होइन, नेपाल पक्षले पनि यो विषयमा बोल्ड रूपमा चाहिँ टेबल टक गरेर कुरो पनि उठाउन सकेका छैन। अब उहाँहरू चाहिँ उठाउन सक्षम हुनु होला रवि लामिछानेजीहरू, जस्तो उहाँले सीमाको विषयमा एउटा हिन्दुस्तान टाइम्समा केही लेख्दाखेरि होइन, यो इङ्ल्याण्डसम्मको चाहिँ सहभागिताको कुरालाई गर्दाखेरि त भारतले ठाडै अस्वीकार गरिसकेका छन्, त यो तेस्रो देश त मान्य हुन सक्दैन हाम्रो सीमा विवादको विषयमा भनेर होइन। फेरि
5: जहाँ पनि हेर्नुहोस् अब सीमा विवाद भनेको दुईटा देशको बीचको त्यस सीमाको विवाद हुन्छ, अन्तर्राष्ट्रिय मान्यता हो, हामीले पनि बुझेको कुरा होइन। त्यसमा तेस्रो पक्षलाई चाहिँ कसैले पनि स्वीकार्दैन। तेस्रो पक्ष चाहिँ कहिले भन्दा साक्षीको रूपमा, प्रमाणको रूपमा, भोलि गएर विवाद बढ्यो अन्तर्राष्ट्रिय, अब यसलाई चाहिँ भन्यो न करण गर्नुपर्ने भयो, अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने भयो भने त्यो बेलामा यी सब कुराहरू हुन्छ। त्यो सेकेन्ड स्टेज, हामी पहिलो स्टेपमै पनि प्रयास गरौँ न, द्विपक्षीयमा चाहिँ हामीले समाधानको चाहिँ प्रयास गरौँ। भारत त्यसको लागि तयार छ, इच्छुक छ, अनि वार्ताको लागि मात्रै पनि संवादको लागि उसले अब तयार हुन्छ भनेदेखि त राम्रो कुरा हो नि। आफ्नो प्रमाण भारतले देखाओस्, हाम्रो प्रमाण हामीले देखाउँ, एउटा कुनै त्यसबाट समाजबाट सहमति निस्किन्छ, एउटा त्यसको चाहिँ भन्दैन अब समाधान त निस्किन्छ नि। जहाँ समस्या छ त्यहाँ समाधान छ। हेर्नुहोस् म त्यति सकारात्मक मान्छे हुँ, समस्या नै बुझ्दिने। हिजो त भारत सरकारले स्वीकारेको कुरा हो नि, जुन अहिलेको यो क्रस होल्डिङ अब यो अकुपेसनको कुरा आयो नि, म त अब तराईको मान्छे, सिमानाको मान्छे होइन, जस्तै बोर्डरमा हाम्रो जग्गा जमिनहरू चाहिँ तपाईँले देख्नु भएको थियो नि, आलिमिको त टेढोमेढो हुन्छ नि, तपाईँको मेरो जग्गा आज जे छ सिधा स्टेट ब्याङ्कमा छैन नि। अहिले डिजिटल म्यापिङमा चाहिँ हामीले त्यो पिलर टु पिलर सिधा गऱ्यौँ है, त्यो गर्दाखेरि त कुनै भारतमा पऱ्यो, कुनै नेपालमा पऱ्यो, सामान्य कुरा हो। त्यो धेरै मिलाइसके मिलेको छ, अझै मिलाउन बाँकी छ। त्यस्तो कुरालाई पनि नेपालले मिचेको छ भनेर भन्नु त हाम्रो कमजोरी। हेर्नुहोस् हाम्रो
0: प्रधानमन्त्रीज्यूले
5: उहाँको अपरिपक्वता, उहाँको अदूरदृष्टिता हो, उहाँले कसले अलिकति ब्रिफिङ गरे यो बारेमा, शब्द चयनमा गल्ती भयो, त्यो कुरो उहाँले छिटोभन्दा छिटो संसदीय जस्तो प्रश्न गर्दैदेखि यो कुराको चाहिँ पटाक्षेप हुन सक्छ होइन भनेदेखि एकदम कमजोरी त्यो स्वीकार्नु पर्छ। मान्छेले आफ्नो कमजोरी पनि स्वीकार्न नसक्ने पनि कहीँ त्यो मान्छेले अब भोलि प्रगति गर्छ र
0: प्रधानमन्त्रीले
5: माफी नै शब्द किन प्रयोग गर्नु पर्यो र त्यो उहाँको त्यो इन्टेन्सन के हो भन्नु पर्यो नि त। माफी भन्ने शब्द त म पनि त्यो भन्दिनँ है यसको प्रधानमन्त्री, तर उहाँको अभिप्राय के थियो त प्रश्न उहाँले गर्नु पर्यो नि।
0: मिचेकै पाइएको हो भने पनि, मिचेकै हो भने पनि त त्यो त आन्तरिक सम्वादमा मिलाउने कुरा हो नि त। सार्वजनिक रूपमा चाहिँ यसरी रोस्टो मारे भन्ने कुरा त दोषी प्रमाण बन्छ नि त होइन अन्तर्राष्ट्रिय।
5: अब यो जुन हामीले सुस्ता र काला पानीको क्षेत्र चाहिँ विवाद सुल्झाउन रहेको चाहिँ क्षेत्र भनेर त्यो नापि नै रहेको छैन अहिलेको डिजिटल म्यापिङमा है, त्यो कुरो भारतले पनि स्वीकारेको, हामीले पनि स्वीकारेको, तर भारतले त्यो चाहिँ पुस्ताको त टचै भएको छैन। काला पानीको चाहिँ एकतर्फी रूपबाट उसले ट्रेड रुट र पिलग्रिमेज रुट के भनेर अब चिनसँग पनि सम्झौता गरेर त्यो बाटो बढाएपछि अब चुच्चे नक्साका प्रकरण अनेक विवाद आयो। यी कुराहरूलाई के उसले पनि स्वीकार्नु त पर्यो, मैले पनि विवादित मानेको हो, मेरो मन्त्रालयले मेरो प्रधानमन्त्रीको वक्तव्यमा परेको कुरा त्यति त म स्वीकार्छु, वार्तामा बसौँ भन्नु पर्दैन त, वार्तैमा नबस्ने त भारत अर्कै नै हो नि। यो कुरामा चाहिँ हामीले हाम्रो प्राइमरी फोकस चाहिँ त्यहाँ हुनु पर्यो, प्राथमिकता त्यहाँ हुनु पर्यो।
0: प्रधानमन्त्रीले उठाएको मुद्दालाई त कूटनीतिक हिसाबले त फरक फरक ढंगले पनि त व्याख्या गरे नि त राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले होइन। यो कुरा अहिले अब अन्तर्राष्ट्रिय मञ्चमा पुग्यो, भारतले पनि यसमा चासो देखायो, प्रधानमन्त्रीले बुझेरै जानेरै यो विषयलाई उठाउन खोज्नु भएको, ग्रेटर नेपालसम्मका पनि सपनाहरू मानियो। फेरि
5: अब यो शब्द र पानीले जता लगायो उतै जान्छ नि त। अब नयाँ नयाँ सांसदहरू हुनुहुन्छ, उहाँको नयाँ नयाँ भौतिकता होला, नयाँ ज्ञान होला त्यसमा मैले जान चाहन्न तर कुरो चाहिँ के हो भने
0: लिपुले कहाँ पर्छ भन्दा पनि थाना बागा पनि सांसदहरू
5: हुनुहुन्छ होइन अब नेपालको चाहिँ हित हुनु पर्यो परिणाम देख्नु पर्यो कि म चाहिँ त्यसमा फोकस गर्छु परिणाम नेपाली जनताले नेपाल राष्ट्रले हाम्रो यो समस्यामा चाहिँ यो समाधानमा जस्तै भन्यो नि हाम्रो चाहिँ भारतसँग जे जे इस्युजहरू छन् नि त्यसमा यो यो मामलामा चाहिँ हाम्रो चाहिँ लो हो त्यो राम्रो भयो ल राम्रो चाहिँ परिणाम आयो राम्रो चाहिँ कामको सुरुवात हो भनेर हामीले पनि सोच्न सक्नु पर्यो र भारतले पनि नेपालसँग उसको जे अपेक्षा छ उसले प्रश्न रूपबाट भनेर नेपाल सरकारले के सक्ने के नसक्ने त्यो कुराको चाहिँ राम्रो एउटा प्रबन्धन सहितको चाहिँ हामी एउटा अब सम्बन्ध कायम राख्न सक्यौँ भने भारत पनि खुसी नै होला यति यति हुने जति नहुने रहेछ भन्ला अन्त खालि के दोषारोपणको खेलमा नेपाल र भारत परेको छैन एकले अर्कालाई दोषारोपण गर्ने र दुवै देशको चाहिँ हित नहुने दुवै देशको बेजित हाम्रो त मरणान्त नै छ भारतलाई पनि के राम्रो भएको छ नेपालसँगको सम्बन्धलाई हुनु खालको राम्रो सम्बन्ध चाहिँ अब एक किसिमले चाहिँ भन्दैन तल माथि पारेर बिगार्न खोजेर बिग्रिन खोजेर बिग्रेर के फाइदा हुन्छ हुँदैन नि त ठुलो दबाब भारतभित्र पनि छ खबरदार भन्ने
0: तर अहिले भारत चाहिँ अलिकति सतर्क भएको जस्तो अलिकति सशंकित पनि जस्तो देखिन्छ होइन
5: होइन त्यति प्रासङ्गिकतामा अब नेपाल छैन अहिलेको वर्तमान भू राजनीतिले गर्दाखेरि अब मानिदिनुहोस् आउने अब कमसे कम 10-20 वर्षपछि ऊ अब विश्वको चाहिँ राजनीतिक केन्द्र नै दक्षिण एसिया बन्छ खास गरेर चिन्द्र भारतै बन्छ त्यसमा पनि चिन्द्र भारतको बिचमा असन्तुलनको कडीको रूपमा चाहिँ अब नेपालको भूमिका नेपालको चाहिँ हिमालय अत्यन्त संवेदनशील छ यसले गर्दाखेरि सबैको ध्यान आकर्षित छ त्यसले गर्दाखेरि अब त्यो सजगता चाहिँ होला हामीले अब सम्बन्ध सुधार्न सकेनौँ भनेदेखि झन्झन यसले चाहिँ हामीलाई गाह्रो पर्छ भन्ने भारतमा पनि त्यो चाहिँ छ अब हामीले त्यसको चाहिँ उपयोग गर्न सक्नुपर्छ त्यो उपयोग गर्नको लागि राष्ट्र चाहिँ एक ढिक्का हुन पर्यो अब यसमा भनिदिनु अब एक किसिमले राष्ट्रपा भित्रै अब फेरि यही कुरालाई लिएर चाहिँ अब अहिले मलाई हेर्नुहोस् दुःख लाग्यो के भनेदेखि एउटा सरकारले आफ्नो सभापति जाँदाखेरि आधिकारिक निर्णय गरेर पठाएको भए त अर्कै गरिमा हुन्थ्यो नि अब सरकार के भन्छ अह उहाँको व्यक्तिगत भ्रमण हो हामीलाई त थाहा सरकार छैन
0: भन्छ सस्मित पोखरेल सरकारका प्रवक्ताले अस्ति बोल्नुभयो त्यही कुरा बोल्नुभयो फेरि
5: होइन प्रधानमन्त्री नबोल्ने त्यसैले हामीले सरकारको धारणा भन्नु पर्यो परेन अनि अनि
0: आफ्नै पार्टीको सभापति जाँदैछ आफ्नै पार्टीको सरकार छ होइन आफ्नै पार्टी ती सभापतिकै कारणले गर्दाखेरि उहाँहरू यो स्थानमा पुग्नु भएको छ यसमा पनि त निकै ठुलो होइन त्यो संशय त छ नि त भित्र उहाँहरू पनि बिग्रिनुहुन्छ कि भन्ने चिन्ता छ क्या नेपाली जनताले धोका पाउने हो क्या सर फेरि व्यक्ति के हुन्छ कस्तो हुन्छ भन्ने कुरा होइन क्या भोलि
5: बाहिर हेर्दाखेरि त राष्ट्रमा एउटा पार्टी छ झन्डै दुई तिहाईको बहुमत छ त्यो पार्टी कसरी बन्यो कस्ता कस्ता समूह कस्ता कस्ता व्यक्ति छन् कस्ता कस्ता चरित्र छन् भन्ने कुरा त तपाईँले हामीलाई थाहा छ नि त्यसले गर्दा म चाहिँ अहिले नि परिणाममा जान चाहन्छु सकारात्मक छु राम्रो गर्नुहोस् शुभकामना छ हाम्रो पूर्ण सहयोग हुन्छ
0: अहिलेको सरकारले चाहिँ सुशासन केन्द्रित ढंगले अगाडि बढ्ने कुरा र आफूले पाएको म्यान्डेटलाई चाहिँ जनता सामु पुर्याउने कुरामा कतिको सफल हुन सक्छ
5: अहिले हेर्नुहोस् अब आशावादी हामी हुनुपर्छ किनभने केही नै कुरो अब अहिलेसम्म कानून परिवर्तन नहुँदाखेरि पनि वर्तमान कानूनबाट पनि अलिकति पनि सरकारले चाहिँ नैतिक मूल्य मान्यता आदर्शलाई ध्यानमा राखेर इमान्दारी त देखायो भने परिणाम त हुँदो रहेछ नि जनताले केही सुविस्ता त पाउँदो रहेछ नि जस्तै अहिले तपाईँको हुँदैन अब डिजिटलाइज हिसाबले मान्छेहरूले चाहिँ ड्राइभिङ लाइसेन्सहरू पाउन थालेका कामहरू अलिक फटाफट हुन थालेका अलिकति कर्मचारी तन्त्र पनि डराउन थालेको हिजोको जस्तो चाहिँ खुलेआम चाहिँ बिचौलियाहरूको भनिदिनु धोडाधोड भागा भाग बालुवाटारमा सधैँभरि चाहिँ अब वैधानिक भन्दा अवैधानिक गतिविधिहरू भएको कुरा त रोकिहाल्छ नि त्यो त राम्रो कुरा हो त्यसमा त हामीले चाहिँ हेर्न सक्छौँ भने सत्यमा त सत्य भन्न सक्नुपर्छ आज अस्तिलो के छ भन्दा आध्यात्मिक चेतनाको कमीले गर्दा मान्छेले सत्यलाई सत्य पनि देख्दैन सत्य पनि भन्दैन नेपालको समस्या त्यो हाम्रो आजको समाजको समस्या त्यो होइन
0: समाज त यही हो मानिसहरू यही हुन् होइन यही समाजमा हुर्किएको मानिसहरू हुन् तर संसदमा दृश्य देखिरहनु भएको छ तपाईँले अहिले
5: देखिहाल्छु त के भने सांसदहरूलाई चाहिँ अब पढाउन सक्नुपर्छ सिकाउन सक्नुपर्छ
0: दुईपल्ट सिकाइसक्यो दुई दुईपल्ट ट्युसन पढाइसक्यो राजपाले अझै पनि त उहाँहरू त
5: पुगेन है एउटा सांसद भएपछिको न्यूनतम आफ्नो चाहिँ भनिदिनु राष्ट्रपाले मात्रै होइन प्रतिपक्षले पनि सिकाउनु पर्छ त्यो सबै आध्यात्मिक चेतको कमी भन्छु मैले हेर्नुहोस् आध्यात्मिक चेतना नभइकन चाहिँ केही हुँदैन जति पढाउनु जति सिकाउनु जति उफ्रनु है केही हुँदैन मुख्य कुरो नैतिकता मूल्य मान्यता आदर्श भन्ने कुरा त त्यो चाहिँ तपाईँको त्यो त्यसरी सिकाएर मात्रै पढेर मात्रै पिएचडी गरेर आउँदैन
0: भने एकपटक फेरि क्लास दिनुपर्छ होइन सबै सांसदहरूलाई
5: होइन होइन सबैले आफैले हेर्नुहोस् आफू चिन्तन गरौँ हाम्रो नेपालको समस्या के हो त्यसको समाधान के हुन सक्छ हाम्रो समाज कस्तो हो भोलि गएर भयो भने त अर्को ग्रहबाट कोही आएको छैन हामीले बिचका मान्छे हुन्
0: होइन
5: यो कुरो बुझौँ
0: हस् यहाँको महत्वपूर्ण समयका लागि र सुझावका लागि धेरै धेरै धन्यवाद नमस्कार
5: मेरो पनि धेरै धेरै धन्यवाद नमस्कार
0: उहाँ हुन्थ्यो भारतका लागि पूर्व नेपाली राजदूत देव कुमार उपाध्याय आदरणीय श्रोता नेपाली भाषामा छोटो विश्राम छौ विश्रामपछि पुनः उपस्थित हुनेछौं
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
3: सचेत बनाऊ
4: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
6: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764
7: रेडियो बिहानी 97.6 मेगाहर्ज
0: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेल हुनुहुन्छ प्रदीप पौडेलजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
8: नमस्कार धन्यवाद
0: अब यो नवीकरणको विषयलाई म उठान गर्न चाहन्छु तपाईँले सदस्यता क्रियाशील सदस्यता नवीकरण गर्नुभयो
8: मैले नवीकरण त धेरै अगाडि गरेको अहिले अध्यावधिक पनि गरिसकियो
0: अध्यावधिक पनि भइसक्यो अब देशभरका कंग्रेसका कार्यकर्ताहरूले अध्यावधिक गरे आज अन्तिम मिति हो नि त
8: हजुर हाम्रो अध्यावधिक कार्य अन्तिम चरणमा पुगेको छ
0: देशभरका सदस्यहरूमा यसमा उत्साह छ कति जति अध्यावधिक भयो क्रियाशील सदस्यताहरू भन्ने कुराको लगतहरू तपाईँहरूले चाहिँ नजिकबाट हेरिरहनु भएको छ केन्द्रमा बसेर
8: हेर्ने कुरै भएन नि अध्यावधिकै लगत निकाल्नका लागि गरेको हो त्यसको विवरण संकलन गर्नका लागि गरेको हो सदस्यलाई जोड्नका लागि गरेको हो
0: कतिको उत्साह क्रियाशील सदस्यता अध्यावधिकको
8: तपाईँले देखिरहनु भएको छ नि व्यापक ढंगबाट उत्साह बढ़िरहेको छ भइरहेको छ सबै साथीहरू यसमा सक्रिय भएर लाग्नु भएको छ अध्यावधिक प्रक्रिया एकदमै द्रुत गतिमा अगाडि बढ़िरहेको छ
0: तर धेरैले त अध्यावधिक गर्नु भएको छ कतिपयले अध्यावधिक गर्दैन भन्दै पनि बस्नु भएको छ
8: होइन अब त्यसका त्यस्तो विषय मलाई त्यति धेरै जानकारी भएन तर मलाई लाग्छ एकदमै पहिले पहिले सुरु सुरुमा यसका बारेमा केही मिसअन्डरस्ट्यान्डिङहरू थिए अहिले धेरै क्लियर भइसकेको छ सबैले यो पार्टीको हितमा रहेछ पार्टीलाई सबैसँग एक आपसमा जोड्नका लागि भएको रहेछ पार्टीलाई यो प्रविधिकरण गर्नका लागि भएको रहेछ भन्ने कुरा सबैले बुझ्नु भएको छ त्यसैले पार्टीको एक आपसमा कनेक्टिभिटी सजिलो बनाउनका निम्ति यस एक आपसमा सजिलो गरी जोड्नका निम्ति गरेको हो भन्ने कुरा सबैले बुझिसक्नु भएको छ त्यसैले यो नवीकरण होइन यो अध्यावधिक हो त्यो कुरा पनि सबैले बुझिसक्नु भएको स्थिति छ त्यसैले अहिले धेरै त्यस्तो कन्फ्युजन छ भन्ने मलाई लाग्दैन
0: नयाँले पनि त लिनुभयो होला नि त होइन नयाँका लागि पनि त बाटो खुल्ला थियो नि त अहिले
8: हामीले अहिले नयाँ क्रियाशील सदस्यता अनलाइनबाट पनि वितरण गर्ने प्रक्रिया उही हो पहिला पहिला कागजमा लेखेर गर्ने गरिन्थ्यो अब त्यो सबै अन्त्य भयो मैले चाहिँ भनिरहेको छैन, तर अब कागजमा लेखेर काम गर्ने अनलाइन मार्फतै बढी गर्ने भनेर हामीले अनलाइन मार्फत क्रियाशील सदस्यता वितरण प्रक्रियालाई सुरु गरेका छौं। यसले मलाई लाग्छ नेपाली कंग्रेसलाई डिजिटल्ली डेटाबेस भएको पार्टीको रूपमा रूपान्तरण गर्ने स्थिति बनाउँछ भन्ने मलाई लाग्छ। अब यो चाहिँ विधि उही हो, प्रक्रिया उही हो, हाम्रो विधानमा जे व्यवस्था छ खालि डिजिटल्ली यसलाई अगाडि बढाउन खोजेका हुन्।
0: होइन महामन्त्रीज्यू, यसले चाहिँ नेपाली कंग्रेसलाई चाहिँ अब एक धारमा एक डिक्का बनाएर अगाडि बढाउनका निम्ति प्रेरित गर्छ कि फेरि यसले चाहिँ कन्ट्राडिक्सन सुरु गर्छ?
8: भने यसले नेपाली कंग्रेसमा समस्या ल्याउने भन्ने कुरै हुँदैन। यो त यो हामी सबै कंग्रेसलाई सँगै राख्ने, जोड्ने, एक अर्काका कुरा सजिलो गरी भन्ने, सहमति असहमतिहरू सजिलो गरी प्रकट गर्ने स्थिति बनाएर बहसलाई अगाडि बढाउने, यो विशुद्ध यो डिजिटल रूपान्तरण हो, होइन? यो चाहिँ यो प्रविधि मैत्री बनाउन खोजिएको, त्यसले यसमा चाहिँ पार्टीभित्र अन्तर्विरोध बढाउने, समस्या ल्याउने, यही कुराले त कसरी हुन्छ र? किन हुनुपर्ने नै छैन? अरू कुराहरूमा मतभेद हुने विषय हाम्रो जस्तो डेमोक्रेटिक पार्टीका लागि स्वाभाविक विषय भयो, तर यो कारणले मतभेद हुनुपर्ने केही कारण छैन। यसले पार्टीलाई लाभ मात्रै पुर्याउँछ, पार्टीको हितमा मात्रै यो काम हुन्छ, त्यसैले यो कुरा सबैले बुझ्नु भएको छ।
0: अन्तर्विरोधको एउटा मुख्य कारण, मुख्य कज, मुख्य जड यो पनि त रह्यो नि त अहिले त पार्टीभित्र।
8: होइन, सबै विषयलाई विभागको विषय बनाउनुपर्छ भन्ने छैन, यो चाहिँ पार्टीको अहितले कतै गर्दै गर्दैन, त्यो कुरा हाम्रो चाहिँ पार्टीमा चाहिँ अग्रजहरूले लामो समय चाहिँ पार्टीमा लाग्नुभएकाहरूले, लोकतन्त्रका निम्ति संघर्ष गर्नुभएकाहरूले नबुझ्ने कुरै छैन। त्यसैले यसमा मतभेद गर्नुपर्ने, यसमा म गर्छु र म गर्दिन भन्नुपर्ने केही कारणै छैन। यो चाहिँ पार्टीसँग जोडिने कुरा हो, यो कुनै गुट बलियो बनाउने कुरा होइन, कुनै व्यक्तिलाई सशक्त बनाउने कुरा होइन, कसैलाई निकाल्ने र राख्ने कुरा होइन, यो चाहिँ सबैलाई समेट्ने विषय हो। त्यसैले यसमा कसैले समस्या मान्नुपर्ने त्यस्तो अवस्था छैन र त्यो कुरा चिरिँदै गएको छ भन्ने मलाई लाग्छ।
0: अब एकताका त यो विशेष महाधिवेशन पछाडि नेपाली कंग्रेसभित्रको विवाद चाहिँ एकदम रसातलमा सतहमै पुगेको थियो, त्यसमा चाहिँ निकै ठूला होइन आरोप प्रत्यारोप पनि लागेका थिए। अहिले सम्पर्क कार्यालयहरू त स्थापना भएका छन् नि कता अनामनगरतिर, तर यो मिल्दै गइरहेको छ कि यसको दूरी चाहिँ अलिकति अझै बढ्दै गइरहेको छ तपाईँहरूको नजरबाट?
8: होइन, हाम्रो पार्टीमा व्यक्ति व्यवस्थापनको विषयमा समस्या पहिले पनि हुने गर्थ्यो, अहिले पनि त्यो समस्या छ, यो कुनै नीतिगत विचारगत चाहिँ मतभेद होइन, व्यक्ति व्यवस्थापनको विषयमा भएको एउटा समस्या हो। अब कांग्रेस स्थापना यो देशको सबैभन्दा पुरानो चाहिँ निरन्तर चाहिँ लोकतन्त्रका निम्ति संघर्ष गरेको पार्टी कांग्रेस हो। स्थापना जसले गर्नुभयो उहाँहरू पनि हुनुहुन्छ, पछिल्लो पुस्ता हामीभन्दा पछाडिको पुस्ता पनि पार्टीभित्रै छ, त्यसैले यो अब धेरै ठूलो संख्या पार्टीभित्र छ, सबैको महत्वाकांक्षा छ, सबैले योगदान पुर्याउनु भएको छ, त्यसैले यी यस्ता व्यवस्थापकीय समस्याहरू भइरहेका छन्, यसलाई चाहिँ निपटारा गर्ने गरी अगाडि बढ्न छलफल भइरहेको छ।
0: होइन, के छ व्यवस्थापकीय समस्याहरूलाई चाहिँ समाधान गर्नका निम्ति अब के गर्ने, अध्यक्ष मण्डल बनाउने कि होइन? अब उहाँहरूलाई त सम्मानजनक उपस्थिति त हुनु पर्यो नि त, फेरि हामीले सम्मान चाहियो भन्दै हुनुहुन्छ उहाँहरू, होइन? सम्मान कसरी मिलाउने, अब सानेपामा कसरी बोलाउने, होइन, कहाँ राख्ने, कसरी एडजस्ट गर्ने?
8: पुरानो हुनुहुन्छ, जो पुरानो हुनुहुन्छ, जसले धेरै योगदान पुर्याउनु भएको छ, हामी पदाधिकारी भन्दा पनि धेरै सिनियर हुनुहुन्छ, उहाँहरू स्वत वरिष्ठ हो, होइन? वरिष्ठलाई वरिष्ठ भन्न केही गाह्रो कुरै भएन, होइन? हाम्रो पार्टीमा चाहिँ धेरै लामो योगदान गर्नुभएका नेताहरू अग्रजहरू हुनुहुन्छ, उहाँहरूलाई विधानको परिधिभित्र बसेर चाहिँ सम्मान गर्न कुनै गाह्रो कुरै भएन।
0: होइन, सम्मान गरेर फुलमाला लाएर दोस्रोलाई ओढाएर मात्र उहाँहरूले त मान्नुहुन्न नि त, उहाँहरू त सक्रियता खोजिरहनु भएको छ नि त पार्टी।
8: होइन बाबु, होइन, कसको के अनुभव छ, कसको के क्षमता छ, त्यो बुझेर त्यस अनुसारको जिम्मेवारी प्रदान गर्ने विषय पनि स्वाभाविकै हुन्छ, त्यसैले छलफल गरेर त्यसलाई समाधान गर्न सकिन्छ। खास गरी यो लामो समय जाने होइन, यो अधिवेशनसम्म जाने हो, अधिवेशन निष्पक्ष गर्ने, सबैलाई समेट्ने गरी गर्ने, चाहिँ सबैको चाहिँ सुरक्षा अनुभूति हुने गरी गर्ने, परिस्थिति निर्माण गर्नका निम्ति एक आपसमा छलफल गरेर सबैलाई समेटेर समितिहरू बनाउन सकिन्छ, अधिवेशनको निष्पक्षता सुनिश्चित गर्न सकिन्छ, त्यसकारण त्यो छलफल र संवादबाटै समाधान गर्न सकिने विषय हो भन्ने मलाई लाग्छ।
0: अहिलेको राजकीय ठूलो जेनियन विषय प्रधानमन्त्री बालिन शाहले संसदको रोस्टमबाट नेपालले पनि भारतको सीमा अतिक्रमण गरेको छ, मैले प्रधानमन्त्री भइसकेपछि थाहा पाए भन्ने अभिव्यक्ति आयो, तपाईँहरूले यसलाई कसरी हेर्नु भएको छ? नेपाल पनि अतिक्रमणकारी देश हो, भारतका सीमा अगेट्या छ नेपालले कुन कुन ठाउँमा?
8: पनि संसारमा कुनै पनि प्रधानमन्त्री चाहिँ सरकार प्रमुखले मेरो देशले या मैले होइन, अहिले त कार्यकारी जिम्मेवारीको सबभन्दा माथिल्लो व्यक्ति उहाँ हुनुहुन्छ, त्यसैले मैले अरू देशको भूमि अतिक्रमण गरेको छु भनेर त कसैले भन्दैन होला। अब यो चाहिँ उहाँले के आधारमा भन्नुभयो, अब चाहिँ ल उहाँ एकदम सत्यवादी मान्ने हो भने पनि कहाँको भूमि चाहिँ लुटिएको हो, कहाँ अतिक्रमण भएको हो, त्यो कुरा त अब प्रधानमन्त्रीलाई थाहा नभएर अरूलाई थाहा हुने कुरै भएन। त्यसैले मैले कसैको चिज लिएको छु भनेर आफैले स्वीकारेपछि अब त्यो दिने कसरी हो, कहाँको के लिएको हो, त्यो कुरा चाहिँ यो चाहिँ मलाई लाग्छ जिम्मेवारीको पक्षबाट चाहिँ यो असाध्यै गैर जिम्मेवार कुरा हो। यो चाहिँ यो ठिक हो अथवा यो यस कारण भनिएको हो भनेर तर्क दिन सक्ने स्थिति नै छैन। अब यो चाहिँ नेपालले मित्र राष्ट्रको
0: यो कारणले गर्दाखेरि संसदमा त दृश्य त कडै देखिया छ नि त, प्रतिपक्षी दल नेपाली कंग्रेस होइन, तपाईँहरू नेकपा एमाले त्यसै गरी हर्क साम्पाङ लगायतका पार्टीहरू त त्यहाँ त उफ्रिरहनु भएको छ नि त, फ्लाइङ किकदेखि लिएर चाहिँ रोस्टममै उक्लिने कामहरू त भयो नि त संसदमा।
8: होइन मतलब यो कुरा यो बमजी तपाईँले स्वीकार्नुहुन्छ, तपाईँलाई नै मैले प्रति प्रश्न गरेँ,
0: त्यो त भए पनि भन्नु हुँदैन, त्यो अपरिपक्वता त भयो नै, तर उहाँले
8: जुन प्रश्नको जवाब सबैले दिन सक्छ, सबैले गलत हो भनेर भन्छ, त्यो कुरा रोस्टममा के अरे त्यो कुरा संसदमा प्रतिपक्षी दलले या सत्तारूढ दलले मेरो विचारमा अब डर नमान्ने एकदम हिम्मतवाला सही कुरा गर्ने विवेकी रासोपाको कोही साथी हुनुहुन्छ भने उहाँले पनि यसको विरोध गर्नुहुन्छ, त्यसकारण यो त विवेक भएको कोही पनि मान्छेले छिको त भन्दै भन्दैन नि।
0: अब के गर्नु पर्यो प्रधानमन्त्रीले त्यसो भए प्रतिपक्षी दलको नेताको हैसियतले के भन्नुहुन्छ तपाईँ?
8: होइन उहाँले पहिलो अब के मैले चाहिँ उहाँले किन बोलेको हो त्यो कुरा चाहिँ उहाँले प्रस्याउनु पर्यो
0: प्रधानमन्त्रीले संसदमा गरे।
8: होइन होइन त्यो सही हो त, म तपाईँलाई प्रश्न गरेँ, मलाई मात्रै प्रश्न तपाईँ किन गर्नुहुन्छ, कहिले काहीँ तपाईँहरूलाई पनि हामीले प्रश्न गर्नुपर्छ,
0: के गर्नुपर्छ
8: तपाईँले भन्नुहोस् ल। बमजीलाई नै मैले आग्रह गरेँ तपाईँले प्रश्न मलाई किन गर्नु हो, तपाईँ पनि नेपाली हो, तपाईँलाई मैले प्रश्न गरेँ के गर्नुपर्छ होला, देशको प्रधानमन्त्री आजसम्म यस्तो संसारमा कसैले बोलेको छैन, यो अभ्यासमा पनि छैन, यस्तो कुरा कम्पेन्सेट गर्ने कसरी हो, कहीँ कतै नजिर भनेको पनि छैन, अब यो हुँदै नभएको कुरा नेपालमा पहिलो पटक भयो, अब त्यसकारण यसको लागि के गर्नुपर्छ होला, मैले तपाईँलाई नै प्रश्न गरेँ।
0: अब अहिलेको अवस्थामा चाहिँ नेपाल भारतको सम्बन्ध चाहिँ कस्तो छ? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई भारतमा राम्रै सम्मान भयो नि त होइन?
8: पहिलो मतलब सत्तारूढ पार्टीको चाहिँ सभापति चाहिँ त्यहाँको सत्तारूढ पार्टीले बोलाएर जानुभयो, अब स्वागत भयो, मित्रवत व्यवहार भयो, आपसी कुराकानीहरू भयो, त्यसलाई चाहिँ सकारात्मक ढंगले नै लिनुपर्छ। तर अब मित्रवत त्यो ओटमा बसेर त्यो न्यानोमा बसेर हाम्रा कुरा उहाँले कति राख्नुभयो, तमाम हाम्रा समस्याहरू छन् ती समस्यालाई उहाँले कति प्रकट गर्न सक्नुभयो, अहिले तत्कालै जुन समस्या उठिरहेको छ त्यसमा बारेमा उहाँकै पार्टीको तर्फबाट प्रधानमन्त्री हुनुभएको, हाम्रो नेपालको प्रधानमन्त्रीले रोस्टममै त्यस्तो कुरा बोल्नुभयो, ती कुराको बारेमा पनि त्यहाँ कुराकानी उठेका छन् होला, त्यसैले उहाँले राष्ट्रको पक्षमा चाहिँ एउटा अब्बल कूटनीतिक क्षमता कति देखाउनुभयो भन्ने कुरा महत्वपूर्ण हो।
0: सीमाको विषय उठेन, सीमाका विषयहरू उठेनन् होइन, जनताले उठाउनु पर्न सक्नु पर्थ्यो त्यो पनि भएन, सरकारले निर्णय नै गराएर भ्रमण भइदिएको भए अझ राम्रो हुन्थ्यो, खै उहाँहरूको त्यो पनि हुन सकेन होइन।
8: होइन मतलब ती विषयहरू यो अन्तरेमा ती लुकेको अवस्था छ, तर मलाई लाग्छ नेपालको चाहिँ राजनीतिक नेतृत्वले चाहिँ मित्रराष्ट्रमा जाँदै जहाँ कहीँ पनि जाँदै गर्दा चाहिँ द्विपक्षीय सरकारका विषयलाई सशक्त ढंगले उठाउन सक्नुपर्छ, अब्बल डिप्लोमेसी देखाउन सक्नुपर्छ भन्ने मलाई लाग्छ।
0: अब जाँदा जाँदै महामन्त्रीको हैसियतले नेपाली कंग्रेसका क्रियाशील सदस्यहरूलाई अर्थात नेता कार्यकर्ताहरूलाई तपाईँको अपील के छ, यो त देशभरि सुनिरहनु भएको छ लागौं कार्यकर्ताहरूले?
8: होइन मतलब सबै साथीहरू अध्यावधिक गर्न लाग्नु भएकै छ, यो हामी सबैको जिम्मेवारीको विषय हो। त्यो जिम्मेवारी प्रभावकारी ढंगले पूरा गर्नका निम्ति साथीहरू कटिबद्ध भएर खट्नु भएको छ, म त्यसको लागि आभार प्रकट गर्न चाहन्छु। अब अन्तिम भएको छ, थप सशक्तता प्रस्तुत गरेर यसलाई अझ बढी चाहिँ भनौँ सार्थक हुने गरी मेहनत गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेल। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
9: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
11: हजुर
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
11: लो दिन त। हेलो भन्नुहोस् त।
9: हेलो हजुर
11: हजुर,
9: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी के भने रहेछ, के भयो
11: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, किन दिन्थे?
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
13: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
12: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
13: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510 63802 98510 63802।

0: 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik vishesta harule, tapai ko man jitta barambar.
1: Tapai Radio Bihani 97.6 MHz sundai hununcha.
2: पूर्व डीआईजी के सब अधिकारी हुनुहुन्छ अधिकारी जी नेपालीहरुले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
3: धन्यवाद खेमजी
2: हैन गृह मन्त्रालय त यतिखेर गृह मन्त्री बिन बन्यो नि त प्रहरीहरुलाई अनि सुरक्षा प्रशासनलाई सशस्त्र प्रहरीहरुलाई एकदमै गाह्रो भयो बढुवा भकाहरु पनि काम बिन भए यो सरकारले चाहिँ गृह मन्त्री दिन नसके हो यो त्यसमा गृह मन्त्री काबिल कोही पनि छैनन् हुन सक्ने खालका राष्ट्रिय स्वतन्त्र पार्टीमा
3: हैन किन नहुनु राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले नवनिर्वाचित युवाहरूमा योग्यता क्षमता सबै दृष्टिकोणबाट योग्य व्यक्तिहरू छन् तर एउटा के हुन्छ भने राज्य सञ्चालनमा यो अन्तर्राष्ट्रिय अभ्यास पनि छ धेरै जसो ठाउँ भाइ म त सबै ठाउँमा छ भन्दिनँ के ठाउँहरूमा छ के छ भन्दाखेरि अलि महत्वपूर्ण की पोजिसनमा जुन चाहिँ नि पोजिसनमा आफ्नो व्यक्ति राख्यो भने अथवा आफ्नो विश्वासको व्यक्ति आफ्नो त नभनौ सबै आफ्नै हो विश्वासको व्यक्ति राख्यो भने त्यो व्यक्तिबाट आशा गरे भन्दा पनि बढी चाहिँ नि डेलिभरी हुन सक्छ र त्यो गृह मन्त्रालय भनेको के हो भने खेमजी अलिकति अलि सेक्रेसी मेन्टेन गर्ने पनि हो होइन किनभने अहिले सरकार सुशासनको जगमाथि बनेको छ सुशासनको जगमाथि बनेको सरकारले हिजोका दिनमा सर्भिस डेलिभरीमा बेइमानी गर्नेहरूलाई अनुसन्धानको चाहिँ राडारभित्र राखेको छ होइन अनुसन्धानको राडारभित्र रहेका व्यक्तिहरू कुनै पनि बेला भाग्न उम्कन सक्ने कुनै पनि बेला चाहिँ नि उपलब्ध एभिडेन्सेसहरूमाथि चाहिँ नि टेम्परिङ गर्न सक्ने होइन वा अन्य पनि हुन सक्छ नि त्यस्तो चाहिँ नि हुन सक्ने अवस्था जहिले पनि विद्यमान रहन्छ त्यसले गर्दा आफ्नो नजिकको विश्वासिलो चाहिँ नि व्यक्ति चाहिँ नि गृह मन्त्रालयको चाहिँ नि पोजिसनमा बस्यो भने चाहिँ काम गर्न पनि सजिलो हुन्छ र काम गर्दा त्यो काम चाहिँ प्रभावकारी पनि हुन सक्छ भन्ने हिसाबले
2: अहिले चाहिँ अब गृह मन्त्रालयमा गृहमन्त्री बिन हुँदाखेरि त होइन प्रहरीहरूलाई निकै गाह्रो भएको समाचारहरू आइरहेका छन् होइन गृह मन्त्रालय सम्हालेका प्रधानमन्त्रीसँग त एक्सेस नै छैन धेरै मान्छेले उहाँलाई भेट्नै पाउनु हुँदैन समस्या छ नि त
3: हो होइन खेमजी तपाईँको कुरामा मेरो एकदमै सहमति छ तपाईँको के हुन्छ भने काम चाहिँ नि रोकिँदैन तर प्रभावकारी डेलिभरी हुन सक्दैन होइन किनभने नीतिगत निर्णयहरू छिनछिनमा नीतिगत निर्णयहरू गर्नुपर्ने अवस्था हुन्छ म खेमजीलाई भनौँ प्राय सो आइजी साहबहरू होइन सुरक्षा निकायका प्रमुखहरूले यस बेला भन्नुहोस् न नयाँ सरकार बनेको छ विभिन्न मुद्दाहरू चाहिँ नि अनुसन्धान गर्ने क्रममा सुरक्षा निकायहरू छन् यस्तो बेला हाई प्रोफाइलका व्यक्तिहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने हुँदा यसमा गृहमन्त्रीसँग पल पल समन्वय गर्नुपर्ने अवस्था आउँछ हेर्नुहोस् अब गृहमन्त्री चाहिँ भएको अवस्थामा त उहाँलाई भेट्न सजिलो हुन्छ सुरक्षा निकायका चिफहरूलाई पनि वा के अरे सरकारवाला अफसरहरूलाई पनि सजिलो हुन्छ तर प्राइम मिनिस्टरको पद त हामी सबैलाई थाहा छ नि यस्तो पद हो कि जो विभिन्न भूमिका उहाँमाथि आएर जोडिएको हुन्छ होइन उहाँको व्यस्तता समयको चाहिँ नि व्यवस्थापन गर्न एकदमै गाह्रो पर्ने हुँदा सुरक्षा निकायले गृहमन्त्रीलाई जस्तो उहाँलाई जुनसुकै समयमा पनि भेट्ने चाहिँ नि अनुकूल त्यस्तो चाहिँ नि अवस्था हुँदैन यस बेला चाहिँ नि महत्त्वपूर्ण घटनाहरूको बारेमा रिपोर्टिङ गर्ने र भइरहेको चाहिँ नि ठुला ठुला हाई प्रोफाइल व्यक्तिमाथि लक्षित मुद्दाको अनुसन्धानको प्रगति विवरण पनि होइन जाहेर गर्नुपर्छ थप निर्देशनहरू लिनुपर्छ यो मात्रै होइन तपाईँको अहिले हेर्नुहोस् त यहाँलाई थाहा होला नि सुदनजी गृहमन्त्री भएको बेलामा उहाँले चाहिँ नि धादिङतिरको त्यो दैवी प्रकोप त्यो ट्रेनिङ सेन्टर छ नि हाम्रो सशस्त्रको होइन तपाईँको मनसुन पूर्व उहाँले त्यहाँको पनि दौडा लगाउनु भएको थियो तयारीबारे होइन किनभने एउटा गाडी चाहिँ नि प्लङ भयो भने नदीमा प्लङ भयो भने बङ्गलादेश भारतबाट गोताखोर मगाउनु पर्ने अवस्था थियो त्यो बेला होइन अहिले त अब हाम्रै नेपालकै सुरक्षाकर्मीहरू पनि सक्षम छन् खालि त्यो के हो भन्दाखेरि स्व साधनको मात्रै चाहिँ नि कमी छ होइन त्यसले गर्दा यो अवस्थामा चाहिँ नि के अरे गृहमन्त्रीको आवश्यकता चाहिँ नि सुरक्षा निकायलाई खड्किन्छ अर्को कुरा सुरक्षा सङ्गठनमा नयाँ नयाँ योजनाहरू अहिले पाइपलाइनमा छन् होला अहिले चाहिँ नि जस्तो बजेट पनि आयो बजेट आउने बित्तिकै ठुला ठुला चाहिँ नि प्रोजेक्टहरू अगाडि बढाउने के अरे योजनामा सुरक्षा निकायहरू चाहिँ नि छ होला यस्तो बेलामा गृहमन्त्रीको चाहिँ नि आवश्यकता सुरक्षा निकायलाई पर्छ, गृहको के अरे नेतृत्वको अभावले गर्दा हेर्नुहोस् एउटा के हुन्छ भने गम्भीर प्रशासनिक संकट पनि उत्पन्न हुन सक्छ। तत्काल त्यो संकट नदेखिएला तर सनै सनै यसको चाहिँ नि असर पछि देखिन्छ।
2: अब अहिले त अब यो जेन्जी विद्रोह भयो देशमा होइन, सुरक्षा दस्ताको हामीले कुरा गर्ने हो भने सुरक्षा फितलो भयो, कमजोर भयो, नेपाली सेनाको भूमिकामाथि पनि अहिले प्रश्नहरू आइरहेका छन्। मानव अधिकार आयोगले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ नि त होइन, त्यो प्रतिवेदन अनुसार त संसदमै भएका कतिपय मान्य सदस्यहरू पनि लाई पनि सूक्ष्म रूपमा अनुसन्धान गर्न भनेको छ। यो त संवैधानिक अङ्ग हो, यो भोलि चाहिँ यो कार्यवाही प्रक्रियामा त जानुपर्छ नै यो प्रतिवेदन होइन। यी समग्र कुराहरूलाई हेर्ने हो भने मानव अधिकार आयोगले दिएको प्रतिवेदनमा तपाईँको टिप्पणी के छ?
3: एउटा के हुन्छ भने तपाईँको मानव अधिकार आयोगले दिएको टिप्पणी विगतका आयोगले दिएको टिप्पणी भन्दा अलिकति तपाईँको ठोस रूपले आएको जस्तो लाग्छ, तर पनि त्यो चाहिँ अपूर्ण छ। हेर्नुहोस् यो किन मैले अपूर्ण छ भने त्यहाँ केही सांसदहरूको केही अन्य व्यक्तिहरूको पनि नामावली आयोगले चाहिँ नि उल्लेख गरेको छ। जुन नामावलीमा उल्लेख भएका व्यक्तिहरू कोही मानवीय सेवामा खटिएका थिए, दृश्यले बोल्छ, मैले बोले होइन दृश्यले बोल्छ, कोही मानवीय सेवामा खटिएका थिए, कोही आफ्नै श्रीमतीको स्वास्थ्य उपचारको सिलसिलामा हस्पिटलमा थिए अरे है, कोही कता थिए अरे, भन्नाले जो व्यक्ति प्रत्यक्ष रूपले उपस्थित भएर निर्देशन दियो अरे त्यहाँ होइन, यो तपाईँको विध्वंस मचाउनेहरूलाई निर्देशन दिने, सहयोग गर्ने, मोटिभेट गर्ने होइन, प्रभोक गर्ने, त्यस्ता व्यक्ति बाहेक पनि त्यहाँ अधिकांश सांसद लगायत अन्य व्यक्तिहरू चाहिँ नि प्रत्यक्ष रूपले संलग्न चाहिँ नि नभएको अवस्था चाहिँ नि हामीले पनि समाचार विश्लेषण गर्दा दृश्यहरू हेर्दा देखेका छौँ। अब त्यस्ता व्यक्तिलाई मानव अधिकारको उल्लङ्घन गर्यो भनेर सिफारिस गरेका व्यक्ति नै मानव अधिकारबाट चाहिँ नि उनीहरूको पनि मानव अधिकार हनन हुन्छ भने होइन, प्रतिवेदन त हेर्नुहोस् अन्य तपाईँले खेमजी एउटा के बुझ्नु पर्यो भने अन्य आयोगहरूले समितिले दिएको प्रतिवेदन जस्तो मानव अधिकार आयोगले दिएको प्रतिवेदन यो हलुको हुँदैन। हेर्नुहोस् हामी विभिन्न मानव अधिकार सम्बन्धी तपाईँको सन्धि महासन्धिहरूमा हस्ताक्षर गरेका छौँ, संयुक्त राष्ट्र संघका विभिन्न चाहिँ मानव अधिकार संघ संस्थाहरूले यो घटनालाई नजिकबाट निहालेर चाहिँ हेरेको छ, यो राष्ट्रिय होइन, यो त अन्तर्राष्ट्रियकरण नै भइसकेको मुद्दा हो यो, त्यसले गर्दा यसबाट सजिलैसँग आयोग भन्नुहोस्, नेपाल सरकार भन्नुहोस्, सम्बन्धित निकायहरू भन्नुहोस्, उम्किने अवस्था त म त देख्दिनँ। हेर्नुहोस् यो त एकदम गम्भीर विषय हो।
2: अहिलेको अवस्था मानव अधिकार आएको प्रतिवेदन यदि कार्यान्वयन नगर्ने, यसलाई चाहिँ होइन हेलचेक्राइ गर्ने काम भयो भने चाहिँ विदेश भ्रमणमा जाँदा कहाँ जाँदा मानव अधिकार आयोगले चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार आयोगले निगरानीमा राख्न सक्छ, जवाब पक्राउ हुन सक्छन् होइन,
3: त्यसमा कुनै शङ्कै छैन। तपाईँको कपिल वस्तुको चन्द्र निगापुरको प्यारेकमा कुमार लामा जी हुँदा होइन हुँदाखेरि हेर्नुहोस् त अब उहाँको गल्ती थियो कि थिएन थाहा छैन, मेरो म त हामी तनहु जिल्लामा उहाँ मेजर हुनुहुन्थ्यो, म डिएसपी थिएँ, हामी सँगै काम गरेको राम्रो व्यक्ति हो उहाँ, अब के भएर उहाँमाथि आरोप लाग्यो, तर उहाँलाई हेर्नुहोस् त थाहा नै थिएन नि त, स्वयं व्यक्ति कर्नेललाई नै थाहा रहन्छ कि म माथि निगरानी चाहिँ भइरहेछ है भनेर होइन, डिटेन हुनुभयो नि त उहाँ, भनेपछि यो कुरालाई गम्भीर रूपमा लिनुपर्छ भने यो चाँडो टुङ्गाउनु पर्यो, किनभने प्रहरीको पनि नामहरू आएको छ, हेर्नुहोस् सुरक्षा निकायको नाम, सुरक्षा निकाय आफै पहिला भिक्टिम भइसकेका छ, हेर्नुहोस् है सुरक्षा निकायलाई भेटिङमा राखियो पारियो होइन, एउटा करियर डेभलपमेन्टको सवालमा विदेशका प्रशिक्षणहरूले पनि ठुलो चाहिँ नि भूमिका खेल्छ। हेर्नुहोस् त्यो प्रहरी अधिकृतहरू बाहिर गएर प्रशिक्षण लिने अवस्था, वा चाहिँ वा राज्यले संयुक्त राष्ट्र संघका विभिन्न मिसनहरूमा होइन पठाउँदाखेरि अवरोध हुने चाहिँ अवस्था आयो भने त प्रहरी अधिकृतको पनि त भविष्य चाहिँ टुङ्गो त लाग्दैन नि। यो बेला सरकारले गम्भीरताका साथ अस्ति प्रधानमन्त्रीज्यूले बोलेको मैले पनि सुनेको थिएँ, यो छोटो जिस्ट मात्रै होइन सारांश मात्रै उहाँले चाहिँ हेरेको बताउनुभयो, औपचारिक रूपले आयोगले त्यो हजारौं पृष्ठको लामो के अरे ठुलो त्यो के अरे प्रतिवेदन औपचारिक रूपमा नबुझाएको गभर्मेन्टलाई भन्ने कुरो भएको थियो, यसमा त अब हामीलाई थाहा छैन कि उहाँहरूलाई थाहा होला कि मानव अधिकार आयोगलाई थाहा होला होइन, यो कुरा गम्भीर छ, अन्य विषयलाई थाँती राखेर भोलि गरौँला पर्सि गरौँला निको पर्सि गरौँला भने जस्तो विषय यो होइन। हेर्नुहोस् यो गम्भीर छ, यो सुरक्षा निकाय र नाम आएका व्यक्तिहरू है को त भोलि चाहिँ नि अन्तर्राष्ट्रिय
2: यदि समयमा कार्यान्वयन भएन भने अन्तर्राष्ट्रिय रूपमा पनि उनीहरूलाई निगरानीमा राख्या हुन्छ जहाँ गएर पनि ट्र्याकडाउनमा पार्न सक्छ होइन
3: हो एकदम स्योर थियो
2: अब कार्यान्वयन हुन चाहिँ जटिलता छ नि त फेरि सत्तापक्षकै व्यक्तिहरू परेका छन् त्यसमा 17 जना त सांसदकै नाम छ
3: मलाई त के लाग्छ भन्दा जस्तो आफ्नै क्याबिनेटको 2 जना नजिकका व्यक्ति उहाँले नै के अरे मन्त्रीमा चाहिँ नि स्थान दिएको व्यक्तिलाई नै आरोप लाग्ने बित्तिकै प्राइम मिनिस्टरजीले हटाउनुभयो नि त्यसले गर्दा उहाँ चाहिँ नि लिनियन्ट हुनुहुन्छ जस्तो होइन दया भाव राख्नुहुन्छ जस्तो मलाई लाग्दैन किनभने होइन आयोगको रिपोर्ट आउने बित्तिकै उहाँहरूलाई दोषी करार गरिहाल्न हुन्न कि यो भाष्य किन हामी बनाउँछौ यो त तपाईँको उहाँको कानुनी सल्लाहकार छ सरकारको कानुनी सल्लाहकार महान्यायाधियोक्ता छ उहाँको टिमले यसलाई अध्ययन गर्ला होइन पछिबाट मुद्दा चल्छ भन्ने व्यक्तिहरूलाई चाहिँ नि फौजदारी अभियोग चाहिँ नि आकर्षित हुने भयो भने त्यही अनुसार चाहिँ नि नेपाल प्रहरीले चाहिँ नि हेर्ला वा अन्य थप कानून चाहिँ नि मानवता विरुद्धको अपराध हो थप कानून चाहिँ नि आकर्षित हुनुपर्ने हुन्छ बनाउनु पर्ने हुन्छ भन्ने भयो भने सरकारले त्योतिर पनि चाहिँ नि ध्यान देला होइन तर जे गर्नुपर्ने हो होइन छिटोभन्दा छिटो चाहिँ नि टुङ्गिने अवस्था आयो भने होइन के अरे पीडितहरूले पनि सहितका चाहिँ नि अहिले सहित बित्नुभयो होइन हामी हाम्रो सामु त हुनुहुन्न तर उहाँहरूको चाहिँ नि अभिभावकहरूले न्याय चाहिँ नि पाउनुहुन्छ हेर्नुहोस् राष्ट्रले नै न्याय पाउँछ किनभने राष्ट्रले पनि अभिभावकले त आफ्नो चाहिँ नि के अरे काख चाहिँ नि खाली के अरे भएको छ उहाँहरूको तर राष्ट्रले पनि धेरै पीडा चाहिँ नि भोगेको छ हेर्नुहोस्
2: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
3: थ्याङ्क यू
2: उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका पूर्व डीआईजी सुरक्षा विज्ञ केशव अधिकारी आदरणीय श्रोता नेपाली बसको समय सकिएको छ खेम बम बिदा चाहन्छु नमस्कार

0: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 10 बज्यो।
1: सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: प्रभात गुरु आमा
1: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
0: वैदेशिक रोजगारीको विषयमा गुरु आमा
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
2: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64
10: बुढा आज इन्टरभ्यू थियो के भयो त
11: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि भोलिबाटै काममा जाने
10: होइन के भन्छ कसरी नि
11: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
12: विभा रेमन सुटिंग हाउस एण्ड रितेश टेलर्स हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टी का लागि स्वदेशी तथा विदेशी कपड़ा को साथै उच्च स्तरीय कारीगर द्वारा सिलाई गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
13: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकी छैन अनि कहाँबाट लिएर आउने गहना
14: नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
13: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
15: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुन चाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
14: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र रसाइली सम्पर्क मोबाइल नम्बर 9841639953
15: बाजेदेखि नातिसम्म विश्वासाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
16: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
17: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ
16: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
17: जनरल मेडिसिन सेवा
16: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
17: बालरोग सम्बन्धी सेवा
16: स्त्री रोग सम्बन्धी सेवा
17: मुटुको इको र भिडियो एक्सरे सेवा
16: ल्याब टेस्ट
17: भिटामिन डी
16: भिटामिन बी 12
17: आइरन प्रोफाइल
16: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
17: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
16: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
17: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारु गरिएको सहर्ष जानकारी गराउँदछौ
16: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363
17: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
18: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलोका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोप्राइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।

0: होइन, आजभोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के। यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
0: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
0: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ।
1: हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
0: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
2: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
4: राष्ट्रको लागि बक्सिङ,
5: स्वास्थ्यको लागि बक्सिङ,
4: आत्मरक्षाको लागि बक्सिङ,
3: जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाड़ीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
0: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
3: समय बिहान र बेलुका।
0: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841564499 9841564499।
3: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-45-62-86-16 र 98-10-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
0: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू
2: अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिन एमाले चोकबाट 6 घर तल
0: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
0: 9861705544 अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला?
9: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808887878।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: चप्पलकिन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसके नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 9741031429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 9841715542, 9861026611 र 010520542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
4: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोभाइडर रमेश परियार सम्पर्क मोबाइल नम्बर
4: 9860-2458-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-93 सम्पर्क गर्नु होला नि
4: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी 12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थपो जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
6: बाबा बाबा म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ
5: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
5: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिन एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
10: 9861975447।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि

0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टोकिशोर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टोकिशोर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर। छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860-2458-43।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: लस्तो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी याङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गुर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87882 फोन सेन्जिम सेगो है रोमा।
1: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: बाबा बाबा म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
2: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छगर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
2: 9861975547।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटा र धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9851063802।
0: राष्ट्रको लागि बक्सिङ,
1: स्वास्थ्यको लागि बक्सिङ,
0: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
1: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटार तर्फ, ओम शान्ति भवन नजिकै।
0: समय बिहान र बेलुका।
1: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 9841465649। 9841465649।
0: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, केही सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने,
4: ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, फुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
1: लस है मेबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रोनेल मा सिंगबे सूर सिंगजेपल मुबा होले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस दादिंग बेसी सुगम टोलरी स्टेग होय रोमा हुजुरी नी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यरी यंगबा असेम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511782 फोन सिङजिम सेगो है रोमा।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: लो किन नि, के भयो, सन्चो भएन?
5: होइन, यतिकै जानै मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति कामले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
8: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
11: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
10: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
11: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
10: मंगल सुनजाति पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
11: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98141725042, 98160266611 र 01052542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141667064, 98141667064।
12: ओहो, होइन के हो, नयाँ स्कुटर?
8: अझ हातमा सुनको औठी पनि
12: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
8: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
12: रोमन मोबाइल घड़ी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्ट पुर्जा घड़ी रेडियो टीवी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
8: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
12: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
8: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
13: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
14: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
14: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
8: ल टिप्नुहोस् प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 9843007437 र 01050090093 सम्पर्क गर्नुहोला नि
14: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437
15: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
10: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
0: अरु अनुसार विभिन्न स्कूल कॉलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट सगर तल
10: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
10: 9861705544
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदामा गएर सेवामा नफर्किएकाहरूबाट 10,46,00,000 भन्दा बढ़ी रकम फिर्ता भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अध्ययन विदा लिएर सेवामा नफर्किएका प्राध्यापकबाट हालसम्म 10,46,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भएको जानकारी दिनुभएको छ। आज सामाजिक सञ्जालबाट जानकारी दिँदै उहाँले मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा उक्त रकम फिर्ता भएको बताउनु भएको हो। उहाँका अनुसार अझै केही प्राध्यापकहरू रकम फिर्ता गर्ने प्रक्रियामा छन्। अध्ययन विदा भनेको विश्वविद्यालयलाई राम्रो प्राज्ञिक जनशक्ति विकास गर्ने उद्देश्यले दिइने अवसर हो, तर सार्वजनिक स्रोत र राज्यको लगानीमा प्राप्त उक्त सुविधा दुरूपयोग गरी सेवामा नफर्किने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक र नैतिक क्षति पुर्याएको छ। मन्त्री पोखरेलका अनुसार मन्त्रालयले यस विषयलाई गम्भीरतापूर्वक फिर्ता भएको जानकारी दिनुभएको छ। आज सामाजिक सञ्जालबाट जानकारी दिँदै उहाँले मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा उक्त रकम फिर्ता भएको बताउनु भएको हो। उहाँका अनुसार अझै केही प्राध्यापक

0: प्रतिबद्ध रहेको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा ललितपुरमा राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। सभामुख अर्यालले दलित समुदायले लामो समयदेखि भोग्दै आएका समस्या पीड़ा र चुनौतीप्रति संसद सचेत रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि सदनले गम्भीरतापूर्वक काम गर्ने विश्वास व्यक्त गर्नुभयो। सशस्त्र प्रहरी बलको हेडक्वार्टर स्थित एमटी शाखा सवारी शाखामा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ। सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायक महानिरीक्षक डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णु प्रसाद भट्टका अनुसार डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन भएको छ। घटनाबारे छानबिन गर्न हामीले समिति गठन गरेका छौं। समितिले काम शुरू गरिसकेको छ, प्रवक्ता भट्टको भनाई छ। थापा नेतृत्वको समितिलाई म्याद तोकिएको छैन, सकेसम्म छिटो छानबिन सकाएर प्रतिवेदन पेश गर्न भनिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेपाली कांग्रेसमा अहिलेसम्म 375,000 क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता अध्यावधि गरेका छन्। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यलाई डिजिटल्ली अध्यावधि गर्ने समय दिएको छ। यो समाचार तयार पार्दासम्म 375,000 सदस्यता अध्यावधि गरेको सदस्यता व्यवस्थापन समितिका सदस्य एवं पार्टी सह महामन्त्री प्रकाश स्नेह रसाइलीले जानकारी दिनुभयो। यो संख्या बढ़ेर साँझसम्म 4,00,000 पुग्ने अनुमान रहेको रसाइलीले जानकारी दिनुभएको छ। अबल शमशेर राणा सहित 183 जना नेताले पहिलो चरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका छन्। काठमाडौँ उपत्यकामा उपलब्ध केही पदाधिकारी तथा केन्द्रीय सदस्य जनवर्गीय संगठन पदाधिकारी र सदस्यहरू गरी 183 जनाले पार्टी परित्यागको घोषणा गरेका हुन्। पदाधिकारीमा उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री धवल शमशेर राणा, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला, सगुन सुन्दर लावती, धनुषुर साई, मीना साई, दिलविकास राज भण्डारी, नानीमैया आचार्य लगायत रहनु भएको छ। उहाँहरू अधिकांशलाई अध्यक्ष राजेन्द्र लिङदेनले कार्यवाही गर्नुभएको थियो। धवल शमशेरले नयाँ पार्टी बनाउने तयारी गर्नुभएको छ। विराटनगर महानगरपालिकाले पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न 59 महिनासम्मका 11,630 जना बाल बालिकालाई पूर्ण खोपको पहुँचमा पुर्याएपछि सो लक्ष्य हासिल भएको महानगरपालिका खोप शाखाले जनाएको छ। महानगरपालिकाका अनुसार पूर्ण खोप प्राप्त गर्ने बाल बालिका मध्ये 0-11 महिनाका 2,139 जना, 12-15 महिनाका 977 जना, 16-23 महिनाका 1,548 जना तथा 24-59 महिनाका 6,966 जना रहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान

0: दिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। भारतको बिहार स्थित मुजफ्फरको एक निजी अस्पतालको आईसीयूमा आग लागि हुँदा कम्तीमा 4 जनाको मृत्यु भएको छ। बिहार सरकारले मृतकका परिवारलाई जनै 4 लाख भारु आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार शर्ट सर्किट भएका कारण अस्पतालको आईसीयूमा आग लागि भएको देखिन्छ। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले यस दुर्घटनामा 4 जनाको मृत्यु भएको पुष्टि गरेका छन्। यता इरानले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षति ईरानी ड्रोन आक्रमणबाट नभई अमेरिकी निर्मित प्याट्रिएट क्षेपयास्त्र प्रतिरक्षा प्रणालीको खराबीका कारण भएको दावी गरेको छ। अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले कीर्तिमानी ब्याटिङ गरेका छन्। अन्तर्राष्ट्रिय टी20 खेलमा लगातार 2 शतक प्रहार गर्दै भुर्तेलले कीर्तिमान बनाएका हुन्। आज भुर्तेलले एसियन गेम्स छनौटमा मलेसिया विरूद्ध 126 रन बनाएका छन्। उनले 54 बल खेलेर 14 चौका र 8 छक्का प्रहार गरे। यसअघि उनले छनौटमै चीन विरूद्ध 129 रन बनाएका थिए। लगातार 2 शतक प्रहार गरेपछि भुर्तेलले दिपेन्द्र सिंह ऐरीलाई पछि पार्दै नेपालका लागि टी20मा सर्वाधिक रन बनाएका छन्। टी20मा आफ्नो रन 2240 पुर्याएका छन्। र यता रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः शुरू भएको छ। बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले 1 महिना निर्माण कार्य रोकेको थियो। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। अध्ययन विदा लिएर सेवामा नफर्केका तिर्वीका प्राध्यापकबाट करिब 10.5 करोड़ फिर्ता। जातीय भेदभाव र छुवाछुत उन्मूलन गर्न संसद प्रतिबद्ध रहेको सभामुखद्वारा जानकारी। दलित समुदायको सम्मान नभएसम्म नेपाली समाज न्यायपूर्ण र समतामूलक हुन नसक्ने दावी। रोल्पामा भएको जीप दुर्घटनामा मृतकको पहिचान खुल्यो। दुर्घटनाबारे थप अनुसन्धान जारी। सशस्त्र प्रहरी बलको हेडक्वार्टर स्थित सवारी शाखामा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन। कंग्रेसमा अहिलेसम्म 3,75,000 क्रियाशील सदस्यता अध्यावधिक। धवल शमशेर सहित 183 जना नेताले छाडे राप्रपा। विराटनगर महानगरपालिकाद्वारा पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल। बिहारको एक निजी अस्पतालको आईसीयूमा आगलागी 4 जनाको मृत्यु। कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात रहेको इरानको आरोप। र कुशल भुर्तेलले प्रहार गरे अन्तर्राष्ट्रिय टी20 खेलमा लगातार 2 शतक। नेपालका लागि टी20मा सर्वाधिक रन। गौतम बुद्ध क्रिकेट रंगशालाको रोकिएको काम पुनः शुरू। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो।
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेज्यू म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 98-60-24-58-43।
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोप्राइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
7: बाबा बाबा म टाढो स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे, मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिङ, एमाले चोकबाट छगर तल
11: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861975447
6: शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
5: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
6: साथै आकर्षक डिजाइनका पार्टी सुज स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह सम्पर्क नम्बर 9845556656 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बिचबजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह सम्पर्क नम्बर 9812205553 9812205553।
1: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के। यो झ्यानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
5: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
4: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
5: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
5: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
6: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
7: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
4: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
3: राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
8: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
9: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यताजाउँ आफै उताजाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङदेखि बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
5: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
4: सम्पर्क मोबाइल 9741031429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
7: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
6: 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
8: बाबा बाबा, म चाँडै स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
0: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
0: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
7: 9861-7045-47।
10: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
11: यसै परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपडा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाइमा विशेष छुटको व्यवस्था गरेको छ।
10: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह, सम्पर्क नम्बर 9845-55-66-56, 9828-049-215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह, सम्पर्क नम्बर 9812-2025-53, 9812-2025-53।
12: सुन्न, हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी गरे नि,
4: हो र होइन होला त्यस्तो त
12: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भो भन त
4: के भएन मिस
12: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
13: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
14: नेपाल सरकार विज्ञापन बोर्ड
5: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0597-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
5: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0597-437
15: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105-20-283 र 0105-20-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
1: सिद्धलेक गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलिक गाउँपालिका कृषि विकास शाखा, धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
7: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
9: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
9: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: राष्ट्रको लागि बक्सिङ,
14: स्वास्थ्यको लागि बक्सिङ,
13: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
14: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटार तर्फ, ओम शान्ति भवन नजिकै।
13: समय बिहान र बेलुका।
14: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
13: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
15: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: 우리 에러다 라우.
1: 아하, 코디를 한번 먹었었다. 까바들라고.
0: 까바도 오노니. 멀리 디디바니 순자리 거거나 우드고바다 라고니.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111 9849241111। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64 9141-68-67-64।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
6: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
6: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
7: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
5: 9851-87-882 गल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
8: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
9: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिनँ म।
6: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843-097-433 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-057-437।
10: छाचुत नगर, आज कति दिन रे?
11: 3 दिन भयो।
10: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
11: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
10: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
11: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
12: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
10: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
13: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खान त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखाको समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 98604253।
4: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
7: रेडियो बिहानी समय संकेत, यति बेला साँझको 6 बज्यो।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज।
2: अब तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिकन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौं आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। अघिल्लो अध्ययनमा हामीले गलातीको पुस्तकको परिचय, पावलको अभिवादन र ख्रिस्टबाट पाइने उद्धारको बारे चाहिँ सिक्यौं भने आज हामी कुन मुख्य विषयहरूमा चाहिँ केन्द्रित हुँदै यो अध्ययनलाई चाहिँ अगाडि बढाउनेछौं त दाई?
3: भाइ, गलातीको पुस्तक अत्यन्त महत्वपूर्ण र आशिषमय छ। यो सुसमाचारको वास्तविकतामा आधारित छ, जुन त्यति बेलाका मण्डलीहरूका लागि मात्र होइन आजका मण्डलीहरूका लागि पनि उत्तिकै सान्दर्भिक छ। आज हामी विशेष गरी सुसमाचारको सच्चाई र पावलको निष्कर्षबारे अध्ययन गर्नेछौ।
2: त्यही तपाईँले सुसमाचारको सच्चाई भन्नुभयो, कृपया यसलाई अझै स्पष्ट पारिदिनुहुन्छ?
3: अवश्य पनि भाइ। सुसमाचार केवल राम्रो सन्देश मात्र होइन, यो त येशू ख्रिष्टको मृत्यु, गाडिनु र पुनरुत्थानको ऐतिहासिक, वास्तविक र आध्यात्मिक सत्यतामा आधारित छ। यही नै हाम्रो विश्वासको आधार हो र यस अध्ययन मार्फत हामी यसको गहिराईलाई बुझ्नेछौ।
2: त्यसो भए दाई, आजको अध्ययनले हामीलाई सुसमाचारलाई ग्रहण गर्न र त्यस अनुसार जीवन बिताउन चाहिँ सहायता गर्ने रहेछ, होइन त?
3: ठिक भन्नुभयो भाइ तपाईँले। आजको अध्ययनले हामीलाई परमेश्वरको अनुग्रहमा आधारित सुसमाचार बुझ्न र त्यसमा अडिक रहन सिकाउनेछ। त्यसैले आउनुहोस् यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र साँचो सुसमाचारलाई हृदयदेखि ग्रहण गरौं।
4: मित्रहरू, हामीले गलातीको पहिलो अध्यायको पद एकदेखि पाँच पदसम्म हेरिसकेका छौं, जसमा हामीले विशेष गरी पावलको अभिवादनको बारेमा हेर्यौं। आज हामी एक अध्याय छ पददेखि दश पदसम्मबाट हेर्नेछौ। यहाँ हामी देख्नेछौ खास विषयतिर पावल प्रवेश गर्छन्। पावल यहाँ आफ्नो विषयलाई भन्छन्, ऊ नम्रदेखि क्रोधित हुन पुग्छन् किनकि तिनीहरूले त्यहाँ सुसमाचारको विकृत गरिरहेका थिए, बिगारिरहेका थिए। पावल आफ्नो जीवन सुसमाचारको लागि दिन्छन्। गलाती एक अध्याय छ पदमा भन्छन्, म उदेक मान्दछु कि जसले तिमीहरूलाई ख्रिष्टको अनुग्रहमा बोलाउनु भयो उहाँबाट तिमीहरू यति चाँडै अरू सुसमाचारतिर फर्किरहेछौ। यहाँ सुसमाचारका दुई पहलुहरू छन् र यसलाई दुई प्रकारको भावको लागि प्रयोग गर्न सकिन्छ। पहिलो, सुसमाचारको सच्चाई र दोस्रो, सच्चाईको व्याख्या। सुसमाचारको सच्चाईहरू मृत्यु, उहाँको दफनाई र उहाँको शारीरिक बौरी उठाई हो। पावल कोरन्थीको मण्डलीलाई भन्छन्, किनकि सबैभन्दा पहिले म तिमीहरूलाई सम्पन्छु जो मैले पनि प्राप्त गरे। पावलले सुसमाचारलाई उत्पादन गरेनन्, उसले यसलाई प्राप्त गरे कि कसरी ख्रिष्ट धर्मशास्त्रको वचनअनुसार हाम्रा पापको निम्ति मरे र गाडिए र त्यो फेरि कसरी शास्त्रको वचन अनुसार बौरी उठे। यो पहिलो कुरन्थी 15:3-4 पदमा पावल कुरन्थियनहरूलाई लेख्छन्। यिनीहरू सुसमाचारका ऐतिहासिक तथ्यहरू हुन् जुन परिवर्तन हुन सक्दैन। यस तथ्यहरूलाई आफ्नो सुसमाचारमा राख्नु भएको छैन भने तपाईँले कहिले पनि सुसमाचारलाई प्रचार्नु भएको छैन। सुसमाचारको दोस्रो भाव हो सुसमाचारको सच्चाईलाई व्याख्या गर्नु। तिनीहरू विश्वासद्वारा लिनुपर्छ, अरू केहीद्वारा होइन। अहिले गलातीहरूलाई लेखिएको पाउलको पत्रले सुसमाचारको तथ्यहरूको व्याख्यासँग सम्बन्ध राख्छ। गलातियन प्रदेशमा यहुदी विश्वासीहरूले पाउललाई पीछा गरे। तिनीहरूले सुसमाचारका तथ्यहरूलाई चुनौती गरेनन्। त्यसो त 5,000 मानिसहरूले एकै पल्टमा येशूलाई उहाँ बौरी उठ्नु भएपछि देखेथे। जब तपाईसँग त्यहाँ त्यति धेरैजना साक्षीको रूपमा कोही छन् भने तपाईले सुसमाचारको तथ्यलाई अस्वीकार गर्न इन्कार गर्न सक्नुहुन्न। तिनीहरूले अघि बढ़ाइरहेको हेरेसी पाखण धर्म ती तथ्यहरूको व्याख्या अर्थ खुलाइको सम्बन्धमा थियो। तिनीहरू अति नै चलाक हुँदै यस प्रकारले उहाँ बौरी उठ्नु भएपछि देखेथे। जब तपाईसँग त्यहाँ त्यति धेरैजना साक्षीको रूपमा कोही छन् भने तपाईले सुसमाचारको

र हामीले सुसमाचार ग्रहण गर्यौं। हामी परिवर्तन भयौं, हामी बदल्यौं। हामी जान्दछौं कि ख्रीष्ट हाम्रो मुक्तिदाता हुनुहुन्छ र हामीहरू विश्वासीहरूको बधनमा छौं। तब ती यहुदी वादी ख्रिस्टियनहरूले उत्तर दिन्थे, ओ धेरै राम्रो, दाइ पावलले तपाईहरूलाई जति बताउनुभयो एकदमै ठीक बताउनु भएको छ, तर याद राख अरू कुरा पनि उसले बताउनु पर्ने थियो जुन बाँकी छ। के उसले मूसाको व्यवस्थालाई मान्नुपर्छ भन्ने कुरा बताए? ओ उसले बताएनन्, ठीक छ, उसले त्यो बताउनु पर्ने थियो। ठीक छ, तपाईहरू ख्रिस्टमाथि विश्वास गर्नुहुन्छ, तर त्यसको साथै तपाईहरूले मूसाको व्यवस्थालाई पनि पालन गर्नुपर्छ, नत्र तपाईहरूको उद्धार हुने छैन। यो 100 भन्दा पुरानो हेरेसी वा पाखण्ड धर्म हो र यो अझै पनि हामीसँग छ। अर्थात अनुग्रहको सुसमाचारमा केही जोड्ने कुरो, यो सित्तैमा विश्वास गरे पाइन्छ भन्ने कुरालाई छाडेर केही गरेर पाइन्छ भन्ने विश्वास हो। सित्तैमा विश्वासद्वारा मात्र उद्धार पाइन्छ भन्ने कुरालाई छोडेर विश्वासको साथमा अरू पनि हुनुपर्छ भन्ने कुरो हो। प्रत्येक झुटा शिक्षा र झुटा धर्महरूले उद्धार पाउन केही न केही काम गर्नुपर्छ भन्छन्। यहाँ एक चाखलाग्दो कुरा पाउले फिलिपिन जेलरलाई भन्छन्, प्रेरित 16 अध्यायको 31 पदमा, प्रभु येशूमा विश्वास गर्नुहोस् र तपाईले उद्धार पाउनुहुनेछ। सिमन पत्रुसले पनि भने, प्रेरित 4 अध्यायको 12 पदमा, अब न त अरू कसैबाट मुक्ति छ किनकि स्वर्गीय मुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन जसबाट हामीले उद्धार पाउन सक्छौ। ख्रीष्टले आफ्नो चेलाहरूलाई अनुग्रहद्वारा उद्धार पाइन्छ भन्ने सुसमाचार प्रचार गर्न बताएका थिए। तिनीहरूले उद्धार पाउनको लागि अरू कुनै कुरा गर्न आवश्यक थिएन, तर तिनीहरूले परमेश्वरमा विश्वास मात्र गर्नु पर्थ्यो जो परमेश्वरले तिनीहरूको निम्ति पहिले नै गरिसक्नु भएको थियो। सुसमाचारले अरू सबै कर्महरूलाई बन्द गर्दछ। यसकारण पावल यहाँ गलातीको विश्वासीहरूलाई लेख्दै बताउँछन्, म उदेक मान्छु जसले तिमीहरूलाई ख्रीष्टको अनुग्रहमा बोलाउनु भयो, उहाँबाट तिमीहरू यति चाँडै अरू सुसमाचारतिर फर्क्यौ। यसपछि पद 7 भनिएको छ, जो अर्को सुसमाचार त होइन, केवल तिमीहरूलाई विचलित गराउने र ख्रीष्टको सुसमाचार उल्टाउन खोज्ने कुनै कुनै छन्। मित्र, यहाँ उल्लेखित शब्द उल्टाउने को अर्थ हुन्छ कसैलाई अनैतिक कार्य गर्न वा अनैतिक बाटोमा हिँड्न उक्साउनु, जसलाई युनानी शब्दमा ग्रीक शब्दमा मेटास्ट्रेफो भनिन्छ। यो एउटा शक्तिशाली शब्द हो जुन डाक्टर लुकाद्वारा सूर्य अन्धकारमा बदलिएको कुरालाई लिएर प्रयोग गरेथे, जुन हामी प्रेरित 2 अध्याय 20 पदमा देख्छौ, र याकुब हाँसो विलापमा परिवर्तन हुने कुरालाई उल्लेख गर्दै प्रयोग गरेथे। यो हामी याकुब 4 अध्याय 9 पदमा देख्छौ। सुसमाचारलाई बदल्ने प्रयास गर्नु यसको वास्तविकताबाट बिल्कुल भिन्न बनाउनु हो। हामीलाई यो कुरा जान्न एकदमै महत्वपूर्ण छ। यसपछि पद 8 भनिएको छ, तर जुन सुसमाचार हामीले तिमीहरूलाई सुनायौं त्यस बाहेक अरू कुनै

0: समाचार हो भनी चाहे हामीले चाहे स्वर्गकै दूतले होस् जसले तिमीहरूलाई सुनाए पनि त्यो श्रापित होस्। यो कुनै कुरा भन्दा अति नै शक्तिशाली शब्द हो। पाउल भन्छन् कि यदि एक स्वर्गीय दूत नै आएर सुसमाचार भन्दा अर्को कुनै सन्देश दिने साहस गर्दछ भने ऊ नराम्रोसित नष्ट हुनेछ। यदि स्वर्गीयबाट उत्रिआएर मलाई अहिले यो भन्छ तिमी बिल्कुल सही हौ तर उद्धार पाउनको निम्ति तिमीले केही काम गर्नुपर्छ वा म कहाँ प्रकट भएर यसो भने प्रचारक तिमी बिल्कुल ठिक हौ तिमीले पनि केही अर्को थप काम गर्नुपर्छ उद्धारको निम्ति दुवै तपाईँ र मैले भन्नुपर्छ त्यस बेला यहाँबाट भागिजा त स्वर्गीयबाट आएको स्वर्गदूत भए तापनि म तलाई सुन्दिन। मेरो मित्रहरू यी दिनहरूमा हामी धेरै प्रचारकहरूलाई सुन्छौं जुन अरू सुसमाचार दिन चाहन्छन् तिनीहरू तपाईँको निम्ति स्वर्गदूत समान देखिन सक्छन्। हामी जान्दछौ शैतान आफै नै स्वर्गीय दूतको रूपमा बदलिएका छन् र उसका कार्यहरू धार्मिकताका कार्यहरू जस्ता बदलिएका छन् जुन हामी दोस्रो कुरन्थी 11:14-15 पदमा देख्छौ। अनि आगे गलाती 1:9 पदमा भनिएको छ जस्तो हामीले अघिदेखि नै भनेका छौ त्यस्तै म फेरि अहिले पनि भन्दछु तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ त्यस बाहेक अरू कसैले तिमीहरूलाई त्यो प्रचार गर्दछ भने त्यो श्रापित होस्। मित्र कठोर भाषामा पाउल भन्छन् यदि कुनै मानिस हामीले प्रचारेको सुसमाचार भन्दा अरू सुसमाचार प्रचार गर्छ भने ऊ श्रापित होस्। जसको वास्तविक अर्थ हो ऊ शैतान होस्। मित्र यस भनाईलाई यो भन्दा अरू वर्णन गर्न सक्दिन। सुसमाचारले सबै कर्महरूलाई बन्द गरेको छ। रोमी 4:5 पदले भन्छ औ काम नगर्ने तर अधर्मीलाई धर्मी ठहराउने माथि विश्वास गर्नलाई चाहिँ त्यसको विश्वास धार्मिकता ठहरिन्छ। धेरै समूह जो सोच्दछन् कि सक्दो राम्रो हुनुपर्छ उद्धार पाउनलाई। अर्को दिन एक मानिसले मलाई भनिरहेको थियो प्रचारक म मसी विश्वासी बन्न चाहन्छु ममा केही परिवर्तन गर्न म कोशिश गरिरहेको छु र यदि म सुध्रिए भने म ख्रिस्टियन बन्नेछु। मैले उसलाई भने यदि तिमी सुध्रियौ भने मात्र तिमी कहिले मसीह बन्ने छैनौ। एउटै मात्र समूहलाई परमेश्वर बचाउनुहुन्छ एउटै मात्र वर्गलाई परमेश्वर उद्धार गर्नुहुन्छ त्यो हो ईश्वरहीन। प्रभु येशु ख्रीष्टले भन्नुभयो उहाँ धर्मीलाई होइन तर पापीलाई बचाउन आउनुभयो। उहाँले भन्नुको कारण कोही पनि त्यहाँ धर्मी थिएन एउटै पनि छैन धर्मी। मानिसको धार्मिकता पनि परमेश्वरको नजरमा एक मैला कपडा समान छन्। व्यवस्थाले दोषी ठहराउँछ निन्दा गर्दछ र अनुग्रहले बचाउनु भन्दा उद्धार गर्नु भन्दा पहिले यसले हामीलाई गुंगा बनाउने पर्छ। रोमी 3:19 पदले हामीलाई भन्छ हामी जान्दछौ जे जति व्यवस्थाले भन्छ व्यवस्था मुनि हुनेहरूलाई नै भन्छ कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको इन्साफमा परोस्। वास्तविक कठिनाई त्यो होइन कि मानिस उद्धार पाउनलाई काफी राम्रो हुनुपर्छ तर तिनीहरू उद्धार प्राप्त गर्नको लागि पर्याप्त काफी खराब छैन। मानव जाति आफ्नो परमेश्वरको सामने निन्दित अवस्थालाई महसुस गर्न इन्कार गर्दछन्। यो नै मानिसको दुर्दशा हो। यहुदी वादीहरूले सुसमाचारको यो तथ्यलाई इन्कार गरेनन् कि येशु मर्नुभयो र बौरी उठ्नुभयो। तर तिनीहरूले इन्कार गरेको कुरा नै यो थियो कि उद्धारको निम्ति यो काफी थिएन, पर्याप्त थिएन। तिनीहरूले जोड़ दिए कि तिनीहरूले व्यवस्था पालन गर्नुपर्छ प्लस येशुमाथि विश्वास। अर्को शब्दमा उद्धार पाउनुको निम्ति येशु ख्रीष्टमा विश्वास गरेर मात्र काफी छैन, तर व्यवस्थाको पनि पालन गर्नुपर्छ। पाउले भनिरहेका छन् कि जो कोही व्यवस्था र अनुग्रहलाई मिलाउन कोशिस गर्छन् ऊ घृणित होस्। किन? किनकि तिनीहरूले सुसमाचारको दुरूपयोग गरे। तिनीहरू सुसमाचारको तथ्यलाई इन्कार गर्दैनन्, तर तिनीहरूले ती तथ्यहरूलाई गलत जानकारी दिए। तिनीहरूले सुसमाचारको दुरूपयोग गरे। अनि दश पदमा भन्दछन्, किनभने म मानिसहरूलाई मनाउन चाहन्छु कि परमेश्वरलाई, अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोजेको छु र यदि मैले अझै मानिसहरूलाई खुशी पारिरहेको हुँदो हो त म ख्रीष्टको दास हुने नै थिइन। मित्र, यो कुरा हामी याद राखौं कि यहाँ मनाउनु शब्दको मतलब मित्र बनाउनु हो। स्कोफील्ड रिफरेन्स बाइबलको अनुवाद अनुसार कृपा साथको खोज्नु हो। पहिलो थिसलोनिकी 2:4 र 4:1 यो परमेश्वरलाई खुशी तुल्याउनु हो। सुसमाचारको प्रचार गर्नु हराएका गुमेका निन्दित मानिसहरूलाई खुशी पार्नु होइन। कोही मानिस दुवै परमेश्वर र मानिसलाई खुशी तुल्याउन सक्दैन। यदि आज तपाईले सुसमाचारको प्रचार गर्नुभयो भने तपाई समस्यामा पर्न सक्नुहुनेछ, किनकि यो परमेश्वरको अनुग्रहको सुसमाचार हो जुनलाई पापीहरू घृणा गर्छन्। धेरै नबाचेका, उद्धार नपाएका कलिसियाका सदस्यहरू अनुग्रहको सन्देश सुन्न मन पराउँदैनन्। तिनीहरू शरीरलाई खुशी तुल्याउने सन्देश सुन्न मन पराउँछन्। अनुग्रहको सुसमाचार हामीलाई धूलोमा राख्छ र परमेश्वरको सामने भिखारी बनाउँछ। मित्र, स्वभावले मानिस विधिवादिताको प्रति उत्तर दिन्छन्। ऊ सोच्दछ कि उसलाई मुक्तिदाताको जरूरत छैन, उसलाई चाहिने कुरा नै केवल सहायक हो। ओ मेरो मित्र, हामी तेस्रो पटक डुबिरहेका छौं। हामीलाई बचाउनको, उद्धार गर्नको लागि कसैको जरूरी छ, आवश्यक छ। मैले केही समय पहिले एक प्रचारकलाई टेलिभिजनमा सुने। एक टेक्निकल र पेशावर दृष्टिकोणमा उसँग एक उत्तम कार्यक्रम थियो, मतलब एक टेक्निकल र पेशागतको दृष्टिकोणमा उसको कार्यक्रम असल थियो। उसको सन्देशमा उसले येशु ख्रीष्ट संसारमा आउनु भएको बारेमा बताए, उसले ख्रीष्टको मृत्यु र बौरी उठाएको बारेमा बोले। तर उसले जसलाई सन्देश दिइरहेका थिए उनीहरू पापी छन्, उद्धारकर्ताको आवश्यक छ भनी बताउन असफल भए। उसले येशु ती मानिसहरूको निम्ति मरे र तिनीहरू उद्धार पाउन उहाँमाथि विश्वास गर्नुपर्छ भन्ने कुरामा आफ्नो दर्शकहरूलाई बताउन चाहेन। त्योभन्दा बढी समर्पणका बारेमा बताए। उसले समूहलाई उनीहरूको जीवन ख्रिष्टमा समर्पण गर्नलाई आग्रह गरे। मित्र, हामी इमानदार हौ। ख्रिष्ट मेरो र तपाईँको पुरानो जीवन चाहनुहुन्न। उहाँलाई समर्पण गर्ने, अर्पण गर्ने हामीसँग केही पनि छैन। उहाँ आज हामीद्वारा केही गर्न चाहनुहुन्छ। ओ, यदि त्यति मात्र हामीले सिक्यौं भने पनि कति असल हुने थियो। परमेश्वर तपाईलाई मसीह जीवन जिउनलाई पनि भनिरहनु भएको छैन। वास्तवमा तपाई यो जिउन सक्नुहुने छैन। परमेश्वर त्यो सोधिरहनु भएको छ कि उहाँ तपाईँद्वारा ख्रिस्टियन जीवन जिउन सक्नुहुन्छ। गलातीको पत्रीले यो सिकाउँछ, तर पहिले हामी पापीको रूपमा ख्रिष्टमा आउनुपर्छ र उद्धार पाउनुपर्छ। हाम्रो कलिसियाहरू आज उद्धार नपाएका, निन्दित, गुमेका, नबाचेका मानिसहरूद्वारा भरिएका छन्। हाँ, तिनीहरूको नाम ख्रिस्टियन नाम छ। तिनीहरू आराधना सेवामा कहिले कहिले आउँछन् अनि मण्डलीको क्रियाकलापमा भाग लिन्छन्, तर अझै तिनीहरूको हृदय आत्मा बाँचेको छैन। तिनीहरूको विश्वास प्रभु येशु ख्रिस्टमा छैन, बरु परम्परामा छ। मित्र, आज के तपाईलाई थाहा छ किन त्यस्तो त भन्दा तिनीहरू कहिले ख्रिस्टमा आएर उद्धारकर्ताको रूपमा उहाँलाई ग्रहण गरेनन्। तिनीहरू सोच्दछन् कि तिनीहरूसँग केही उहाँलाई समर्पण गर्ने, अर्पण गर्ने उत्तम कुरा छ जुनले उहाँलाई खुशी तुल्याउँछ, प्रसन्न तुल्याउँछ र उद्धारको निम्ति सहायता गर्छ। मेरो मित्र, तपाईसँग केही पनि उहाँलाई समर्पित गर्ने कुरा छैन, उहाँलाई दिने कुरा छैन। बरु उहाँ तपाईलाई केही कुरा अर्पण गर्न चाहनुहुन्छ अनि उहाँले त्यो कलवरीको क्रुसमा तपाईँको निम्ति गरिसक्नु भएको छ। तपाईँको उद्धारको कार्य क्रुसमा उहाँले पूरा गरिसक्नु भएको छ। रोमी 6:23 भनिएको छ, पापको ज्याला मृत्यु हो, तर परमेश्वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशु ख्रिस्टमा अनन्त जीवन हो। मित्र, यो बिल्कुल साधारण कुरा छ। तपाईँले उहाँलाई आफ्नो उद्धारकर्ताको रूपमा स्वीकार्नु भएको छ, यो चाहिँ महत्वपूर्ण कुरा हो। प्रभु वचन अध्ययनमा हरेकलाई आशिष दिउँ।
1: भाइ, आजको दिन साँच्चै आशिषित रह्यो र मलाई आशा छ हाम्रो सम्पूर्ण श्रोताहरूले पनि आजको दिनबाट धेरै आशिष महसुस गर्नुभएको छ। यसले हामीलाई सुसमाचारको सत्यता बुझ्न र त्यसलाई अंगाल्न प्रेरित गरेको छ र साथै ख्रिस्टबाट पाइने उद्धार र त्यो उद्धार जुन हरेक मानिसका लागि आवश्यक छ भन्ने महत्वपूर्ण शिक्षा चाहिँ आजको दिनले हामीलाई दिएको छ।
2: तपाईँले बिल्कुल सत्य कुरा गर्नुभयो। येशु ख्रिस्ट हाम्रो पापको लागि मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा पुनरुत्थान हुनुभयो। यो ऐतिहासिक सत्य हो। रोमीको पुस्तकले पनि भन्छ, धर्मी कोही पनि छैन, हामी सबै पापी हौ, तर ख्रिस्टले हामीलाई अनुग्रहद्वारा उद्धार गर्नुभएको छ।
1: साँच्चै नै हो दाइ, उहाँले हाम्रो पापको ज्याला तिर्नुभयो र हामीलाई पापको दासत्वबाट मुक्त गर्नुभयो र यति मात्र नभई उहाँले उद्धारको ढोका खोल्नुभयो र हामीलाई त्यसमा सहभागी हुन निमन्त्रणा पनि दिनुभएको छ।
2: हो त भाइ, परमेश्वर चाहनुहुन्छ कि हामी सबैले नयाँ जीवन पाएको, त्यसैले हामी मण्डलीका क्रियाकलापहरूमा मात्र सीमित भई परम्परालाई धान्ने काम मात्र गर्नुहुँदैन, तर ख्रिस्टले गर्नुभएको उद्धारलाई व्यक्तिगत रूपमा स्वीकार गरी त्यो उद्धारको सन्देश अरूहरूलाई पनि सुनाउनुपर्छ ताकि सबैले उद्धार पाएको होस्।
1: साच्चै, त्यसैले हामीले आफैलाई सोध्नुपर्छ के हामीले त्यो अनुग्रहको सुसमाचारलाई साँचो रूपमा ग्रहण गरेका छौं र त्यो उद्धारको सन्देश अरूलाई पनि बताएका छौं त।
2: हो त भाइ, सुसमाचार भनेको स्वयं ख्रिस्ट येशू हुनुहुन्छ जसले हामीलाई उद्धार गर्नुहुन्छ र हामीलाई उद्धार गर्नको लागि तयार हुनुहुन्छ। त्यसैले आदरणीय श्रोताहरू, के तपाईहरूले उहाँलाई आफ्नो व्यक्तिगत उद्धारकर्ताको रूपमा स्वीकार गर्नुभएको छ? यदि छ भने तपाईहरूले पाएको आशिषहरू हामीहरूलाई बाँड्नुहोस्। यदि अझै पनि उद्धारकर्तालाई ग्रहण गर्नुभएको छैन भने कृपया यो मौका आज नै छ, समय छँदा नै उहाँलाई ग्रहण गर्नुहोस्। र अन्तमा परमेश्वरको अनुग्रह, उद्धारकर्ता येशु ख्रीष्टको कृपा र पवित्र आत्माको मार्गदर्शन हामी हरेकसँग रहिरहोस्।
1: आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट विदा लिन चाहन्छौं र हजुरलाई शुभ समयको हामी कामना गर्दछौं र तपाईहरूले पाउनुभएको आशिष, तपाईहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420979797।

0: हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति हिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797।
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248443।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
4: साथै हिस्साबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभए ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
7: राष्ट्रको लागि बक्सिङ,
8: स्वास्थ्यको लागि बक्सिङ,
7: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
8: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटातर्फ, ओम शान्ति भवन नजिकै।
7: समय बिहान र बेलुका।
8: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
7: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त,
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
3: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
4: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843004737 र 0105090093 मा सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीबीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437।

0: 5 MB data 10 SMS.
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस, 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा। बोनस वॉइस 50 SMS बोनस निका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा भोलिदेखि 24 गतेसम्म भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले समकक्षी डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायतका विषयमा छलफल हुनेछ। भ्रमणले नेपाल र भारतबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने विश्वास लिइएको छ। परराष्ट्र मन्त्री खनाल यही जेठ 24 गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। नापी विभागले मेरो कित्ता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा आज सार्वजनिक गरिएको एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवा घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। नापी विभागका अनुसार एप मार्फत नक्सा प्रिन्ट, फिल्ड बुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्। यस्तै यी सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको विभागले जनाएको छ। मेरो कित्ता मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले जनाएको छ। त्यस अवसरमा मन्त्री रावलले डिजिटल सुशासनलाई सुदृढ बनाउन यस्ता प्रविधि मैत्री सेवालाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री रावलले जग्गा सम्बन्धी सेवा लिन सेवाग्राहीले कार्यालय धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको उल्लेख गर्दै मेरो कित्ता एपले सेवा प्रवाहलाई थप सहज, छरितो, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। सभामुख डोलप्रसाद अर्यालले संविधानमा व्यवस्था भएका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि संघीय संसद प्रतिबद्ध रहेको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा सभामुख अर्यालले जातीय विभेद तथा छुवाछूतको अन्त्य सरकार र कुनै एक निकायको मात्र जिम्मेवारी नभई राज्य, राजनैतिक दल, नागरिक समाज, संचार क्षेत्र, शैक्षिक संस्था तथा सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउनुभयो। सभामुख अर्यालले सामाजिक चेतना, कानून कार्यान्वयन र आर्थिक सशक्तिकरणलाई सँगसँगै अगाडि बढ़ाउनु पर्ने आवश्यकता औन्याउनुभयो। कार्यक्रममा महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले छुवाछूत र भेदभाव उन्नत समाजको निम्ति बाधक रहेको बताउनुभयो। महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कणेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन गर्न सामाजिक चेतना वृद्धिमा सरकार, आयोग र सरकारवालाले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। विक्रम सम्बत 2063 जेठ 21 गते तत्कालीन संसदबाट नेपाललाई जातीय भेदभाव तथा छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको थियो। उक्त दिनको स्मरणमा दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन भन्ने नाराका साथ आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइएको हो। रोल्पाको माडी गाउँपालिका 2 घरती गाउँ ब्याङखोला स्थित शहीद मार्गमा बलेरो जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जीप चालक दाङ घोराही उपमहानगरपालिका साथ देसाहीका अन्दाजी 25 वर्षीय वीरबहादुर चौधरी, दंगी शरण गाउँपालिका साथ श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका 14 बस्ने अन्दाजी 40 वर्षीय जीवधन चौधरी र उहाँकी श्रीमती अन्दाजी 38 वर्षीय कमला चौधरी रहेको इलाका प्रहरी कार्यालय घरती गाउँ रोल्पाले जनाएको छ। जस्ता पाता, सिमेन्ट र प्लास्टिकका पाइप लगायतका निर्माण सामग्री लोड गरिएको बोलेरो पिकअप जीप सड़कबाट करिब 600 मिटर तल खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। पछिल्लो 24 घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपदजन्य घटनामा 5 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार रौतहट 12 र कपिलवस्तुमा सर्पले डसेर 3 जना र रोल्पामा रातमाटामा खहरे भेलले बगाएर दुईजनाको मृत्यु भएको छ। यस्तै कञ्चनपुर, मोरङ, सिराहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरमा भएका विपज्जन्य घटनामा अन्य 11 जना घाइते भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो देखाएको छ। चिकित्सक लाइसेन्स परीक्षाको समग्र उत्तीर्ण प्रतिशत 66.95 कायम हुँदा स्वदेशी कलेजबाट उत्पादित विद्यार्थी 76.79% उत्तीर्ण हुन सफल भएका छन्। काउन्सिलले यही जेठ 12 देखि 15 गतेसम्म सञ्चालन गरेको 69 औं चिकित्सक लाइसेन्स परीक्षामा सहभागी 2,263 विद्यार्थी मध्ये 1,515 विद्यार्थी उत्तीर्ण भएका छन्। तराईका धेरै जसो जिल्लाहरूमा केही दिन अघिदेखि बढ़ेको गर्मी तथा तातो हावाको लहरका कारण जनजीवन प्रभावित बनेको छ। देशको हिमाली तथा पहाड़ी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको भए पनि मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रहरूमा तातो हावाको लहर अझै केही दिन जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
4: जल तथा मौसम विज्ञान विभागका अनुसार देशको हिमाली तथा पहाड़ी भूभागमा सामान्य हावाहुरी सहित मध्यम वर्षाको सम्भावना रहेको भए पनि तराई क्षेत्रमा भने अझै केही दिन तातो हावाको लहर जारी रहने सम्भावना रहेको छ। केही दिन अघि लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तापक्रम बढ़ेर 40 डिग्री भन्दा माथि पुगेको थियो भने अहिले त्यसमा केही कमी आएको छ। अहिले तापक्रम केही घटेर 37-38 डिग्रीमा आएको भए पनि पूर्वी तराईका क्षेत्रहरूमा 40 डिग्रीसम्म पुग्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद रामप्रसाद दाहालले बताउनुभयो।
5: विशेष गरी पहाड़ी तथा हिमाली भूभागहरूतिर चाहिँ मध्यमसम्मको वर्षा हुने र तराई भूभाग
4: मध्यम वर्षाको सम्भावना रहेको भए पनि तराई क्षेत्रमा भने अझै केही दिन तातो हावाको लहर जारी रहने सम्भावना रहेको छ। केही दिन अघि लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तापक्रम बढ़ेर

0: दिन राजेशको तराईतिर 40 डिग्रीहरू घटेको दुई तिनवटा स्टेसनहरूमा अहिले धेरै जसो स्टेसनतिर 38-38 डिग्रीसम्म पुगेको छ र 40 पुग्न सक्ने सम्भावना रहेको छ।
1: तापक्रमको अवस्था स्टेसन अनुसार गडबड हुन सक्छ। अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा घट्ने, थकान तथा कमजोरी महसुस हुने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने तथा बान्ता हुने जस्ता समस्या देखिन सक्छन्। यस्तो अवस्थामा विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घ रोगीहरू बढ़ी जोखिममा रहने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ। हिमाली तथा पहाड़ी भूभागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेकाले मौसमबारे जानकारी राखेर मात्रै बाहिर निस्कनुपर्ने र तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ़ने भएकाले खेतबारीमा काम गर्दा बिहान साँझको समय मिलाएर काम गर्नुपर्ने हुन्छ। गर्मीबाट बच्न चर्को घाम लागेको समयमा सकेसम्म घरभित्रै बस्ने, अत्यावश्यक कामले निस्कनै परेमा घाम कम भएको समय मिलाएर निस्कने, पातलो कपड़ा प्रयोग गर्ने, टाउको छोप्ने, पानी धेरै पिउने र डिहाइड्रेशनबाट बच्ने उपाय अपनाउनु पर्ने हुन्छ। पुनः जल तथा मौसम विज्ञान विभागका मौसमविद दाहाल।
0: हिमाली पहाड़ी भूभागतिर चिमे गर्जन कट्याङ सहित मध्यमसम्मको वर्षा हुने भएकोले पछिल्लो मौसमी अवस्था के कस्तो छ त्यो बारे चाहिँ सूचना लिने अध्यावधिक रहने र त्यही अनुसार आफ्नो योजना बनाउनु हुन म अनुरोध गर्दछु भने तराई क्षेत्रहरूमा चाहिँ तातो दिनको सम्भावना अझै पनि कायम नै रहेको भएर कृषि क्षेत्रमा काम गर्नुहुनेहरूले बिहान पख अथवा साँझ पख मात्र काम गर्ने, दिउँसो घाममा काम नगर्नु हुन म आग्रह गर्दछु। यातायातहरू सड़कतिर हुनेहरूले पनि यसलाई चाहिँ विशेष ध्यान दिएर योजनाहरू बनाउने, पानी पिउने, हाइड्रेटेड रहने, बाहिर धेरै एक्सपोज नहुने गर्न चाहिँ म सम्पूर्णमा आग्रह गर्दछु।
1: पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण नेपालको तराई क्षेत्रमा गर्मीको अवधि लामो र तीव्र बन्दै गएको छ। यसले स्वास्थ्य, कृषि तथा दैनिक जीवनयापनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। तराई क्षेत्रमा तातो हावाको लहर अझै केही दिन जारी रहने भएकाले सचेत रहन आवश्यक छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
2: जलवायु परिवर्तनले सिराहा, बर्दिया, सुर्खेत, पर्सा, कपिलवस्तु, काठमाडौँ, डोटी, मकवानपुर र चितवन गरी 9 जिल्लाको 84.2% जनजीवन प्रभावित भएको एक सर्वेक्षणले देखाएको छ। काठमाडौँमा आज एक्सन एड अन्तर्राष्ट्रिय नेपालले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार जलवायु परिवर्तनको असरले जलाशय सुक्दै गएको र वर्षा हुने प्रवृत्तिमा रूपान्तरण भएको देखिएको छ। प्रतिवेदनमा अध्ययन सीमा क्षेत्र अन्तर्गत 9 जिल्लाका 2358 घरधुरीमा 1773 जना युवाबीच सर्वेक्षण गरिएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रविधि, कृत्रिम बौद्धिकता र एल्गोरिदमद्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन जगतलाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरिरहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कसपमा उहाँले साहित्यले समाज र मानिसलाई आत्मचिन्तित तथा मानवीय सम्वेदनालाई जोड़ेको बताउनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेका बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 सैद्धान्तिक छलफल भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले अपराध अनुसन्धानलाई वैज्ञानिक बनाउन र न्यायिक प्रक्रियालाई गुणस्तरीय बनाउन विधि विज्ञान प्रयोगशालालाई आधुनिक प्रविधि युक्त बनाउने गरी विधेयक अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। अपराधिक घटनाको निष्पक्ष छानबिन गर्न गठन हुने संस्थाको कार्यकारी निर्देशक र संचालक सदस्यहरू विषय विज्ञ हुने गरी योग्यता तोक्नुपर्ने, दक्ष जनशक्तिलाई जिम्मेवारी दिनुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। त्यसै गरी बैठकमा सांसदहरूले प्रयोगशालाबाट आएको रिपोर्ट चित्त नबुझे पुनः परीक्षण गर्न सकिने व्यवस्था राख्नुपर्ने, नमूना संकलन, भण्डारण र परीक्षणलाई व्यवस्थित बनाउनु पर्ने र अपराध अनुसन्धान गर्ने संस्थालाई स्वतन्त्र रूपमा अघि बढ़ाउनु पर्ने विचार व्यक्त गर्नुभयो। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाइने गरी सरकार कानून बनाउन लागि परेको बताउनुभयो। निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका 15 सड़क आयोजनाको ठेक्का तोड़िएको छ। पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालय बीचमा भएको सम्झौता अनुसार ठेक्का सम्पन्न गरिसक्नुपर्नेमा थप म्याद समेत समाप्त भइसक्दा समेत काम सम्पन्न नभएपछि 15 आयोजनाको ठेक्का तोड़ेको हो। काममा ढिलासुस्ती गरेको भन्दै स्थानीयले विरोध गरेपछि एसएन निर्माणका 4, नागार्जुनको 4, राधा भानुका 2, गणपतिका 4 तथा आरपी कन्स्ट्रक्सनको 1 ठेक्का तोड़िएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मण राज जोशीले जानकारी दिनुभयो। ठेक्का रद्द गरिएका

0: निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न सिफारिश गरिने र ठेक्का सम्झौताको प्रावधान बमोजिम कार्य सम्पादन जमानत धरौटी बापतको रकम पेशकी जफत गरिने कार्यालयले जनाएको छ। कैलालीमा सार्वजनिक यातायातका सवारी साधनमा सीसीटीभी क्यामेरा जडान कार्य तीव्र पारिएको छ। सरकारको निर्देशनपछि यात्रुको सुरक्षा, सड़क दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै कैलालीमा सार्वजनिक यातायातमा सीसीटीभी जडान कार्य तीव्र पारिएको हो, जसलाई अनिवार्य समेत गरिएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
1: सरकारको निर्देशनपछि कैलालीमा सार्वजनिक यातायातका सवारी साधनमा सीसीटीभी जडान गर्न यातायात व्यवसायहरूले सक्रियता बढ़ाएका छन्। यात्रुको सुरक्षा, सड़क दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै सार्वजनिक यातायातमा सीसीटीभी जडान अनिवार्य गरिएको छ। सुन्दर सुदूरपश्चिम यातायात प्रणालीका अध्यक्ष पदमराज सापकोटा सरकारको निर्देशन बमोजिम सार्वजनिक यातायातका सवारी साधनमा सीसीटीभी जडान कार्य धमाधम भइरहेको बताउनुहुन्छ।
2: सम्पूर्ण ठूलो सवारी साधनदेखि लिएर सानो सवारी साधनमा हामीले अनिवार्य सीसी क्यामेरा लगाउने निर्णय गरेका छौँ र यो अनुसार अहिले चाहिँ सबै सवारी साधनले सीसी क्यामेरा लगाइरहेको अवस्था छ। लामो दूरीको दिवा तथा रात्रि सेवाका बसहरूले अनिवार्य रूपमा लगाइसकेको अवस्था छ र छोटो दूरीको गाडीहरूले पनि सीसी क्यामेरा लगाइरहेछन्।
1: शुरूआतीमा सीसीटीभी जडानमा अलमल गरेका व्यवसायहरू सीसीटीभीको महत्वबारे जानकार भएपछि सवारी साधनमा सीसीटीभी जडान गर्न लागि परेको अध्यक्ष सापकोटाको भनाइ छ।
2: हामीले यसबारेमा व्यवसायीलाई मजदुरलाई पनि प्रश्न पार्यौं। सीसी क्यामेरा हाम्रो लागि हो, हाम्रो सुरक्षाको लागि हो र शान्ति सुरक्षाको हिसाबले पनि विभिन्न खालको गतिविधिहरू निगरानी हुने अवस्था भएकोले आवश्यक छ भन्ने कुरामा अहिले व्यवसाय मजदुरले बुझेको अवस्था छ।
1: कैलालीमा करिब 1000 सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा रहेको बताइन्छ। यसमध्ये अधिकांश सवारी साधन धनगढ़ीबाट लामो तथा छोटो दूरीमा चल्ने गरेका छन्। प्रत्येक बसमा कम्तीमा 3 सीसीटीभी जडान गरिएका छन्। सार्वजनिक यातायातमा सीसीटीभी जडान कार्यलाई प्रभावकारी बनाउन अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। स्थानीय प्रशासन, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरीको टोलीले बेला बखत सार्वजनिक यातायातमा अनुगमन गर्दै आएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी:
3: हामीले छड्के अनुगमन पनि गर्छौ अनि विशेष गरी ट्राफिकलाई मोनिटरिङको लागि जिम्मेवारी पनि दिएका छौँ। त्यस्तै पर्यो भने अतिथि भयो भने त सरकारको नियमलाई पनि मान्नु पर्ने हुन्छ, हामी त्यो एक्सनमा पनि जान्छौँ।
1: सार्वजनिक यातायातमा पहिलो पटक सीसीटीभी जडान हुँदा यात्रुहरूलाई थप सहजता र सुरक्षा हुने अपेक्षा गरिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी नेतृत्वमा वाशिङटनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान युद्धविराम लागू गर्न सहमत भएका छन्। तर इरान समर्थित हिजबुल्लाहको आक्रमण समाप्ति बिना कुनै पनि सहमति कार्यान्वयन नहुने स्पष्ट पारेको छ, जसले सम्झौतामाथि अनिश्चितता कायम राखेको छ। संयुक्त विज्ञप्ति अनुसार युद्धविराम लागू हुन हिजबुल्लाहको गोलाबारी पूर्ण रूपमा रोकिएको हुनुपर्ने र दक्षिणी लेबनानबाट उसका लड़ाकूहरू हटाउने शर्त पनि समावेश गरिएको छ। दुवै पक्षबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि संयुक्त विज्ञप्तिमा पायलट जोन स्थापना गर्ने सहमति भएको छ। सो क्षेत्रमा लेबनानी सशस्त्र बलले गैर राज्य सशस्त्र समूहहरूलाई हटाउँदै विशेष नियन्त्रण लिने व्यवस्था रहने बताइएको छ। युद्धविरामको घोषणा भए पनि त्यसअघि र पछि समेत सीमावर्ती क्षेत्रमा झडप र आक्रमणहरू जारी रहेका छन्। हिजबुल्लाहले इजरायली सेनालाई लक्षित आक्रमण गरेको र इजरायली आक्रमणमा दक्षिणी लेबनानमा कम्तीमा 10 मृत्यु भएको दावी गरिएको छ।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: हिमाल पारीको जिल्लाको रूपमा रहेको मुस्ताङमा अहिले स्वदेशी तथा विदेशी पर्यटकहरूको चहल पहल निकै बढ़ेको छ। हिमाली दृश्यावलोकन, रमणीक वातावरण र धार्मिक स्थलका रूपमा रहेको प्रसिद्ध मुक्तिनाथ क्षेत्रका कारण मुस्ताङमा स्वदेशीसँगै विदेशीमा खास गरी भारतीय पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको टुकुचेका शिक्षक विष्णु थकालीले बताउनुभयो। भारतमा गर्मी बढ़दो रहेकाले पनि यति बेला नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत मुस्ताङ भ्रमणमा जाने पर्यटक निकै बढ़ेको र त्यसले पर्यटन व्यवसायमा उत्साह थपेको स्थानीयले बताएका छन्। सरकारले स्थल मार्गबाट सिमाना ओहोर दोहोर गर्दा यात्रुले 500 रूपियाँसम्मको वस्तु भन्सार तिर्नु नपर्ने व्यवस्था बनाएको छ। बजेटसँगै सरकारले अध्यावधिक गरेको भन्सार सम्बन्धी झिन्टी गुण्टाको व्यवस्थाबाट 100 रूपियाँको सीमा बढ़ाएर 500 रूपियाँ पुर्याइएको हो। यसअघि वर्तमान सरकार गठन भएसँगै सीमा क्षेत्रमा 100 रूपियाँको प्रावधान कड़ाईका साथ कार्यान्वयन गर्दा सर्वसाधारण मर्कामा परेको भन्दै विरोध हुन थालेपछि स्थानीय भन्सार प्रशासन केही लचिलो बनेको थियो। भन्सार अधिकारीहरूले समेत 100 रूपियाँको सीमा अत्यन्तै न्यून रहेको कारण कार्यान्वयन गराउन समस्या परेको बताएका थिए। संघ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा 20 मेगावाटसम्मको जलविद्युत आयोजना आफैले निर्माण गर्ने भएको छ। कर्णालीको पानी जनताको लगानी अभियान अन्तर्गत निर्माण हुने 20 मेगावाटसम्मका जलविद्युत आयोजना कर्णाली वासीकै शेयर लगानीबाट गर्ने प्रदेशका प्रमुख यज्ञराज जोशीले बताउनुभयो। बुधबार 2.66 अंक मात्रै बढ़ेको शेयर बजार बिहीबार भने 13.46 अंकले घटेको छ। यसरी शेयर बजार मापक निफ्टी परिसूचक 2766 अंकमा कायम भएको छ। बिहीबार 198 कम्पनीको मूल्य घटेको छ भने 8 को मूल्य स्थिर रहेको छ। शेयर बजार मापक निफ्टी परिसूचक घटे पनि विभिन्न 63 कम्पनीको मूल्य भने बिहीबार बढ़ेको देखिएको छ।
0: वहाँ हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार अजय बमबाट।
6: ओपनर कुशल भुर्तेलको कृतिमानी प्रदर्शनमा मलेसियालाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली समूह विजेताको रूपमा एसियाली खेलकुद एसियाड छनौटको सेमिफाइनलमा पुगेको छ। मलेसियामाथि 168 रनको फराकिलो जित निकाल्दै नेपाली टोली समूह एकको विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो। नेपालसँग हारका बावजुद पनि मलेसियाले समूह उपविजेताको रूपमा अन्तिम चारमा स्थान पक्का गरेको छ। समूह चरणको आफ्नो पहिलो खेलमा चीनलाई हराएका नेपाल र मलेसियाले यसअघि नै एसियाड स्थान बनाइसकेका छन्। नेपालले दिएको 276 रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा 9 विकेटको क्षतिमा 108 रन मात्र बनाउन सक्यो। मलेसियालाई कम स्कोरमा रोक्न शेरमल्लले 3 विकेट लिए। सोमपाल कामी, सन्दीप लामिछाने, कर्ण केसी, दिपेन्द्र सिंह एरी र कुशल मल्लले समान 1-1 विकेट लिए। त्यसअघि सिंगापुर नेशनल क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित 20 ओभरमा 7 विकेटको क्षतिमा 275 रनको विशाल एकफल तयार पारेको थियो। नेपालका लागि ओपनर कुशल भुतेलले कृतिमानी प्रदर्शन गरे। मलेसिया विरूद्ध शतक प्रहार गरेका कुशल T20Iमा नेपालका लागि लगातार दोस्रो शतक हान्ने पहिलो खेलाड़ी बने। 126 रन बनाएका कुशल क्याच आउट हुन पुगे। आसिफ शेख 68 रन बनाउँदै आउट भए। कप्तान दिपेन्द्र सिंह एरीले 31 रन बनाउँदा क्याच आउट हुन पुगे। सन्दीप जोरा 15, लोकेश बमले 10 रन थापे। कुशल मल्ल 9 रन र सोमपाल कामी 1 रनमा उपस्थित रहे। नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ। अनुभवी रुबिना छेत्रीको अलराउण्डर प्रदर्शन र सीता राणा मगरको ब्याटिङको प्रदर्शनमा नेपालले भूटानलाई 51 रनले प्रिमियर कपको समूह चरणमा दोस्रो जित हात पारेको छ। जितको लागि 114 रनको लक्ष्य पछ्याएको भूटान 20 ओभरमा 8 विकेट गुमाउँदै 62 रनमा समेटियो। नेपालका लागि बलिङमा रुबिनाले 3 विकेट लिए। त्यस्तै रिया शर्माले 2 तथा कविता कुंवर र मनिषा उपाध्यायले समान 1-1 विकेट लिए। नेपालले अब शनिबार हङकङसँग समूचरणको अन्तिम खेल खेल्नेछ। महिला एसिया कपको छनौटका रूपमा रहेको प्रिमियर कपमा 18 राष्ट्रको सहभागिता रहेको छ।
0: अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशको थोरै तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस, वर्षा 2.7 मिलीमिटर। काठमाडौँको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 33.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 36.3 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। र दिपायलको अधिकतम तापक्रम 37.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.6 डिग्री सेल्सियस। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा भोलि भारत भ्रमणमा जानुहुने। नापी विभागद्वारा जग्गा सम्बन्धी सेवा घरमै प्राप्त गर्न सकिने मेरो किता एप सार्वजनिक। तराईका जिल्लाहरूमा केही दिन तातो हावा लू चल्न सक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह। हिजबुल्लाहको आक्रमण रोकिएमा युद्ध विराम गर्न इजरायल र लेबनान सहमत। र मलेसियामाथि 167 रनको फराकिलो जीत सहित नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरूष क्रिकेट प्रतियोगितामा छनौट। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
7: ए बाबु, हतियार छ, टर्च बालेर जाऊ।
8: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है, बल्ल सम्झे। सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड। तपाई सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब हामी कार्यक्रमहरू सुनाउँदैछौ। केही बेरमा प्रहरी कार्यक्रम सुन्न सक्नुहुनेछ। अब सुन्नुहुनेछ घटना र विचार।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
2: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3-20 बजार धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42, 98-61-02-66-11 र 010-520-542।
4: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
6: भिटामिन डी,
4: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।

0: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। जग्गा सम्बन्धी सेवाहरू अब घरमै बसेर प्राप्त गर्न सकिने, मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदन दिनुपर्ने, आवेदनको अवस्था पनि नियमित रूपमा बुझ्न सकिने।
1: एप्लिकेशनबाट हजुरले त्यो नक्सा फिल्ड बुक यिनीहरूको लागि डाइरेक्टली अप्लाई गर्न पाउनुहुन्छ अनि त्यसमै आउँछ।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकका सम्बन्धमा विज्ञहरूको बढ़ी भन्दा बढ़ी सुझाव लिइने, परिवर्तित समय अनुसार विधेयकलाई सुधारको प्रयास, विधेयकलाई सुधार गरेर धेरैको भनाई समेट्नुपर्ने शिक्षा मन्त्री पोखरेलको भनाई।
2: त्यहाँ नरहने गरी चाहिँ यसलाई एउटा राम्रो विधेयक बनाएर त्यसपछि बल्ल यताबाट अगाडि बढ़ाउनको लागि पनि म आग्रह गर्छु।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा सहित 183 जनाद्वारा पार्टी परित्यागको घोषणा, एक वर्षमा देशभरि 63 जातीय विभेदका घटना, व्यवहार परिवर्तनमा समस्या।
3: राम्रो संविधान बनायौं, केही ऐन कानूनको व्यवस्था पनि गर्यौं, तर संविधान र ऐन कानूनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ।
0: र आजको खेलमा मलेसियालाई जितेसँगै एसियाली खेलको छनौटमा नेपालको लगातार दोस्रो जीत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपाललाई जातीय छुवाछूत मुक्त घोषणा गरेको 20 वर्ष पूरा भएको छ, तर व्यवहारमा अझै पनि विभेदका घटनाहरू छन्। आजको दिनले समानता र सामाजिक न्यायप्रति राष्ट्रको प्रतिबद्धता स्मरण गराए पनि यसको प्रभाव धेरैजसो कागजमा मात्र सीमित छ। समाजमा विद्यमान छुवाछूत, भेदभाव र बहिष्करणका प्रवृत्तिहरू अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक छ। जातीय विभेद विरूद्धको अभियान केवल औपचारिक कार्यक्रम होइन, व्यवहार परिवर्तनको कार्यक्रममा केन्द्रित हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: जग्गा सम्बन्धी सेवाहरू अब घरमै बसेर प्राप्त गर्न सकिने भएको छ। नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेसँगै सेवाग्राहीले घरबाट आफ्नो जग्गा सम्बन्धी काम गर्न सक्नेछन्। नापी विभागका अनुसार एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। एप मार्फत नक्सा प्रिन्ट, बिल बुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी नम्बर उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्ने विभागका सूचना अधिकारी दयानन्द जोशीले सीआईएनसँग बताउनुभयो।
1: अब त्यो भनेको यो मोबाइल एप्लिकेशन हो होइन, मोबाइल एप्लिकेशनबाट हजुरले त्यो नक्सा फिल्ड बुक यिनीहरूको लागि डाइरेक्टली अप्लाई गर्न पाउनुहुन्छ अनि त्यसमै आउँछ। हजुरले नक्सा प्रिन्ट लिने काम, प्लट रजिस्टर उतार लिने काम, फिल्ड बुक उतार लिने काम यहीबाट हुन्छ।
5: यस्तै ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखाङ्कन सेवाका लागि आवश्यक राजस्व समेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने भएको छ। विधेयकका बारेमा दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूमा गम्भीर र महत्वपूर्ण रहेको भन्दै विज्ञसहित छलफल गर्ने समितिले निर्णय गरेको हो। विधेयकको गम्भीरता र आवश्यकतालाई जोड़ दिँदै समितिकी सभापति डाक्टर ओजस्वी शेरजनले विधेयकमाथि विज्ञहरूको सुझावपछि मात्रै अन्य विषयमा छलफल गर्ने बताउनुभयो।
6: यो विधेयक हाम्रो न्याय प्रणालीको लागि एकदमै महत्वपूर्ण छ र यहाँ धेरै प्रश्नहरू अनआन्सर्ड नै भएको कारणले गर्दा अब आगामी बैठकमा विज्ञहरूलाई पनि ल्याएर नै बैठक चलाउनेछु भनेर भन्न चाहन्छु। र माननीय सदस्यहरू, अब समितिको अर्को बैठक पछि सूचना तय गरी यो बैठक यही अन्त गर्छ।
5: केही दिन अघि सीआईएनले उक्त विधेयकका सम्बन्धमा विज्ञ, सांसद र सरकारवालासँग छलफल गरेको थियो। छलफलका क्रममा समितिका सभापति डाक्टर शेरचन्दले छलफलबाट प्राप्त प्राप्त सुझावलाई संसदीय समितिमा छलफल गर्ने र आवश्यक परेमा विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सो छलफल तपाईले केही दिनपछि साझा खबरमा सुन्न सक्नुहुनेछ। यसबीच बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उक्त विधेयकलाई विज्ञहरूको पर्याप्त सुझाव आवश्यक रहेको बताउनु भएको छ। समितिको बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले विज्ञहरूको सुझाव पछि मात्रै अघि बढ़ने बताउनुभयो।
2: एक्सपर्टहरूलाई पनि त्यो दिन एउटा आएर आफ्नो कुराहरू राख्नको लागि व्यवस्था मिलाइदिनु होला, उहाँहरूको तर्फबाट पनि कुरा सुनेर उहाँहरूको एक्सपर्टिजलाई पनि राखेर यसलाई अझ अगाडि बढ़ाउनु पर्ने हुन्छ। दफा दफामा राम्रोसँग छलफल गरेर कुनै पनि लुप होल त्यहाँ नरहने गरी चाहिँ यसलाई एउटा राम्रो विधेयक बनाएर त्यसपछि बल्ल यताबाट अगाडि बढ़ाउनको लागि पनि म आग्रह गर्छु।
5: समिति सदस्य सांसद डाक्टर महावीर पुनले ठूलो लगानी आवश्यक पर्ने भएकाले विधि विज्ञान प्रयोगशाला प्रदेशमा बनाउने विषय गम्भीर रहेको बताउनुभयो। उहाँले फोरेन्सिक ल्याबले अन्तर्राष्ट्रिय स्तरको आईएसओ मान्यता प्राप्त गर्नुपर्ने र त्यसका लागि ठूलो स्रोत साधन चाहिने समेत बताउनुभयो।
7: आईएसओ भएन भने आईएसओ जस्तो भयो, त्यो विदेशी विदेशमा आईएसओ मान्यता हुँदैन। त्यस कारणले यो चाहिँ एकदमै थोरै बन्ने यो एउटा बन्ने सुरुबाट र यसलाई चाहिँ एकदमै आधुनिक बनाउने सकेसम्म आधुनिक त बनाउनै सक्दैन।
5: सीआईएनको विज्ञ समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले विधेयकलाई थप स्पष्ट व्यवहारिक र कार्यान्वयन योग्य बनाउन सुझाव दिएका थिए। दण्ड तथा जरिवाना सम्बन्धी व्यवस्था, विधेयकको अधिकार क्षेत्र विस्तार, कार्यविधिगत स्पष्टता, प्रमाणको संरक्षण, प्रयोगशालामा कार्यरत जनशक्तिको योग्यता, अनुभव, जिम्मेवारी र उत्तरदायित्व कानूनमै स्पष्ट गर्नुपर्ने विज्ञहरूको सुझाव छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। आज संयुक्त वक्तव्य जारी गर्दै उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठ सहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी एवं कार्यकर्ताहरूले पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। राप्रपाको मूल नेतृत्वमा देखिएको वैचारिक विचलन, स्वेच्छाचारिता र आत्म केन्द्रित शैलीका कारण पार्टी परित्याग गर्नु परेको महामन्त्री धवल शमशेर राणाले बताउनुभयो।
8: राजेन्द्र लिङ्गदेललाई अङ्गाला मारेर हामीले अध्यक्ष बनाएको थियो, करिब करिब यही टिम थियो। आज दुःखदको साथ हामी आफ्नो घरैबाट छोड्न पर्ने अवस्था आयो। त्यो खुसीको दिन होइन, दुःखको दिन हो आज। तर आफ्नो जिन्दगीमा, राजनीतिक यात्रामा जब केही हासिल गर्न आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लाग्दैन भन्ने सोचेर निर्णय भइसकेपछि, ठानिसकेपछि हिम्मत गर्नुपर्छ र त्यो घर छोडेर अर्को घर पनि बनाउनु पर्छ।
5: गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा 97% उम्मेद्वारको जमानत जफत हुनु र जनविश्वास घट्दै जानुमा नेतृत्वको कमजोरी रहेको भन्दै तत्काल सचिन वक्तव्यमा माग गरिएको छ। जेठभित्र महाधिवेशन गर्ने वैधानिक निर्णय समेत उल्लंघन भएको भन्दै पदबाट राजीनामा दिएको नेताहरूको भनाइ छ। गएको एक वर्षमा देशभर 63 जातीय विभेदका घटनाहरू भएका छन्। समता फाउण्डेशनले प्रकाशन गरेको पुस्तकमा गत वर्ष 63 घटनामध्ये 49 घटना स्पष्ट रूपमा जातीय विभेदसँग सम्बन्धित तथ्य सार्वजनिक गरेको हो। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सार्वजनिक पुस्तकमा वर्षभरि भएका घटनाहरूको अध्ययन, कानूनी प्रक्रिया र न्याय सम्पादनको विषयहरू समावेश गरिएको छ। यसैबीच राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछूत अन्त्यका लागि कानूनी व्यवस्था मात्रै पर्याप्त नभएको भन्दै प्रभावकारी कार्यान्वयन र सामाजिक रूपान्तरण आवश्यक रहेको बताउनु भएको छ। दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष विश्वकर्माले संविधानको धारा 24 छुवाछूत तथा भेदभाव विरूद्धको हक र धारा 40 दलित समुदायका विशेष अधिकार सुनिश्चित गरे पनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो।
3: आज पनि दलित समुदायको जीवन अत्यन्त कष्टकर छ। आधारभूत आवश्यकताहरू घाँसबास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीबाट उनीहरू वञ्चित हुनु परेको अवस्था छ। हामीले राम्रो संविधान बनायौं, केही ऐन कानूनको व्यवस्था पनि गर्यौं, तर संविधान र ऐन कानूनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ। राज्य संरचनामा जिम्मेवारी लिने व्यक्तिको सोच र कार्यशैलीमा राज्य व्यवस्था मुखरित हुँदो रहेछ। दलित समुदायको आँखाबाट हेर्दा हाम्रो कार्यशैली मनुस्मृति र 1910 मूलिक ऐनकै प्रतिबिम्ब झल्किरहेको जस्तो देखिन्छ।
5: पछिल्लो 24 घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद जन्य घटनामा 5 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट बारा कपिलवस्तु रोल्पामा गरी 5 जनाको मृत्यु भएको हो। मकवानपुर मोरङ सिराहा पर्सा चितवन कपिलवस्तु दाङ पाल्पा कञ्चनपुरमा भएका विपद जन्य घटनामा अन्य 11 जना घाइते भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार रौतहट बारा र कपिलवस्तुमा सर्पले बसेर एक महिला एक बालक र एक बालिकाको मृत्यु भएको हो। रोल्पाको गंगादेव गाउँपालिकामा रातमाटामा खहरे भेलले बगाएर 2 बालकको मृत्यु भएको छ। प्रवक्ता महतले पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लामा 25 विपदजन्य घटना भएकामा ती घटनामा 63 लाख भन्दा बढ़ीको भौतिक क्षति भएको जानकारी दिनुभयो। यसैबीच रोल्पामा पोखरीमा डुबेर आज एक पुरूषको मृत्यु भएको छ। आज रुन्टीगढ़ी गाउँपालिका 9 सखीका 44 वर्षीय रेशम नेपालीको पोखरीमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार नेपालीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला पर्नु भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता इन्स्पेक्टर कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। सिंगापुरमा आज भएको समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको हो। नेपालले दिएको 276 रनको लक्ष्य पछ्याएको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनाएको हो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रनको लक्ष्य बनाएको थियो। यो जीतसँगै नेपाल समूह जेता बनेको छ।
0: सुशीला श्रेष्ठ सिन्धुपाल्चोकको भोटे नामलाङमा कुदिँदै विश्वकै अग्लो एकाशमा अर्थात एउटै ढुङ्गामा बनेको बुद्ध मूर्ति
9: यो 2083 असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौ र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन्। त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने लक्ष्य राखिएको छ।
0: भौगोलिक कठिनाई र निर्माण सामग्रीको मूल्य वृद्धिले निर्माणमा चुनौती थपिँदै रिपोर्टसँगै पर्यटनबाट समृद्धिको सपना पूरा गर्न कस्तो विधेयक आवश्यक हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
1: रामे, यो के जलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
2: यसरी जलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
3: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
4: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
3: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। विश्व वातावरण दिवस 2026 अवसरमा डिभिजन वन कार्यालय रसुवाको सहकार्य तथा रेडियो लाङटाङको आयोजनामा रसुवा जिल्लाव्यापी माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ। आगलागी नियन्त्रणमा युवा विद्यार्थीको भूमिका विषय उक्त प्रतियोगिता रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले वन डढेलो नियन्त्रणमा युवा पुस्ताको जिम्मेवारी, सचेतना अभिवृद्धि, समुदायमा सूचना प्रवाह तथा वातावरण संरक्षणको विषयमा मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा शिवानी अधिकारी प्रथम, सरगम भूषाल द्वितीय र कृष्ण पौडेल तृतीय घोषित भएका छन्। सिन्धुपाल्चोकको दुर्गम भेग भोटे नामलाङमा अहिले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय चासोको विषयको रूपमा यो केन्द्र बनिरहेको छ। यहाँ प्राकृतिक रूपमा बनेको विशाल चट्टानलाई कुदेर 84 फिट अग्लो भगवान गौतम बुद्धको प्रतिमा निर्माण काम भइरहेको छ। 80% काम सम्पन्न भए पनि वरपरका विभिन्न निर्माण कार्यहरू भने प्रभावित भइरहेका छन्। निर्माण सम्पन्न भएपछि यो सम्भवतः विश्वकै सबैभन्दा अग्लो एकास्म अर्थात एउटै ढुङ्गाबाट बनाइएको बुद्ध मूर्ति बन्ने दावी छ।
6: पाँच पोखरी थाङपाल गाउँपालिका 7 स्थित युङमा दोङमा निर्माणाधीन बुद्धको प्रतिमा शान्ति, करूणा र अहिंसाको सन्देश बोकेको ऐतिहासिक कला सम्पदाका रूपमा विकसित हुँदैछ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको प्राविधिक नेतृत्व र गाउँपालिकाको आर्थिक सहयोगमा अघि बढ़िरहेको परियोजना हाल 80% भन्दा बढ़ी सम्पन्न भइसकेको छ। स्थानीय सिंह तामाङ:
7: ढुङ्गा थियो, अब त्यहाँ देउदो पनि थियो, पहिला त त्यो अर्कै रंगले छपेको, अब चाहिँ राम्रो बनाएपछि अब व्यवसाय होला जस्तो।
6: 2078 सालमा शुरू गरिएको यो महत्वाकांक्षी योजनाले अहिले मूर्त रूप लिँदैछ। प्रमुख मूर्तिकार चन्द्रश्याम डंगोलको नेतृत्वमा दक्ष कलाकारहरूको टोलीले विशाल प्राकृतिक चट्टानलाई बुद्ध मूर्तिमा परिवर्तन गरिरहेका छन्। मूर्तिका शिर निर्माण सम्पन्न भइसकेको छ। स्थानीय बासिन्दाका अनुसार यस परियोजनाले भोटे नामलाङको पहिचानलाई नयाँ उचाइ दिएको छ। स्थानीय पेम्बा छिरिङ्गोले:
8: बुद्धको मूर्ति बनायो, राम्रो बनायो भनेर खुसी लाग्छ नि त, हैन? अब घुम्ने मान्छेहरू पनि आउँछ।
6: स्थानीय जनविश्वास अनुसार भोटे नामलाङ क्षेत्रका डाँडा काँडा देवभूमिका रूपमा चिनिन्छन्। यही धार्मिक तथा सांस्कृतिक महत्वलाई आधार बनाएर बुद्ध प्रतिमा निर्माणको अवधारणा अघि सारिएको हो। निर्माण सम्पन्न भएपछि यहाँ ध्यान केन्द्र, पोखरी, विश्रामस्थल र अन्य पर्यटकीय पूर्वाधार समेत विकास गरिने योजना रहेको ठूलो ढुङ्गा बुद्ध प्रतिमा निर्माण समितिका सदस्य सचिव कुमार बस्नेत बताउनुहुन्छ:
9: हामी यो 2083 असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौ र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन् त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ ध्यान केन्द्रहरू निर्माण गर्ने जुन लक्ष्य राखिएको छ।
6: यस परियोजनाका परिकल्पनाकार तथा गाउँपालिका अध्यक्ष टासी लामाका अनुसार नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामासँगको स्थलगत अवलोकनपछि विशाल प्राकृतिक ढुङ्गामा बुद्ध मूर्ति निर्माण गर्ने अवधारणा जन्मिएको थियो। त्यसपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरी गाउँसभाबाट अनुमोदन गरिएको थियो। शुरूमा 1,86,00,000 रुपियाँ लागत अनुमान गरिएको भए पनि भौगोलिक कठिनाई, निर्माण सामग्रीको मूल्य वृद्धि तथा प्राविधिक चुनौतीका कारण लागत बढ्ने देखिएको छ। हालसम्म बागमती प्रदेश सरकारबाट 1,00,00,000 रुपियाँ सहयोग प्राप्त भएको छ भने बाँकी रकम स्थानीय स्रोत र जनसहयोगबाट जुटाइँदै आएको उहाँले बताउनुभयो।
10: बुद्ध मूर्ति निर्माणको कार्य हामी विगत 3 वर्ष अगाडिदेखि सुरुवात गर्यौं। एउटै ढुङ्गामा खोपेर 84 फिट त्यो पनि उठेको बुद्ध। तर चुनौतीहरू अब प्राविधिक पक्षहरू पनि निकै चुनौती भयो, आर्थिक पक्ष स्रोतको हिसाबले पनि निकै चुनौती र सामुदायिक हिसाबमा पनि कहिलेकाहीँ चाहिँ अप्ठ्यारा चिजहरू हामीले निकै ठूलो चुनौतीहरू झेले।
6: विश्वभरका अधिकांश विशाल बुद्ध प्रतिमाहरू विभिन्न भाग जोडेर निर्माण गरिएका छन्, तर भोटे नाम्लाङको बुद्ध मूर्ति भने एउटै प्राकृतिक चट्टानमा प्रत्यक्ष कुदिँदैछ। यही विशेषताले यसलाई अन्य बुद्ध प्रतिमा भन्दा फरक र ऐतिहासिक बनाएको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पर्यटन विधेयकमाथि आएका सुझावलाई सम्बोधन गर्ने संसदीय समितिको प्रतिबद्धता।
11: हजुरको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौ र बिल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछौ र तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौ।
0: पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि सांसदहरूको भूमिका संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: क्लासिक टेक को वाईफाई 6 राउटर नाम 1 कॉमन 1 शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
15: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा अहिले प्रतिनिधि सभामा रहेको पर्यटन विधेयक 2081 बारेमा संसदीय समिति र सांसदहरूको विचारधारणा प्रस्तुत गर्दैछौ। शुरूमा विधायन व्यवस्थापन समितिका सदस्य राजेन्द्र लक्ष्मी गैरे।
16: सरकारवालाहरूको भावनालाई सम्बोधन हुने गरी नै विधान समितिमा हामीले छलफल गरेका हौं। यहाँहरूले भने जस्तो यो प्रदेशमा, संघमा, स्थानीयमा दर्ता हुने कुराहरू जुन उठाउनु भएको छ, हामीले यो दृष्टिकोणले हामीले छलफल गरेका हौं कि कञ्चनजंघा चढ्न जान चाहने मान्छेहरू चाहिँ काठमाडौँ आउन नपरोस् र त्यो त्यहाँको मान्छेले त्यहीँबाट चाहिँ त्यो पर्यटन हेर्ने मन्त्रालयले त्यो हेर्न सक्छ र प्रदेशले हेर्न सक्छ र त्यहीँबाट उसले अनुमति लिएर जान सक्छ र उनीहरूको सर्वोत्तम हित हुन्छ भन्ने हिसाबले हामीले छलफल गरेका हौं। अर्को कुरो वातावरणको कुरा गर्दाखेरिमा अघि घुस गर्ने कुरा पनि उठाउनु भयो नि त। प्रदेशले तपाईँको चाहिँ सुदूरमा छोडेको चित्त काठमाडौँले उठाउँदैन नि त, त्यही भएको स्थानीय सरकारले अथवा त्यहीको प्रदेशले हेर्नु पर्यो नि त। त्यसले गर्दाखेरि संरक्षणको हिसाबले पनि जिम्मेवार चाहिँ स्थानीय हुन सक्छ भन्ने दृष्टिकोणले पनि हामीले छलफल गरेका हौं र हिमालको उचाइको हिसाबले हामीले 65 भन्दा मुनिका चाहिँ हामी पञ्चेश्वरले पनि हेर्न सक्छौ भन्ने कुरा हो. सगरमाथाको हकको कुरा पनि यहाँहरूले उठाउनु भएको छ. नेपालको 7000 भन्दा अग्लो कुनै पनि हिमचुल आवरण गरेको प्रमाण पेश गरेको मात्रै सगरमाथाको अनुमति पाउने व्यवस्था जो पाए त्यही सगरमाथा चढ्ने अरू हिमाल नचढिकन सगरमाथा नजाओस् भन्ने पनि हिसाबले हामीले छलफल गरेका हौं. वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा महँगो पर्यो भन्ने कुराहरू पनि उठाउनु भएको छ यहाँहरूले. महँगो त पर्छ, सगरमाथाको ताल फुट्यो कुरा यहाँहरूले सुन्नु भएकै छ र हिमालहरू हेर्दा पहिला हाम्रा सेता हिमालहरू अहिले कालो भएको पनि देख्नु भएकै छ. कतिको उपयुक्त छ त भनेर हामीले हेरेनौ भने ताल फुट्ने ठाउँमा अनुमति लिएको पनि हुन सक्छ.
17: मान्यज्यूहरू मध्ये गणेश बहादुर विश्वकर्माज्यूलाई अब म सांसदको रूपमा अथवा तपाईँको अनुभवको रूपमा अहिले जति पनि कुरा सुन्नुभयो त्यसमा तपाईँ त्यसमा चाहिँ के थप्न अथवा केही राख्न चाहनुहुन्छ छोटकरीमा?
18: विजिट नेपाल भन्ने 2013 एउटा अभियान चलाएको थियो. त्यस बेलामा सुदूरपश्चिम एउटा पनि जाने ठाउँ भएन. हामी पुरा जुलुस लिएर के भन्छ यहाँ केन्द्रलाई जाने लडाइँ गरेर झगडा गर्न आएका थियौँ. त्यसले गर्दाखेरि यसको इन्क्लुसिभ कुरा भनेको चाहिँ नि कुन व्यक्ति आउँछ कि आउँदैन भने हो. दलित समुदायको मान्छे भयो त्यस कारणले टुरिज्म बोर्डमा आउनुपर्छ भने हो र भने यही क्षेत्रमा टुरिज्मको चाहिँ सेक्टरमा काम गर्ने मान्छे त्यसको नेतृत्वमा आउनुपर्छ भने हो नि त. यसो क्षेत्रमा कामै नगरे मान्छे चाहिँ कहाँ आउँछ त? अहिले जस्तो उहाँले महिला साथीहरूले सबै काम चाहिँ महिलाहरूले गर्नुपर्ने, महिलाहरूको चाहिँ त्यो ठुलो योगदान छ. उसलाई महिला छैला हुन्न भनेपछि भएर चाहिँ तपाईँले भनिदिनु थाल्नुभयो भने होइन यसले के कुरा गर्ला? समावेशीकरणको मर्मलाई चाहिँ अलिक ब्रोडली होइन त्यो गरिबमा दुखीमा अब सबै क्षेत्रमा चाहिँ यसको चाहिँ लाभांश कसरी पुर्याउन सकिन्छ भन्ने यसको आशय हुनुपर्छ. राज्यले त्यही ढंगले हेर्छ. समितिमा आएपछि यसलाई उहाँहरूलाई चाहिँ हामी लिखित रूपमा तीन खम्बे अथवा उहाँहरू जस्तो खालको भावना छ राष्ट्रिय सभामा जे पास भयो त्यो तपाईँहरूका बीचमा हामी राख्छौँ, छलफल गर्छौँ होइन. त्यसमा सुधार्नु पर्यो भने त हामी अगाडि बढ्छौँ भन्ने लाग्छ.
17: धन्यवाद. धेरै धन्यवाद मान्य जनकगिरीज्यू. थप अहिले आएको विषयवस्तुमा जति पनि सुझाव विचारहरू आएको छ छोटकरीमा तपाईँ केही यसमा राख्न चाहनुहुन्छ थप्न चाहनुहुन्छ भने?
19: सुदूरपश्चिममा अघि अध्यक्षजीले भने जस्तो सुदूरपश्चिममा तमाम सम्भावनाहरू पर्यटनको छ. सुदूरपश्चिम अहिले के अरे सबैभन्दा पछाडि परेको क्षेत्र, यो विकासको दृष्टिकोणले समृद्धिका दृष्टिकोणले पछाडि परेको, गरिबीको संख्या बढ़ी भएको त्यो क्षेत्र सुदूरपश्चिम छ. तर त्यहाँ पर्यटनका प्रशस्त सम्भावनाहरू छन्. यो हेलो सांसद मार्फत जुन आयोजना गरेको कार्यक्रममा अब समितिमा केसरा केसरा के ल्याएर यसलाई घनीभूत रूपमा उहाँले छलफल गराउनुहुन्छ र पर्यटन क्षेत्र नेपालको सबैभन्दा एउटा सम्भावना भएको, हामी 2026 विकासशील मुलुकमा पुग्ने भन्ने हाम्रो लक्ष्य थियो र त्यसका लागि त हामीसँग पहिलो कुरा त पुँजी नै चाहियो. अब यसका लागि पुँजी भित्र्याउने पर्यटकलाई आकर्षण गरेर नेपालका तमाम गन्तव्यहरूमा हामीले आकर्षित गर्नका लागि पर्यटन क्षेत्र पर्यटन उद्योग र सरोकारवालालाई पनि कसरी इन्सपायर गर्न सकिन्छ, उहाँहरूलाई कसरी प्रेरित गर्न सकिन्छ, त्यस्ता खालका कानून बनाउने कुराहरू संसदको हो, त्यो हाम्रो जिम्मेवारी हो. हामीलाई लाग्छ यो हाम्रो यो समितिको सभापतिजीलाई यो यसको विज्ञता छ, उहाँलाई यसको भिजनरी लिडरसिप चाहिँ यो समितिले पाएको पनि छ. खप्तर बढी मालिका रामा रोशन सुदूरपश्चिममा तमाम यस्ता गन्तव्यहरू छन् जहाँ हामीले यो सुदूरपश्चिमलाई अगाडि बढाउनका लागि अघि उहाँले भने जस्तो त्यस्ता ट्रेनिङहरू अब सुदूरपश्चिममा केन्द्रित गर्ने भन्ने कुरा जो गर्नुभयो यसका लागि
17: तपाईँले भूमिका खेल्नुभयो,
19: यसका लागि धन्यवाद. तपाईँले यो अर्गनाइज गर्नुभयो, सहभागी हुने अवसर दिनुभयो, यसका लागि
17: धेरै धन्यवाद. मान्य साजिदा सिद्दिकीज्यू तपाईँ केही चाहनुहुन्छ थप केही कुरा राखौँ?
20: म चाहिँ कानून न्याय मानव अधिकार समितिको मेम्बर पनि पार्लियामेन्ट तर्फबाट सबै विषयलाई पर्यटनले छुन्छ र यो छुने विषय कहाँ ठोकिन्छ भने ह्युमन राइट्स र कानून समितिमा आएर ठोकिन्छ. त्यसकारण जे जति छ म एकदमै काम गर्छु, सहयोग गर्छु र म राज्यलाई फेरि पनि भन्छु कानून चाहिँ देश र जनताको लागि बनाइने चीज हो. त्यसकारणले कानून का दायरा धेरै जटिल बनाउनु हुँदैन, धेरै जटिल बनाउनु हुँदैन. जहाँ चाहिँ हाम्रा व्यवसायिक हामी नै यसो गरेर बाध्यता मर्ने कि बाँच्ने सम्मको पुर्याउनु हुँदैन. मलाई थाहा छ कोविडको समस्या, मलाई थाहा छ भूकम्पको समस्या, भूकम्पमा कति अर्थ क्षति भयो भन्ने पनि थाहा छ. अनि कोभिडमा कति क्षति भयो भन्ने पनि थाहा छ. कोभिडको कारण पछि व्यवसाय गर्ने साथीहरू सुसाइड गरेको पनि केसहरू थियो नि त. त्यस कारणले राज्य चाहिँ पोलाइट हुनुपर्छ, राज्य चाहिँ सफ्ट हुनुपर्छ र त्यो सफ्ट र पोलाइटमा चाहिँ हाम्रा नीति ऐन कानूनहरू बन्दै अबको संशोधनलाई पक्कै पनि सभापतिज्यू यही हुनुहुन्छ, उहाँले यो कुराहरू बुझ्नुहुन्छ.
1: नमस्कार सबैजनालाई, म सुनिमा उदास. हालै अहिले प्रतिदिन सभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको सभापति.
11: सर्वप्रथम आजको यो कार्यक्रमको अर्गनाइजर्सहरू, हेलो सांसद, तपाईँहरूको सुझावहरू एकदमै रेलेभेन्ट र महत्वपूर्ण छ र गम्भीर पनि छ. यति दुईटा विधेयक केही कन्फ्युजन छ भने हामीले अवश्य यसलाई हेर्नुपर्ने हुन्छ र क्लियरली यो विधेयकमा अझै धेरै कुरा मिसिङ पनि छ जस्तो छ यहाँको हजुरहरूको कुरा सुन्दाखेरि र तपाईँहरूको सुझाव अवश्य हामीलाई समात्ने प्रयास गराउँछौ. प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौ. यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ यसकोलाई म एकदमै वेलकम गर्छु. करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौ. सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ. मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज, यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन. यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ. यो त भिजन डकुमेन्ट जस्तो, यो डकुमेन्टको अब्जेक्टिभ के हो त्यो पनि एकदम अलिक स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ. यस्तै धेरै विषयहरू छन् हजुरहरूको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौ र बिल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछौ र तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौ.
0: समाज श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला. जग्गा सम्बन्धी सेवाहरू अनलाइन मार्फत अब घरमै बसेर प्राप्त गर्न सकिने भएको छ. राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183
21: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो.

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, निलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111। शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
2: टास्पीई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि निलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
0: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुहोस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812252553, 9812252553।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 01052400।

0: सुन्तरी 98 5 11 87 882 गोल्छे बजार को लगी 0-10-40-31-16 र 9-20 बजार को लगी 98 51 20 49 90 ओम टंकिशोर इंटरप्राइजेस धादिंग बेसी धादिंग ओम टंकिशोर इंटरप्राइजेस तपाई के सेवा में सधैं तत्पर
1: बाबा बाबा म टाढो स्कुल जान्न
2: म पनि स्कुल जान्न मम्मी
3: सुन्नु भयो छोराछोरी दुवै जना स्कुल नजाने रे मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
4: झोला चाहिए मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
3: किन नहुनु नि हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडिज झोला
5: पाइप कभर रेनकोट विभिन्न ब्रांड का छाता
0: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल
5: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54
5: 98 61 97 65 47
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: 물이 에러다? 라우.
1: 아하, 코티 람로 먹어 수트라. 까바도 라고.
0: 까바도 오노니? 멀리 디디바니 순사리 거르거나 우드고 바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11मा म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
3: ओ मेज्यू नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
3: है मेज्यू। म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
4: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
3: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
6: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
7: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
8: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
9: सम्पर्क मोबाइल 97140-031-429।
10: लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा अस्तिम चमटार कि ट्रनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा अस्तिम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87-882 फोन सिङ्जिम सेको है रोमा। के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
10: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
10: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
9: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
9: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
11: घर त बल्ल बल्ल बनाइदिए अब ग्रिल यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याल छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
11: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
12: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 57 457 र 010-590-93 सम्पर्क गर्नुहोला नि
13: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 057 437
0: राष्ट्रको लागि बक्सिङ
12: स्वास्थ्यको लागि बक्सिङ
0: आत्मरक्षाको लागि बक्सिङ जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ
12: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै
0: समय बिहान र बेलुका
12: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 98 41 65 64 99 98 41 65 64 99
0: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त
14: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यु थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810। ओहो, हैन के हो, नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि?
3: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915159।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा। धादिङको सिद्धलेक गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेक गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
3: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
3: भिटामिन डी,
1: भिटामिन B12,
3: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510 63802 98510 63802।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: रकम फिर्ता छानबिन समितिका संयोजक भन्छन्
3: सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस् अरबौं पैसाहरू उठ्ने सम्भावना छ यसमा
2: धवल शमशेर राणा सहितका नेताहरूद्वारा राप्रपा परित्याग पार्टीको एजेण्डा तुहाउन नेतृत्व नै अग्रसर भएको आरोप
4: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ विचार मिल्नेहरूसित सरसल्लाह भइरहेका छन् र पोजिटिभ सिग्नलहरू धेरै ठाउँबाट आएको छ
2: र लेबनन इजरायल युद्ध विराम सम्झौता अस्वीकार्य भएको हिजबुल्लाहको प्रतिक्रिया तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
5: समाचार फडिन र दाहालबाट सुन्नुहोस् इरानको समर्थन पाएको हिजबुल्ला समूहका नेताले लेबनन र इजरायल बीचको सम्झौता आत्मसमर्पण र पराजय भएको टिप्पणी गरेका छन् नईम कासिमको उक्त धारणाले अमेरिकी मध्यस्थतामा भएको युद्ध विरामलाई थप अवमूल्यन गर्छ जसलाई लेबनानका राष्ट्रपतिले सार्थक शान्तिका लागि अन्तिम मौका भनेका थिए नईम कासिमले लेबनानका गाउँहरूमा बम खसाल्ने कार्य जारी रहेसम्म उत्तरी इजरायलमा शान्ति नहुने बताए युद्ध विराम सम्झौतामा लेबनानको सेनाले दक्षिणमा आफ्नो नियन्त्रण बढ़ाउने प्रयास गर्ने भनिएको छ एक सिख व्यक्तिले एक श्वेत विद्यार्थीको हत्या गरेको मामिलामा प्रहरीको भूमिकालाई लिएर व्यक्त भइरहेका आक्रोशका माझ युकेका प्रधानमन्त्री कियर स्टार्मरले इलोन मस्कले ब्रिटेनमा विभाजन बढ़ाउन खोजेको आरोप लगाएका छन् मस्कले उक्त घटनाबारे सक्रिय रूपमा पोस्टहरू गरिरहेका छन् र अति दक्षिणपन्थी व्यक्तिका प्रतिक्रियाहरू शेयर गरेका छन् उनले प्रहरी विरूद्ध निजी स्तरमा अभियोजन गर्न आर्थिक सहयोग गर्ने प्रस्ताव गरेका छन् स्टार्मरले भने मस्कले फेरि पनि पछिल्ला केही दिनमा हाम्रो राजनीतिमा हस्तक्षेप गरेका छन् विभाजन बढ़ाउन खोजिरहेका छन् र ब्रिटेनमा हामी यस्तो होइनौ हामी तर्कसंगत र सहिष्णु मानिसहरू हौ प्रधानमन्त्री कियर स्टार्मर छुरा प्रहारपछि मरणासन्न अवस्थामा रहेका हेनरी नोभाकलाई हत्कडी लगाएर पक्राउ गरिएको थियो उनका हत्याराले नोभाकमाथि जातीय विभेदको झूठो आरोप लगाएका थिए यो घटनाले हत्या भएको साउथह्याम्पटनमा हिंसात्मक झडपहरू निम्त्याएको छ दुवै देशलाई प्रभावित पार्ने एउटा साझा नदीमा हालै दुईवटा परियोजना घोषणा गरेर भारतले पानीलाई हतियारको रूपमा प्रयोग गर्न लागेको पाकिस्तानले आरोप लगाएको छ त्यहाँको विदेश मन्त्रालयले पाकिस्तानको पानी र खाद्य सुरक्षामा खतरा उत्पन्न गराउने कुनै पनि कदम गैर कानूनी एवं अस्वीकार्य भएको जनाएको छ सन् 1960 यी दुई छिमेकीले सिन्धु जल सन्धिमा हस्ताक्षर गरेका थिए जसले भारतबाट पाकिस्तानमा बग्ने उक्त नदीका स्रोतहरूको बाँडफाँट गरेको थियो अघिल्लो वर्ष कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि दिल्लीले उक्त सम्झौतालाई निलम्बन गरेको थियो पछिल्लो पटक भारतले चेनाब नदीमा एउटा सुरुङ र जलविद्युत आयोजना निर्माण गर्ने कुरा अघि सारेको छ छ दिनदेखि विश्वको सर्वोच्च शिखर सगरमाथामा हराइरहेका एकजना नेपाली शेर्पा जीवितै फेला परेका छन् बोल्नै नसक्ने र दुईटै हत्केला हिउँले खाएको अवस्थामा फेला परेका दावा शेर्पालाई सगरमाथा आधार शिविरतर्फ घिस्रदै गरेको अवस्थामा हिमाल सफा गर्न गएको एउटा टोलीले खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरेको थियो र फुटबलको सर्वोच्च निकाय फिफाले खेलाड़ी र समर्थक प्रतिको सम्भावित जोखिमलाई नियन्त्रण गर्न भन्दै पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल विश्वकप आयोजना स्थलमा लैजान प्रतिबन्ध लगाएको छ यो बीबीसी नेपाली सेवा हो
2: साझापखमा पुनः स्वागत छ त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर निर्धारित समयपछि पनि सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म झण्डै 10.5 करोड़ रूपियाँ असूल गरिएको शिक्षा मन्त्रीले जनाएका छन् उक्त रकम केवल 44 जना प्राध्यापकबाट फिर्ता गराइएको बताइएको छ देशकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयमा लामो समयदेखि अध्ययन विदा सुविधाको दुरूपयोग हुँदै आएको जानकारहरू बताउँछन् यस विषयमा छानबिन गर्न करिब 1.5 वर्ष अघि केपी शर्मा ओली नेतृत्वको सरकारले समिति गठन गरेको थियो सुशीला कार्की नेतृत्वको सरकारका बेला प्रतिवेदन बुझाएको उक्त समितिका संयोजक जीवन काफ्लेलाई नै वर्तमान सरकारले प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्ने क्रम शुरू भएको हो सामाजिक सञ्जालको एउटा पोस्टमा शिक्षा मन्त्री सस्मित पोखरेलले प्राध्यापकहरूले धमाधम रकम फिर्ता गरिरहेको विषयलाई उच्च शिक्षाको क्षेत्रमा सुशासन जवाफदेहिता तथा संस्थागत अनुशासन कायम गर्ने अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यसै सन्दर्भमा हामीले छानबिन समितिका संयोजक जीवन काफ्रेलाई टेलिफोन सम्पर्क गरी शुरूमा अध्ययन विदा सुविधाको दुरूपयोग कसरी भइरहेको थियो भनेर सोधेका छौं।
3: त्रिभुवन विश्वविद्यालयको हामीले तलबी अध्ययन विधा दिने प्रोभिजन छ। अधिकतम 5 वर्षसम्म अध्ययन विधा दिन्छौ, तलब सहित दिन्छौ। र हामीले के एक्सपेक्ट गर्छौ भने उहाँहरू बाहिर गइसकेपछि, अध्ययनमा गइसकेपछि उहाँहरूले जानेको विद्यताहरू हाम्रो क्लासरूममा, हाम्रो युनिभर्सिटीमा आएर सपोर्ट गर्नुहुन्छ भन्ने हिसाबले दिइरहेको हुन्छौँ। तर अब केही प्राध्यापकज्यूहरू अब विभिन्न कारणले गर्दाखेरि उहाँहरू नफर्किनु भएको चाहिँ छ। त्यसमा नफर्किँदा नि एउटा शर्त छ, उहाँहरूले त्यति बेला खाइ पाएको तलब सहित 10% ब्याज सहित पैसा फिर्ता गर्नुपर्ने उहाँले कबुलेट गरेर जानुभएको हुन्छ। उहाँहरू फर्किनु पनि भएको छैन र कबुलेट अनुसार फिर्ता पनि नगरेको केस भएको कारणले गर्दा यो व्यतिथि आएको छ।
2: अब तपाईँहरूले रकम फर्किने क्रम जारी रहेको भनेर भन्नुभएको छ, तपाईँको हिसाबले असुल उपर हुन बाँकी रकम कति छ अथवा त्यो नोक्सानीको आकार कति छ?
3: अब अहिलेसम्म 61 जनाले चाहिँ म पैसा फिर्ता गर्न इच्छुक छु भनेर चाहिँ हामीलाई हाम्रो कमिटीलाई चाहिँ निवेदन दिनुभएको छ। र हामी सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस् होइन, डेटाबेस फाइनल आउँदाखेरि एउटा होला, अरबौं पैसाहरू उठ्ने सम्भावना छ यसमा।
2: काफीजी, अब शिक्षा मन्त्रीले चाहिँ यसलाई यो शैक्षिक संस्थामा सुशासन कायम गर्ने विषयसँग जोडेर व्याख्या गर्नुभएको छ। यो फिर्ता भएपछि सकिने कुरा हो कि यो सुविधाको दुरूपयोग गर्नेहरूलाई अरू कारवाही पनि हुन्छ, त्यस्तो सुझाव पनि दिनुभएको छ तपाईँहरूले?
3: यो अहिलेसम्म भएका केसहरूलाई हामीले सल्भ गर्ने र आगामी दिनमा यस्ता कुराहरू नहुनको लागि के गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौँ। त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकियो भने अहिलेसम्मको समस्या समाधान हुन्छ र आगामी दिनमा यस्ता खालका समस्याहरू त्रिवेणीले बिहोर्नु पर्दैन।
2: त्यो भनेको चाहिँ अहिले जसरी रकम फिर्ता गर्नेहरू जति छन् अथवा जति रकम फिर्ता गर्न बाँकी नै रहेकाहरू छन् उनीहरूलाई अरू कारवाही चाहिँ हुँदैन?
3: दुईटा कुरा गर्नुपर्ने थियो, एउटा चाहिँ उहाँहरूले आफूले कबुलियत गरे अनुसारको टाइममा आएर सर्भिस गर्नुपर्ने थियो, एउटा त्यो गर्नु भएन भने उहाँले लिएको तलब मान अनुसार 10% ब्याज सहित फिर्ता गर्ने, दुईटा मध्ये एउटा चाहिँ उहाँले गर्न सक्नुहुन्छ, अहिलेको नियमले त्यही भन्छ होइन, त्यो नियम अनुसार अरू थप कारवाही हुने छैन।
2: अन्त्यमा काफेजी, समग्रमा यो अहिले जुन क्रम देखियो रकम फिर्ता गर्ने क्रम, यसले चाहिँ त्रिभुवन विश्वविद्यालयको हकमा अथवा उच्च शैक्षिक संस्थाहरूको हकमा के अर्थ राख्छ समग्रमा?
3: तीनटा जस्तो लाग्छ, एउटा चाहिँ हामीले अब हाम्रो प्राध्यापकहरू बाहिर गइसकेपछि पक्कै पनि जतिलाई भ्याकुम हुन्छ, पार्ट टाइम कन्ट्राक्ट टिचरहरू राख्नुपर्छ, त्यसको समस्याहरू गाँजिएकै छ, एउटा प्रागिक क्षति बेहोरिराखेका छौँ। अर्को कुरा भनेको आर्थिक क्षति यत्रो भइरहेछ। तेस्रो कुरा चाहिँ नैतिक कुरा चाहिँ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू अध्ययन विदा लिनुहुन्छ अनि त्यसलाई मिसयुज गर्नुहुन्छ भन्ने जुन कुराहरू बाहिर हुँदाखेरि त्यो हिसाबले गर्दा नैतिक कुराहरूमा पनि समस्या छ। यो कुरालाई हामीले अहिले सल्भ गरौँ र आगामी दिनमा हामीले समितिले दिएको एउटा सल्लाह सुझाव छ त्यसलाई कार्यान्वयन गरेर जानु हो भने भोलिका दिनमा यस्ता समस्याहरू आउँदैनन्, सधैँको लागि यो समस्याबाट सल्भ गर्न सक्छौ भन्ने हाम्रो चाहिँ अपेक्षा छ।
2: उनी थिए त्रिभुवन विश्वविद्यालय सम्बद्ध एउटा छानबिन समितिका संयोजक जीवन काफ्रे। तपाई नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझपख सुनिरहनु भएको छ। हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। एउटा प्रसंग संक्षेपमा, परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार खनाल भारतीय समकक्षी एस जयशंकरको निम्तोमा भारत जान लागेका हुन्। उनले त्यहाँ जयशंकरसँग द्विपक्षीय बैठक गर्नेछन्। भ्रमणका बेला दुई देशका अधिकारीहरूबीच व्यापार, लगानी, कनेक्टिभिटी र ऊर्जा लगायतका क्षेत्रमा सहकार्य एवं जनस्तरीय सम्बन्धबारे कुराकानी हुने मन्त्रालयले बताएको छ। खनाल आइतबार स्वदेश फर्कनेछन्। अब अर्को प्रसंग, धवल शमशेर राणा सहितका कतिपय पार्टी पदाधिकारी र नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्यागको घोषणा गरेका छन्। पार्टी संचालन तथा अन्य विभिन्न विषयमा अध्यक्ष राजेन्द्र लिङदेनसँग केही समय यता असन्तुष्ट रहँदै आएका राणा सहितका नेताहरूले अन्ततः पार्टी छाड्ने निर्णय गरेका हुन्। राज संस्था पुनस्थापनाको एजेण्डा बोकेको राप्रपामा फूट र एकीकरणको श्रृंखला नौलो भने होइन। एक रिपोर्ट, आज काठमाडौँमा पार्टी परित्यागको घोषणा गर्ने क्रममा नेता राणाले आफूहरू नयाँ पार्टी गठनको तयारीमा जुटेको बताए। यद्यपि त्यसको एजेण्डा राप्रपाको भन्दा खासै भिन्न भने नहुने उनले बीबीसीसँग भने।
4: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, एउटा दोहोरो रूपले उभिने र एजेन्डामा अडिग हुने एउटा राष्ट्रता बोकेको एउटा दल नेपाली जनताले खोजेको छ, त्यो स्पेसलाई हामीले फुलफिल गर्नको लागि अगाडि बढेको छौँ। भविष्य के हुन्छ त अब राम्रै होला।
2: पार्टी परित्याग गर्नेहरूले नेतृत्वमाथि आत्मकेन्द्रित भएको, विधान अनुसार नचलेको र संस्था पुनर्स्थापनाको आन्दोलन तुहाउन अग्रसर भएको तथा पार्टीको एजेण्डा लत्याउँदै गणतन्त्रलाई सुदृढीकरण गर्ने एजेण्डा बोकेको, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको साझेदार बनेको जस्ता आरोप लगाएका छन्। नेतृत्वको भनाई र गराई नमिलेकै कारण पार्टी मतदाताबाट दण्डित हुँदै गएको उनीहरूको तर्क छ। यद्यपि बीबीसीसँग प्रतिक्रिया दिने क्रममा पार्टी अध्यक्ष लिङदेनले भने ती आरोपहरूलाई भ्रामक भने।
1: धवलजी नै आफै चाहिँ त्यो गणतन्त्र भनौँ जे भनौँ हामी जुन सरकारमा गयौं त्यो सरकारमा जानुपर्छ भन्ने प्रस्तावक हुनुहुन्थ्यो भन्ने मात्र होइन, त्यो सरकारको न्यूनतम साझा कार्यक्रमको हाम्रो पार्टीको तर्फको ड्राफ्टम्यान हुनुहुन्थ्यो।
2: पार्टी परित्याग गरेका नेता राणाले अध्यक्ष लिङदेनको भनाईलाई अस्वीकार गरेनन् तर सरकारमा सामेल हुने प्रक्रियामा आफ्नो भूमिका भने सीमित रहेको दावी गरे।
4: त्यो ड्राफ्ट गर्ने क्रममा म थिएँ तर त्यो निर्णय गर्ने क्रममा शीर्षस्थ नेताहरूले नि गरे है, हामीले मैले निर्णय गरे होइन, मेरो अब्जेक्सन जेमा थियो अब्जेक्सनहरू थियो त्यो निर्णयमा सिग्नेचर उहाँकै छ मेरो छैन।
2: महामन्त्री राणा सहितले पार्टी परित्याग गरिरहँदा पार्टी अध्यक्ष लिङदेनले भने नेतृत्व र पार्टी सञ्चालन कार्यको समीक्षा महाधिवेशन मार्फत हुनु उपयुक्त हुने तर्क गरे।
1: अब निकट भविष्यमा महाधिवेशन हुँदैछ, नेतृत्वको हिसाबले मैले केही गल्ती कमी कमजोरी गरेको रहेछु भने त्यो समीक्षा त्यही महाधिवेशनमा हुन्छ।
2: नेता राणाले भने अब राप्रपासँग कुरा मिल्ने कुनै सम्भावना नरहेको बताए।
4: अब हामी राप्रपामा पहिले नेताहरूले पार्टी फोड्ने फेरि पार्टी मिल्ने भनेर होइन, हामी फरक नाम फरक चिन्ह र चाहिने राप्रपामा नफर्किने गरी हामी निस्क्या हो।
2: राणा पक्षधरहरूले यस कदमलाई पार्टी परित्यागको पहिलो चरणका रूपमा अर्थ्याएका छन्। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। शान्तिको अन्तिम मौका भनिएको दक्षिण लेबननका लागि एउटा प्रस्तावित युद्ध विरामलाई हिजबुल्लाह लडाकु समूहले अस्वीकार गरेको छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनन बीच उक्त नाजुक युद्ध विरामलाई नवीकरण गर्ने र हिजबुल्लाहका गतिविधि रोक्न कैयौं सुरक्षा जोनहरू स्थापना गर्ने सहमति भएको घोषणा गरेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
5: हिजबुल्लाका नेता नईम कासिमले उक्त सम्झौतालाई आत्मसमर्पण र पराजयको संज्ञा दिँदै लेबननका गाउँमा बमबारी भइरहेको अवस्थामा उत्तरी इजरायलमा आक्रमण नरोकिने बताएका छन्। दक्षिण लेबननमा इजरायली हमलामा कम्तीमा 9 जना मारिएपछि हिजबुल्लाले उत्तरी इजरायलमा बुधबार रकेट हमला गरेको थियो, जसको केही घण्टापछि वाशिङटनमा उक्त सम्झौता घोषणा गरिएको थियो। संयुक्त विज्ञप्तिमा उक्त सम्झौता इरानको समर्थन पाएको, हिजबुल्ला समूहले पूर्ण रूपमा आक्रमणहरू रोक्ने सहितका शर्तहरूमा निर्भर हुने भनिएको थियो। अमेरिका, इजरायल र लेबननले कुनै राज्य वा गैर राज्य पक्षले लेबननको भविष्य बन्धक बनाउने विषय अस्वीकार्य रहेको जनाएका थिए। लेबननका संचार माध्यमहरूमा बिहिबार पनि देशको दक्षिण भागमा आक्रमणहरू भएका र कम्तीमा एउटा हमलाले क्षति निम्त्याएको भनिएको छ। हिजबुल्ला लेबननको सबैभन्दा शक्तिशाली राजनीतिक समूह हो। इरानको समर्थनका कारण उसले लेबननको सेनाभन्दा शक्तिशाली सशस्त्र बल निर्माण गरेको छ र इजरायलसँग श्रृंखलाबद्ध लड़ाई गरेको छ। इजरायल, युके र अमेरिका सहित कैयौं देशहरूले हिजबुल्लालाई आतंकवादी संगठनको सूचीमा राखेका छन्। इजरायल र लेबनन बीचको सम्झौता इजरायली सीमा र त्यहाँबाट उत्तरमा झण्डै 30 किलोमिटर पर इजरायलको स्थल सेनाको नियन्त्रणमा रहेको लिटानी नदी बीचको क्षेत्रबाट हिजबुल्लालाई हटाउने शर्तको कार्यान्वयनमा निर्भर रहने भनिएको छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: रेडियो बिहानी समय संकेत, यति बेला रातको 9 बज्यो।